हे राम राम राम राम यशोधालाई हैरान पार्ने दही चोरेर खाने गोपिनीलाई रन भुल्लाई पार्ने मायाको दियो बाल्ने गोकुल गोकुलवासीहरूलाई गोवर्धन पर्वत उचाली भवसागर तार्ने बलवान मामा कंसलाई मार्ने तर राधिकाको माया जालमा हाँसेर हार्ने।

0: प्लस टू उत्तीर्ण सम्पूर्ण महानुभावहरूलाई नास्ट कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ। उच्च जीवन स्तर निर्माणका लागि निर्णायक क्षण यही हो।
1: विगत 27 वर्षदेखि सेवारत QAA प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू बीई कम्प्युटर, बीसीए, बीबीए, बीई सिभिल का साथै एमबीए कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइ सक्नुहुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nas.edu.np मा उपलब्ध छ।
0: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास उत्तर बिहडी 4 धनगढी, फोन नम्बर 091-523-312 र 523-949।
2: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
3: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किङ, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैराली, सञ्चालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849-85-18-08।
4: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ। तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
5: के गरौँ त म, यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
4: दाई बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि के थाहा, त्यहाँ उपचार भइहाल्छ कि?
5: तैले भन्छस् भने लौ जान न त त्यो सत्कार मेडिकलमा एकपटक।
6: सत्कार मेडिकल सेवाका खास सेवाहरू ओपिडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 091-560-095, मोबाइल नम्बर 98-484-27-359।
7: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा
8: हो नि। बिरे मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
9: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
8: के गर्छ र सन मेडिकेयरले?
9: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
8: यति गरेपछि धेरै राहत हुने रहेछ त।
9: हो कान्छा, अपर्जट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
8: चिया पनि खाइयो, कुरो पनि बुझियो है केटा।
10: तपाईँ सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
11: हुँदैछ साझा खबर।

0: शुभ प्रभात, यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै सुशीला श्रेष्ठको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com CINको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असार 25 गते बिहिबार, जुलाई 9 तारीक सन् 2026, नेपाल सम्बत 1146, असार कृष्ण पक्षको नवमी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: तराईमा बढ़दो गर्मी, विराटनगरमा गर्मीबाट जोगाउन स्थानीय सरकारद्वारा कुलिङ प्रणाली जडान, बागलुङमा सिंचाई कुलो बनेपछि बाँझो जग्गा हराभरा हुँदै।
1: सरकारलाई अध्यादेश पारित गराउन समय सीमाको दबाव, चार अध्यादेश निष्क्रिय हुँदै। मुख्य सचिव नियुक्तिमा वरियता ओझेलमा गत जेठ 17 गते संसदमा भएको घम्साघम्सीमा सांसदमाथिको कार्यवाही गर्ने नगर्ने सभामुखमा निहित।
0: बागलुङमा एचआईभी संक्रमण बढ़दो, बीपी राजमार्ग पुननिर्माणको काम तीव्र बन्दै। प्रधानमन्त्रीद्वारा उद्योग व्यवसायीसँग छलफल, निजी क्षेत्रमा उत्साह।
1: इरानसँगको युद्ध विराम सम्झौता सकिएको अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा। बढ़दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, युक्रेनलाई स्वदेशमै क्षेपास्त्र उत्पादन गर्न अनुमति दिइने।
0: र नेपाली फुटबल प्रशिक्षक एरेनाको राजीनामा, काम गर्न नपाएकोमा दुःख व्यक्त, अर्जेन्टिना फुटबल संघ एफबीआईको प्रारम्भिक अनुसन्धानमा।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा, तराईमा बढ़दो गर्मी, विराटनगरमा गर्मीबाट जोगाउन स्थानीय सरकारद्वारा कुलिङ प्रणाली जडानको प्रसंग।
1: अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित हुन थालेपछि विराटनगर मेन रोडको सड़क पेटीमा मिस्टिङ, स्टीम वा वाटर फगिङ कुलिङ सिस्टम जडान गरिएको छ। पानीको पाइपमा साना लोजल जडान गरी त्यस मार्फत पानीलाई अत्यधिक सानो कणका रूपमा हावामा छर्ने प्रणाली विराटनगर महानगर र नेपाल रेडक्रस सोसाइटीको संयुक्त लगानीमा जडान गरिएको हो। यसरी निस्किने पानीका कण हावामा आएसँगै बाफमा परिणत हुँदा वरपरको ताप सोसेर वातावरणलाई केही चिसो बनाउने काम गर्ने भएकाले सड़क पेटीमा हिँड्नेलाई शीतल प्रदान हुनेछ। यो प्रणाली महानगरपालिकाले ट्राफिक चोकदेखि जलजला चोक उत्तरतर्फ महालक्ष्मी ज्वेलरीसम्म सड़कको दुवैतर्फ पेटीमा जडान गरेको छ। विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाका अनुसार यो प्रविधिले सम्पूर्ण शहरको तापक्रम घटाउने नभई पैदल यात्री हिँड्ने क्षेत्र, सार्वजनिक प्रतीक्षालय तथा बढ़ी भीड़भाड़ हुने स्थानमा केही डिग्रीसम्म चिसोपनको अनुभूति गराउन सक्ने बताउनु भएको छ। यो प्रविधि 10 लाख रूपियाँ लगानीमा जडान गरिएको हो। यसले 3 डिग्रीसम्म तापक्रम घटाउनुका साथै सड़कमा उड्ने धूलो कम गर्ने पनि बताइएको छ।
0: प्रतिनिधि सभामा जेठ 17 गते भएको घम्साघम्सी घटनाबारे गठन गरिएको जाँचबुक समितिले आफ्नो प्रतिवेदन सभामुख डोर प्रसाद अर्याललाई बुझाएको छ। समितिले संसद बैठकका क्रममा भएका गतिविधिको अध्ययन गरी आगामी दिनमा संसदलाई थप व्यवस्थित र मर्यादित बनाउन सुझाव समेत दिएको छ। प्रतिवेदन अनुसार घटनाका क्रममा ठूलो भौतिक क्षति भएको देखिएको छैन, तर संसदको मर्यादा विपरीत भएका केही गतिविधिको विवरण भने समेटिएको छ। बैठकका क्रममा डेस्कमाथि चढ़ेका तथा सभाकक्षभित्र भिडियो संवाद गरेका केही सांसदहरूको गतिविधि भिडियोका आधारमा उल्लेख गरिएको छ। समितिले प्रतिनिधि सभा नियमावली अनुसार सांसदलाई सचेत गराउने वा आवश्यक कार्यवाही गर्ने अधिकार सभामुखमै निहित रहेको उल्लेख गरेको छ। त्यसैले सम्बन्धित सांसदमाथि के गर्ने भन्ने निर्णय सभामुखले नै लिनुपर्ने सुझाव प्रतिवेदनमा दिइएको छ। प्रतिवेदनमा नेपाल प्रहरीले घटनापछि तयार पारेको मुचुल्काका विवरण पनि समावेश गरिएको छ। त्यसमा माइक खसालिएको, कुर्सी सारिएको लगायतका घटनाको विवरणमा उल्लेख रहेको छ।
1: यता अध्यादेशको निरन्तरता कायम राख्न राष्ट्रपतिबाट प्रमाणीकरण हुनुपर्ने अन्तिम दिन राष्ट्रिय सभाको विधान व्यवस्थापन समितिले अध्यादेश प्रतिस्थापन गर्ने 4 विधेयकमाथि छलफल गर्दैछ। समयका दबावका बीचमा विधान व्यवस्थापन समितिले एकै दिन चारवटा विधेयकमाथि छलफल टुंग्याएर प्रतिवेदन तयार गरेर सभामा प्रस्तुत गर्नुपर्नेछ। सभाले प्रतिवेदन सहितको विधेयक निर्णार्थ पेश गरी पारित गरेर प्रतिवेदन सभामा फिर्ता पठाउनुपर्ने तथा प्रतिवेदन सभाले समेत सो विषय प्रतिनिधि सभाले समेत सो विषयलाई स्वीकार वा अस्वीकार गरेपछि सभामुखले प्रमाणीकरण गरेर आज नै प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाउनुपर्नेछ। राष्ट्रिय सभाका सचिव तुल बहादुर कडेलले राष्ट्रिय सभाको असार 25 गते अर्थात आज बैठकले चारवटै विधेयक पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाउने जानकारी दिनुभयो। सरकारले प्रतिनिधि सभामा वैशाख 25 गते र राष्ट्रिय सभामा वैशाख 28 गते आठवटा अध्यादेश पेश गरेको थियो। तीमध्ये प्रतिनिधि सभाले चारवटा अध्यादेश प्रतिस्थापन विधेयक असार 18 गते पारित गरेर राष्ट्रिय सभामा पठाएको छ। संघीय संसद सचिवालयले भने असार 25 गते मध्याह 12:15 बस्ने बैठकमा चारवटै विधेयकसँग सम्बन्धित समितिको प्रतिवेदनहरू सभा समक्ष पेश गरिने कार्यसूची तय गरेको छ। विधान व्यवस्थापन समितिका सभापति कृष्ण बहादुर रोकाय हुनुहुन्छ। समितिका सचिव झलक शर्मा सापकोटाले चारवटै विधेयक संसद सम्बन्धमा आन्तरिक तयारीका लागि हिजो समेत छलफल भएको र आज संशोधनको प्रक्रिया अगाडि बढ़ाइने बताउनु भएको हो। त्यस्तै अध्यादेश अन्तर्गत मसौदा सहितको प्रतिवेदन स्वीकृत गर्ने गरी बैठक राखिएको समेत जानकारी गराइएको छ। त्यस्तै सरकारले सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले गत वैशाख 3 साता जारी गर्नुभएको चारवटा अध्यादेश निष्क्रिय हुँदैछन्। विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083, केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083, संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 निष्क्रिय हुन लागेको हो। चारवटै अध्यादेश प्रतिस्थापन गर्ने विधेयक दुवै सभाबाट पारित नहुने भएपछि निष्क्रिय हुन लागेका हुन्।
0: सरकारले निजामती सेवाको सबैभन्दा माथिल्लो पद मुख्य सचिवमा सचिवहरूको वरिष्ठता क्रममा 36 नम्बरमा रहनुभएका गोविन्द बहादुर कार्कीलाई नियुक्त गरेको छ। मन्त्री परिषदको हिजोको बैठकले वरिष्ठता क्रममा निजामती सेवा प्रशासनतर्फ 18 नम्बर तथा सबै सेवातर्फ गरी 36 नम्बरमा रहनुभएका कार्कीलाई मुख्य सचिव नियुक्त गरेको हो। मन्त्री परिषद तथा प्रधानमन्त्रीको कार्यालयमा सचिव रहनुभएका कार्की मुख्य सचिवमा नियुक्त हुनुभएको हो। मन्त्री परिषदले परम्परा लत्याउँदै सचिवहरूको वरिष्ठता क्रममा 36 स्थानमा रहनुभएका कार्कीलाई मुख्य सचिव बनाउने निर्णय गरेपछि निजामती सेवामा खैला बैला मचिएको छ। कार्यरत मुख्य सचिव सुमन राज अर्याल 58 वर्ष उमेर हदका कारण भोलि अनिवार्य अवकाशमा जाँदै हुनुहुन्छ। अर्याल गत मंगिर 8 गते मुख्य सचिवमा नियुक्त हुनुभएको थियो। उहाँ वरिष्ठताका आधारमा मुख्य सचिवमा नियुक्त हुनुभएको हो। यसपटक भने सरकारले वरिष्ठता मिचेर मुख्य सचिव बनाएको हो। यसअघि सरकारले वरिष्ठताका आधारमा सर्वोच्च अदालतमा प्रधान न्यायाधीश नियुक्त गर्ने परम्परालाई पनि मिचेको थियो।
1: व्यावसायिक मनोबलको खोजीमा रहेको नेपालको निजी क्षेत्र हिजो प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेपछि उत्साहित बनेको छ। भेटमा प्रधानमन्त्री शाहले सरकार व्यावसायिक वातावरण निर्माणमा प्रतिबद्ध रहेको जनाएपछि निजी क्षेत्र उत्साहित बनेको हो। निजी क्षेत्रका प्रतिनिधि मूलक प्रमुख संस्थाका प्रमुख पदाधिकारीलाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आमन्त्रण गरी अन्तर्क्रिया गर्दै प्रधानमन्त्री शाहले नेपालको निजी क्षेत्र मूलकको अर्थतन्त्रलाई गति दिने नेतृत्वदायी भूमिका रहेको बताउनुभयो। त्यस्तै प्रधानमन्त्रीसँग भेटवार्ता गरिसकेपछि नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले भन्नुभयो,

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा रासोपा सभापतिको आदेश नमान्दा संसदीय दलको नेता पद मुक्त हुने व्यवस्था आलोचित भन्दै
1: पहिले भएको कुरालाई अहिले अपराध रूपमा फैलाइएको छ र यहाँ भने जस्तो सभापतिले निर्देशन नमानेकै कारणले हटाइजाने भन्ने खालको कुरा त यो विधि सम्मत पनि होइन र विधानले त्यसो भनेको पनि होइन।
2: बागलुङमा सिंचाई कुलो बनेपछि

0: जनहितमा जारी सन्देश।
1: पक्षी पालन व्यवसायहरूका लागि जरूरी सूचना। बर्ड फ्लू H5N1 पक्षीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो। विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ। पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन्। तसर्थ पक्षी पालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौं। फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने, काग लगायतका जंगली पक्षीसँग घरेलु पक्षी तथा पक्षीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने, पक्षी तथा पक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने, कुनै पनि पक्षी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पक्षीको मासु बिक्री सेवन नगर्नुहुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ। रानी जमरा कुलरिया सिजै आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाइ।
2: नगेन्द्र सापकोटाले लेख्नु भएको खबर छ भने कर्मचारी आचार संहिता सार्वजनिक शीर्षकको अर्को खबर छ। कर्मचारीले सेवा प्रवाह गर्ने क्रममा सेवाग्राहीलाई अनावश्यक प्रक्रियागत ढिलाई गर्ने प्रविधिलाई निरुत्साहित गर्ने गरी कर्मचारीले पालना गर्नुपर्ने आचार संहिता सार्वजनिक गरिएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यस्तो आचार संहिता सार्वजनिक गरेको हो। कार्यालय समयमा बाहिर जानुपर्दा सुपरिवेक्षकको अनुमति लिई लग बुक भरेर मात्रै जाने र त्यसरी बाहिर जाँदा आफू अन्तर्गतका शाखा महाशाखा र कर्मचारीलाई जानकारी गराई सेवाको निरन्तरता सुनिश्चित हुनुपर्ने आचार संहितामा उल्लेख गरिएको छ। त्यस्तै भित्रपृष्ठमा सिंचाई कुलो बनेपछि बाँझो जमीनमा खेती शीर्षकमा यो बागलुङको खबर प्रकाशित छ। बागलुङमा सिंचाईको पहुँच पुगेपछि किसानलाई राहत भएको छ। बागलुङ जिल्लाभर 6,944 हेक्टर खेतीयोग्य जमीनमा सिंचाई सुविधा पुगिसकेको छ। चालू आर्थिक वर्षमा मात्रै 80 हेक्टर सिंचाई योग्य जमीन थपिएको छ। चालू आर्थिक वर्षमा समेत 107 सिंचाईका योजना कार्यान्वयन भएपछि सिंचाई पहुँचमा वृद्धि भएको हो। जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय बागलुङका अनुसार सिंचाई कुलो निर्माण भएपछि बाँझिन थालेको खेतीयोग्य जमीन समेत हराभरा हुन थालेको छ। कार्यालयका प्रशासकीय अधिकृत बाबु राम आचार्यका अनुसार चालू आर्थिक वर्षमा कार्यान्वयनका लागि स्वीकृत भएका 114 योजना मध्ये 107 योजना कार्यान्वयन भएका छन् भने 7 योजना विभिन्न समस्याका कारण कार्यान्वयन हुन सकिरहेका छैनन्। त्यस्तै एचआईभी संक्रमित बढ़्यो शीर्षकमा अर्को खबर छ। गण्डकी प्रदेशमा लगभग एक वर्षको अवधिमा एचआईभी संक्रमितको संख्या 3,171 पुगेको छ। चालू आर्थिक वर्ष 2082-83 सार्वजनिक तथ्याङ्क अनुसार प्रदेशमा 1,599 पुरूष र 1,515 महिला नियमित औषधि सेवन गरिरहेका छन्। तिनमा 15 वर्ष मुनिका 56 जना रहेका छन्। त्यस्तै 5 गर्भवती महिलामा संक्रमण देखिएको छ। सबैभन्दा धेरै संक्रमित संख्या कास्कीमा छ। कास्कीमा मात्र 1,629 जना एचआईभी संक्रमित छन् भने प्रादेशिक जनस्वास्थ्य सेवा गण्डकी प्रदेश पोखराका क्षयरोग तथा कुष्ठरोग अधिकृत लक्ष्मण बसौलाका अनुसार कोविडपछि विकास साझेदार संस्थाको सहयोगमा घटेका विकास साझेदारीको सहयोगमा विभिन्न सचेतनामूलक कार्यक्रमहरू लागू गरिएको समेत बताउनु भएको छ। त्यस्तै गाउँका अदालत मेलमिलाप न्याय र सद्भाव शीर्षकमा आजको नागरिक दैनिकको पहिलो पृष्ठमा खबर प्रकाशित छ भने संकटमा बीपी प्रतिष्ठान शास्ति भोग्दै बिरामी शीर्षकमा अर्को खबर छ। ठगी आरोपमा 12 पक्राउ शीर्षकको खबर पनि प्रकाशित छ।
3: आजको नयाँ पत्रिका दैनिकमा मुख्यमन्त्रीमा पालो फेर्ने कांग्रेस एमालेको तयारी शीर्षकमा खबर छापिएको छ। कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच 17 असार 2081 भएको 7 बुधे सहमति अनुसार प्रदेश सरकारहरूको नेतृत्वमा पालो फेर्ने गृह कार्य शुरू भएको खबरमा उल्लेख छ। अन्तिम छलफलको तयारीमा दुई दलका नेतृत्व राजनीतिक दाउपेचले प्रदेशमा अस्थिरता 3.5 वर्षमै 28 मुख्यमन्त्री शीर्षकमा अर्को खबर पनि रहेको छ। 2069

0: निर्वाचनपछि सातवटा प्रदेशमा 28 मुख्यमन्त्री फेरिएका छन्। एउटै व्यक्ति पटक पटक मुख्यमन्त्रीमा दोहोरिएका समेत गरी 28 पुगेका हुन्। यसले प्रदेशहरू मुख्यमन्त्री र मन्त्री उत्पादन गर्ने कारखानाको रूपमा आलोचित रहेको खबरमा उल्लेख रहेको छ। त्यस्तै घटानी नक्कली भूटानी शरणार्थी प्रकरण भ्रष्टाचार र सम्पत्ति शुद्धिकरणको कसुरमा पनि अनुसन्धान हुँदै शीर्षकमा पहिलो पृष्ठमै खबर छापिएको छ। मंगलबार फैसला भएको नक्कली भूटानी शरणार्थी सम्बन्धी प्रकरणका दोषी र आरोपितको सम्पत्ति छानबिन पनि अघि बढ़ेको छ। उनीहरू विरूद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धिकरणको कसुरमा पनि अनुसन्धान अघि बढ़ेको खबरमा उल्लेख रहेको छ। तीन दशकको पर्खाईपछि सुदूरपश्चिममा स्वास्थ्य विज्ञान विश्वविद्यालय शीर्षकमा धनगढ़ीबाट तेजराज भट्टले लेख्नु भएको गेटामा शिक्षण अस्पताल सञ्चालनका लागि स्वीकृति सेती र टीकापुरलाई मर्ज गरेर 300 सयमा चलाइने खबरमा उल्लेख रहेको छ। अर्को साता पदाधिकारी नियुक्तिको तयारी लगत्तै पदपूर्ति अगाडि बढ़ने खबरमा उल्लेख छ। त्यसै गरी औषधिमा 3 करोड़ हिनामिना गरेको आरोपमा सिभिल अस्पतालका 8 कर्मचारी विरूद्ध मुद्दा। म्याद गुज्रेका तथा गुज्रिन लागेका औषधि प्रतिस्थापन गर्नुपर्नेमा 2,91,00,000 बराबरका औषधि फिर्ता नगरी हानि नोक्सानी पुर्याएको अख्तियारको ठहर रहेको खबरमा उल्लेख रहेको छ। त्यसै कान्तिपुरको पहिलो पृष्ठमा होल्डिङ सेन्टरबाट पनि सुकुम्बासी विस्थापित, खातामा पैसा नखानाको टुंगो शीर्षकमा अर्को खबर रहेको छ। सरकारले 25,000 रूपियाँ लिएर होल्डिङ सेन्टर छाड्न सुकुम्बासीलाई अल्टिमेटम दिएको थियो, तर सो व्यवस्थापनमा जाने पैसा दिन नसक्ने भन्दै होल्डिङ सेन्टरमा 2 दिन खाना बन्द गरियो, जसले सुकुम्बासीहरूलाई आशा मारेको खबरमा उल्लेख रहेको छ। त्यसै गरी 100 दिनपछि प्रधानमन्त्रीले थाले संवाद, शुरूमै भेटे निजी क्षेत्र व्यवसायीसँग हिजो भेटेका प्रधानमन्त्री शाहले आज निर्माण व्यवसायीसँग समेत छलफल गर्दै शीर्षकमा अर्को खबर रहेको छ। यो खबर एगे बन्जाडे र जयसिंह महराले काठमाण्डुबाट लेख्नु भएको हो। सरकारको नेतृत्व गरेको 100 दिन कटेपछि प्रधानमन्त्री बालेन्द्र शाहले बल्ल निजी क्षेत्रसँग संवाद थाल्नु भएको छ। सरकार गठनको 100 दिनसम्म मुलुकको निजी क्षेत्र, राजनीतिक र कूटनीतिक क्षेत्रका सरकारवालासँग खासै संवाद नगर्नुभएका प्रधानमन्त्री शाहले नियमित संवाद र छलफल अघि बढ़ाउने तयारी गर्नुभएको खबरमा उल्लेख रहेको छ। निजी क्षेत्र र प्रधानमन्त्री बीचको भेटघाटको चाँजो पाजो सांसद विदुषी राणाले मिलाउनु भएको खबरमा उल्लेख रहेको छ। त्यस्तै अन्नपूर्णको पहिलो पृष्ठमा संघीयताको जग हल्लाउने भयले संविधान संशोधनमा ध्रुवीकरण शीर्षकमा दिनेश गौतमले काठमाण्डुबाट लेख्नु भएको खबर छ। संविधान संशोधनको वास्तविक एजेण्डा के हो? संघीयतालाई बलियो बनाउन खोजिएको हो कि सीमित गर्न? संविधान संशोधनको बहस राज्य पुनर्संरचनाको विषय हो कि सुशासनको? यही प्रश्नमा सरकार स्पष्ट नभएपछि विपक्षी दलहरू संविधान संशोधनको गृह कार्यबाट बाहिरिएको खबरमा उल्लेख रहेको छ। त्यसै गरी कुनै पनि बेला आकस्मिक बाढ़ीको जोखिम शीर्षकमा नितु घलेले काठमाण्डुबाट लेख्नु भएको खबर छ। बाँदरबाट मकै जोगाउन टहरामा पहरा शीर्षकमा हरिबहादुर जमलमजेलले धनकुटाबाट लेख्नु भएको खबर छ। संसदमा बाँदर व्यवस्थापन बारे बहस चलिरहँदा धनकुटा 9 वेल हराकी 70 वर्षीय नरमाया श्रेष्ठ मकैबारी जोगाउन दिनभर बारीको डिलमा बसेर बाँदर खेदाउन बाध्य रहनु भएको खबरमा उल्लेख रहेको छ। यहाँका वासिन्दाहरूको मुख्य खाद्यान्न बाली नै मकै हो। मकै फल्ने समयमा बाँदरको उपद्रव बढ़ने भएकाले किसानहरूले बाली जोगाउन निकै शास्ति बेहोर्नु परेको छ। पछिल्ला समय बाँदरले मकैलाई मात्रै होइन नगदे बाली समेतलाई दुःख दिन थालेको खबरमा उल्लेख रहेको छ।
1: साझा खबरमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको युद्ध विराम समाप्त भएको घोषणा गर्नुभएको छ। उहाँले थप कुनै सम्झौता गर्ने इच्छा नरहेको समेत बताउनु भएको हो। अमेरिकी सेनाले इरानमा रातारात व्यापक आक्रमण गरेपछि र त्यसपछि जवाफमा इरानले खाड़ी क्षेत्रमा रहेका अमेरिकी सैन्य आधारलाई लक्षित गरी आक्रमण गरेको दावी सार्वजनिक भएका बेलामा ट्रम्पको यस्तो अभिव्यक्ति आएको हो। टर्कीको राजधानी अंकारामा जारी नाटो शिखर सम्मेलनका क्रममा संचारकर्मीसँग कुरा गर्दै ट्रम्पले इरानसँगको युद्ध विराम अब आफ्नो दृष्टिमा समाप्त भइसकेको प्रतिक्रिया दिनुभएको छ। यता मध्यपूर्वमा हालैका दिनहरूमा भएका आक्रमण र बढ़दो तनावप्रति भारतीय विदेश मन्त्रालयले चिन्ता व्यक्त गरेको छ। मन्त्रालयले वक्तव्य जारी गर्दै यस क्षेत्रको संवेदनशीलताप्रति ध्यान आकर्षण समेत गराएको हो। भारतले यस क्षेत्रका अन्तर्राष्ट्रिय समुद्री मार्गहरूबाट आवाजात गर्ने व्यावसायिक जहाजहरूलाई पुनः निशाना बनाइनुले तनाव बढ़ाएको समेत बताएको छ। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई क्षेपास्त्र स्वदेशमा उत्पादन गर्ने अनुमति प्रदान गर्ने समेत घोषणा गर्नुभएको छ। यसले रूसबाट भइरहेका ब्यालिस्टिक क्षेपास्त्र आक्रमणका विरूद्धमा युक्रेनको हवाई प्रतिरक्षा क्षमता बलियो बनाउन सहयोग पुग्ने समेत अपेक्षा गरिएको छ। यो भनाई उहाँले अंकारामा आयोजित शिखर सम्मेलनका क्रममा युक्रेनी राष्ट्रपतिलाई यस विषयमा बुझाइसकेको र छिटै उत्पादन हुने समेत दावी गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
0: नेपाली राष्ट्रिय फुटबल पुरूष फुटबल टीमका प्रशिक्षक गुगली एल्मो एरोनाले हिजो राजीनामा दिनुभएको छ। अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले नेपालमाथि प्रतिबन्ध लगाएपछि एरोनाले आफ्नो पद छोड्ने घोषणा गर्नुभएको हो। उहाँले सामाजिक सञ्जाल मार्फत एक सूचना लेख्दै फिफाले प्रतिबन्ध लगाएको स्थितिमा मैले नेपालमा गर्न खोजेको फुटबल विकासका योजनालाई अघि बढ़ाउन नसक्ने स्थिति आएको र त्यसैका कारण पदबाट राजीनामा दिएको उल्लेख गर्नुभएको छ। नेपालले एरेनाको नेतृत्वमा एक खेल मात्रै खेलेको छ। पछिल्लो मार्च 26 तारीखमा नेपालले एसिया कप छनौट तेस्रो चरणको अन्तिम खेलमा लाओसको सामना गरेको थियो। भियतनाममा भएको सो खेलमा नेपाल 1-0 पराजित भएको थियो। र अमेरिकी संघीय अनुसन्धान ब्यूरो एफबीआईले नेपाल अर्जेन्टिना फुटबल संघ एएएफमाथि सम्पत्ति शुद्धिकरण कर छलेर आर्थिक अनियमितताको आशंकामा प्रारम्भिक अनुसन्धान शुरू गरेको छ। अन्तर्राष्ट्रिय संचार माध्यमहरूका अनुसार एएफए अन्तर्राष्ट्रिय व्यवसायिक कारोबारबाट आएको करोड़ौं डलर अमेरिकी बैंकिङ प्रणाली मार्फत शंकास्पद रूपमा स्थानान्तरण भएको विषयमा अनुसन्धान भइरहेको छ। यसअघि अर्जेन्टिनामा पनि एएएफ र केही फुटबल क्लबमाथि कर छलीको आरोपमा छानबिन भएको थियो। यद्यपि एएएफले सबै आरोप अस्वीकार गर्दै आफ्ना सबै आर्थिक कारोबार कानून अनुसार भएको दावी गरेको छ।
1: विधानमै संसदीय दलका नेता हटाउन सक्ने प्रावधानले राष्ट्रसभाभित्र आन्तरिक तिक्तताको संशय कुराकानी अनि कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामठ वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बालेश्वर जमल र ओम अस्पतालमा।
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
4: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आइपिटिभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: साझा खबरमा अब रासोपाको विधानमा संसदीय दलका नेता हटाउन सक्ने प्रावधानको प्रसंग। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपामा सभापतिको निर्देशन नमाने संसदीय दलको नेता पदमुक्त हुन सक्ने व्यवस्था चर्चाको विषय बनेको छ। महाधिवेशनबाट पारित विधानपछि संशोधन मार्फत यो प्रावधान थपिएको दावी गर्दै यसको आलोचना भइरहेको छ। राजनीतिक दलमा अनुशासन आवश्यक भए पनि यस्ता व्यवस्थाले आन्तरिक लोकतन्त्र, बहस र फरक मतको सम्मान कमजोर पार्ने जोखिम हुने राजनीतिक विश्लेषकहरू बताउँछन्। कि रासोपाले संसदीय दलको नेता हटाउने उद्देश्यले विधान संशोधन गरेको हो? हामीले यस विषयमा रासोपा नेता गणेश पराजुलीसँग कुराकानी गरेका छौं।
6: विधान निर्माण गर्दै गर्दा विधिसम्मत रूपमा नेपालको राजनीतिक दल सम्बन्धी ऐनलाई मानेर राजनीतिक दलहरूले विधान बनाउँछन्। सोही प्रक्रिया अन्तर्गत राष्ट्रपतिले पनि आफ्नो विधान बनाएको हो। विधानमा सिर्फ संसदीय दलको नेताको बर्खास्ती अथवा पद कसरी सकिन्छ भन्ने विषय मात्र होइन, कसरी इलिजिबल हुन्छ, संसदीय दलको नेता कसरी बन्ने भन्ने प्रक्रिया पनि सबै कुरा त्यसमा लेखिएको छ। त्यसै गरी सिर्फ संसदीय दलको नेताको मात्र कुरा गरिएको छैन, त्यसमा सभापति बन्नको लागि पारामिटर हुन्, सभापतिको पद कसरी सकिन्छ, उपसभापति, अन्य पदाधिकारी, संसद दलको उपनेताका यी विषय सबै विषयमा त्यहाँ विधानमा लेखिएको कुरा हो पहिलो कुरा। र यो चाहिँ विशेष गरी एउटा व्यक्तिसँग जोडेर अथवा एउटा प्रक्रियासँग जोडेर अनि त्यसपछि सभापतिले भन्ने बित्तिकै कसलाई हटाउने भन्ने कुरा जसरी अहिले व्याख्या गरिएको छ, जसरी हल्ला फिँगाएको छ, त्यस्तो कुरा हुँदै होइन यो पहिलो कुरा। अनि दोस्रो कुरा चाहिँ यहाँ महाधिवेशनमा पारित गरिसकेपछि संशोधन गरियो भन्ने थप गरियो भन्नु जसरी अफवाह फैलाइएको छ यो चाहिँ सबैभन्दा पहिला त झुटो अफवाह भयो। महाधिवेशनको बन्द सत्रबाट पारित गरिसकेपछि संशोधन गरिएको भनेको एउटै मात्र कुरा के हो भने सभापतिले आफ्नो राजनीतिक प्रतिवेदनमा प्रस्तुत गर्नुभएको संवैधानिक समाजवादकोलाई प्रतिस्थापन गरेर सामाजिक लोकतन्त्र भन्ने विषय जसरी जुन कुरा उहाँले राख्नुभयो त्यो कुरालाई चाहिँ विधानमा जहाँ जहाँ आवश्यक छ त्यहाँ त्यहाँ संशोधन गरिएको, त्यो बाहेक अरू कुनै पनि कुरा त्यसै संशोधन गरिएको होइन। त्यसकारण यो पहिले भएको कुरालाई अहिले अफवाहको रूपमा फैलाइएको छ र यहाँ भने जस्तो सभापतिले निर्देशन नमानेकै कारणले जाने भन्ने खालको कुरा त यो विधि सम्मत पनि होइन र विधानले त्यसो भनेको पनि होइन।
1: भनेपछि तपाईँले अहिले भन्दै गरेको विषय र अहिले बाहिर आइरहेको विषय चाहिँ यो पहिले नै विधानमा थियो?
6: एकदमै विधान बन्दै गर्दाखेरि भएका तयारी गरेका कुराहरू हुन् यी सबै।
1: जस्तो अब अहिले राष्ट्रपालले जसरी विधानमै यो विषय उल्लेख गर्दै गर्दाखेरि अन्य राजनीतिक दलहरूको पनि हेर्यो भने यो सभापतिको निर्देशन या सभापतिले भनेका कुरा मान्ने विषय त सभापतिको आफ्नो भनाई त सर्वोपरि नै होला होइन, सबैले मान्नै पर्छ भने विधानमै राख्नुपर्ने अवस्था यहाँले कसरी देख्नुभयो खासमा चाहिँ?
6: होइन यो यसो मैले यो कन्टेन्ट यो नै सही छ कि छैन भन्ने कुरा चाहिँ अर्को बाटो भयो। मैले केलाई चाहिँ इन्डिकेट गरेँ भने विधान निर्माण प्रक्रियामा सबै पद सभापतिको पदको अन्त्य कसरी हुन्छ, उपसभापति कसरी हुन्छ, संसद दलको नेता कसरी हुन्छ, महामन्त्री कसरी हुन्छ भन्ने कुरा सबै कुरा लेखिरहेको छ। सोही कुरा सबैमा लेखिरहेकै छ, विधानमा सबै लेखिएको छ। त्यसकारण यो नौलो कुरा एकदमै श्रीको संसद दलको नेताको विषयमा त गरिएको निर्णय होइन, विधान निर्माण गर्दै गर्दा त्यो विधि सम्मत रूपमा निर्माण गरिएको भन्ने कुरा मैले एउटा कुरा भने। अर्को कुरा चाहिँ यो महाधिवेशनबाट पारित भइसकेपछि अनि संशोधन गरिएको भन्ने कुरा जुन अफवाह फैलाएको छ त्यो चाहिँ मैले त्यो पनि अफवाह हो र त्यो होइन भन्ने कुरा पनि मैले भने। यी दुईटा कुरा चाहिँ तपाईँले सोधेका प्रश्नका जवाफ मैले भने।
1: राष्ट्रपा नेता गणेश पराजुलीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएन को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
0: तराईमा बढ़दो गर्मी, विराटनगरमा गर्मीबाट जोगाउन स्थानीय सरकारद्वारा कुलिङ प्रणाली जडान, बागलुङमा सिंचाई कुलो बनेपछि बाँझो जग्गा हराभरा हुँदै,
1: सरकारलाई अध्यादेश पारित गराउन समय सीमाको दबाव, 4 अध्यादेश निष्क्रिय हुँदै मुख्य सचिव नियुक्तिमा वरियता ओझेलमा, गत जेठ 17 गते संसदमा भएको घम्सा घम्सीमा सांसदमाथिको कार्यवाही गर्ने नगर्ने सभामुखमा निहित,
0: गण्डकी प्रदेशमा एचआईभी संक्रमण बढ़दो, सचेतनाका कार्यक्रम बढ़ाइदै बीपी राजमार्ग पुननिर्माणको काम तीव्र, निजी क्षेत्रसँग प्रधानमन्त्री निरन्तर संवादमा, आज निर्माण व्यवसायीसँग छलफल हुने,
1: इरानसँगको युद्ध विराम सम्झौता सकिएको अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा, बढ़दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, युक्रेनलाई स्वदेशमै क्षेपणास्त्र उत्पादन गर्न अनुमति दिइने,
0: र नेपाली फुटबल प्रशिक्षक एरेनाको राजीनामा, काम गर्न नपाएकोमा दुःख व्यक्त, अर्जेन्टिना फुटबल संघ एफबीआईको प्रारम्भिक अनुसन्धानमा।
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले fitkuli.com राजेश मानन्द राजमानले बनाउनु भएको लिएका छौं। यहाँ राष्ट्रपा प्रति इंकित गर्न खोजिएको छ कार्टुनमा, विशेष गरी अहिले सरकारले सुकुम्बासीको समस्या र सुकुम्बासीका कुराहरू बुझ्न नसकेको भन्दै आलोचना भइरहेका बेलामा दुईजना व्यक्ति बीचमा कुराकानी भइरहेको छ। माथि यस्तो लेखिएको छ, आफ्नै सांसदको त चित्त बुझाउन सकेका छैन, सुकुम्बासीको त के कुरा गराई भर।
0: हौस् त, प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। अहिलेलाई सन्तोष गन्धर्व र सुशीला श्रेष्ठ विदा भयौं। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
7: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर FM 101 मेगाहर्ज।

0: देशभर मनसुनी वायुको प्रभाव आज छ प्रदेशमा भारी वर्षाको सम्भावना लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा हावाहुरी चल्ने सम्भावना कर्णाली नदी किनारका सामुदायिक वन नदी कटानको चपेटामा वर्षेनी सयौं हेक्टर वन क्षेत्र कटान हुँदै जानकी गाउँपालिकाले विपद व्यवस्थापनमा असल अभ्यास गर्दै समुदायको सक्रियता बढ़ाउँदै र टीकापुर अस्पतालका फिजियोथेरापिस्ट अनिल तिवारीद्वारा प्रयोगशाला प्रमुख उमेश बजगाईमाथि कुटपिट अब खोज खबर विस्तारमा हाल देशभर मनसुनिक वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी र पश्चिमी भूभागतर्फ नै सरदर स्थानको आसपास अवस्थित छ, जसको प्रभावले हाल देशभर साधारणतया बादल लागेको छ। बागमती गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ। पछिल्लो 24 घण्टामा लुम्बिनी प्रदेशको बुटवल आसपासका क्षेत्रमा भारी वर्षा पनि मापन भएको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका पहाड़ी र हिमाली भूभागका केही स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षा भएको छ। बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा तथा मध्य प्रदेशका साथै कोशी प्रदेशको तराईका भूभागको थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना पनि छ। बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागको अग्दे स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका भूभागका केही स्थानमा हावाहुरीको पनि सम्भावना छ। आज राति देशभर आंशिक बादल लाग्नेछ। कोशी बागमती र गण्डकी प्रदेशको हिमाली भूभागको केही स्थान तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। मध्य प्रदेश साथै कोशी बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका केही स्थानमा कर्णाली प्रदेशको पहाड़ी भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागको एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशको पहाड़ी भूभागको एक दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। टीकापुर अस्पतालका प्रयोगशाला इन्चार्ज उमेश बजगाईमाथि कुटपिट भएको छ। मंगलबार दिउँसो अस्पतालको आन्तरिक व्यवस्थापनका विषयमा भएको छलफलमा विवाद बढ़ेपछि प्रयोगशाला प्रमुख बजगाईलाई अस्पतालकै फिजियोथेरापिस्ट अनिल तिवारीले कुटपिट गर्नुभएको हो। अस्पताल प्रशासनका अनुसार प्रशासन कक्षमै हात हालाहालको स्थिति भएपछि तिवारीलाई बाहिर पठाएको थियो भने केही बेरमा बजगाई बाहिर निस्केपछि तिवारीले आक्रमण गर्नुभएको हो। बजगाईले कुटपिट गर्ने तिवारी विरूद्ध कार्यवाहीका लागि अस्पताल प्रशासनलाई निवेदन दिएपछि प्रशासनले सीसीटीभी फुटेज सहित इलाका प्रहरीकारले टीकापुरमा पठाएको छ। फुटेजमा बजगाई बाहिर निस्केको देखेपछि तिवारीले कुट्दै आएर पिट्न थालेको, बजगाईले प्रतिकार गर्न खोजेको र अन्य कर्मचारी आएर रोकेको दृश्य देखिन्छ। इलाका प्रहरीकारले टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश नाङ्गीले अहिले तिवारीलाई प्रहरी कार्यालयमा राखेर दुई पक्ष र अस्पताल व्यवस्थापन पक्षसँग बुझ्ने काम भइरहेकाले दुवै पक्ष मिलेमा घर जाने र नमिले कानून अनुसार कार्यवाही अगाडि बढ़ने बताउनुभयो। तिवारीले प्रयोगशालाका कर्मचारीलाई विदाको दिन र ओभरटाइमका नाममा धेरै सुविधा लिएको आरोप लगाउनु भएको छ भने प्रयोगशाला प्रमुखले आफूहरू एउटा विभागका कर्मचारी भएकाले सफ्टवेयरमा रेकर्ड भएको काम अनुसार प्रशासनले दिएको सुविधा पाएको बताउनुहुन्छ। कुटपिटमा पर्नुभएका प्रयोगशाला प्रमुख उमेश बजगाईले आफूलाई पटक पटक दुर्व्यवहार भइरहेकोले न्यायको प्रतीक्षामा रहेको पनि बताउनुभयो। कर्णाली नदी किनारका सामुदायिक वनहरू नदी कटानको जोखिममा छन्। वर्षेनी नदी किनारका सामुदायिक वनहरू कटान हुँदै गइरहेका छन्। नदी कटान नै वन संरक्षणका लागि ठूलो चुनौती भइरहेको सामुदायिक वनहरूले बताएका छन्। थप खबर सहकर्मी पूर्ण विगबाट।
1: कैलालीको कर्णाली नदी किनारका सामुदायिक वनहरू नदी कटानको चपेटामा परिरहेका छन्। नदी किनारका सामुदायिक वनलाई कर्णाली नदीमा आउने बाढ़ीले वर्षेनी कटान गर्दै जाँदा त्यहाँका सामुदायिक वनहरू नदी कटानको चपेटामा परेका हुन्। वर्षेनी भइरहेको नदी कटानबाट सामुदायिक वनलाई जोगाउन सामुदायिक वनका उपभोक्तालाई ठूलो चुनौती भइरहेको छ। टीकापुर नगरपालिका वडा नम्बर 7 स्थित सत्य कर्णाली सामुदायिक वनका अध्यक्ष जितराम चौधरी
2: लागि एकदमै चुनौतीको रूपमा रहेको छ। मुख्य त हाम्रो कर्णाली नदीको कटानले गर्दाखेरि सामुदायिक वन लगभग यो 6-7 वर्षको दौरानमा करिब 50 हेक्टर जति हाम्रो कटान भइसकेको छ। हाम्रो अब वर्षेनी सामुदायिक वनको अगुवाईमा केन्द्रसम्म गएर विभिन्न मन्त्रालय विभिन्न विभागमा

0: देशमा बुझाउँदै गरिरहेका छौं। अझैसम्म पहल चाहिँ भएको छैन, मुख्य चुनौतीको रूपमा रहेको छ।
1: सत्य कर्णाली सामुदायिक वन जस्तै टिकापुर नगरपालिका वडा नम्बर 2 स्थित खोटेना भुराखानी सामुदायिक वन पनि नदी कटानको चपेटामा परिरहेको छ। खोटेना भुराखानी सामुदायिक वनको पनि करिब 25 हेक्टर क्षेत्रफल नदीले कटान गरिसकेको छ। कर्णालीको एउटा भंगालो नै सामुदायिक वनतर्फ फर्किएपछि वन क्षेत्र बढ़ी कटान भइरहेको बताउनुहुन्छ खोटेना भुराखानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भूपेन्द्र साउत।
2: हाम्रो क्षेत्रफल भनेको 198.8 हेक्टर हो। अहिले चाहिँ कर्णाली जब सनकटी घाटबाट तल डाइभर्ट भइसकेपछि दुई भागमा चाहिँ विभाजित भएको छ र हाम्रो यतातिर खोटेना सामुदायिक वनतिर जोडिएको कर्णालीको एउटा हाँगाले चाहिँ अनुमानित ती 25 हेक्टर जति जमिन चाहिँ कर्णालीले चाहिँ कटान गरिसकेको कुराहरू जानकारी गराउँछौ र त्यो साथै कटानी सँगसँगै त्यो कटानीले भविष्यमा गएर टिकापुर पार्कलाई र नक्लीपुर क्षेत्रलाई चाहिँ ठूलो नोक्सान गर्ने कुराहरू पनि जानकारी गराउँछौ।
1: जगतपुर सामुदायिक वनलाई पनि कर्णाली नदीको कटानबाट जोगाउन ठूलो चुनौती रहेको छ। जानकी गाउँपालिका वडा नम्बर 6 स्थित जगतपुर सामुदायिक वनलाई कर्णाली नदीको भंगालोले नै दुई भागमा विभाजन गरेको छ। विभाजन गरेको र प्रत्येक वर्ष हेक्टरका हेक्टर वन क्षेत्र नदीले कटान गर्दै गइरहेको छ। नदी कटानलाई रोक्न नसकिएको खण्डमा सामुदायिक वनको आधा हिस्सा नै सकिने भन्दै उपभोक्ताहरू चिन्तित छन्। यसरी नदीले कटान गरिरहेको वनलाई जोगाउन सामुदायिक वनको स्रोतले नसकिने भएकाले सरकारले नदी कटान रोक्नमा तटबन्ध लगायतका काम गरेको भए राम्रो हुने थियो भन्नुहुन्छ जगतपुर सामुदायिक वनका अध्यक्ष निर बहादुर शाह।
3: चुनौती अब यो सामुदायिक वन कर्णाली नदीको भंगालोको छेउमा रहेका कारणले गर्दाखेरि वर्षेनी हेक्टरका हेक्टर त्यो कर्णाली नदीले कटान गर्दै गइरहेको अवस्था छ। यसमा अब सामुदायिक वनको आफ्नो स्रोत छैन, स्रोत भए पनि त्यत्रो गर्ने क्षमता छैन। अब वर्षमा 40-50 लाखको कारोबार हुन्छ, अब त्यो रिभर प्रोटेक्सनका लागि मेष जाली प्रयोग गरेर नदी कटान रोक्नका लागि सम्भावना छैन। अब जैविक तटबन्धन गरौं भने पनि अब त्यो बलौटे माटो छ, अब कर्णाली नदीको 90% पानी यही किनारमै भएर बग्छ। त्यसो भएको कारणले गर्दाखेरि अब राज्यले गरिदियो भने अलिकति सम्भव हुन्थ्यो।
1: कैलालीको टिकापुर र लम्किचुवा नगरपालिका तथा जानकी गाउँपालिकाको क्षेत्रमा मात्र कर्णाली नदी किनारमा दर्जन बढ़ी सामुदायिक वनहरू रहेका छन्। ती दर्जन बढ़ी सामुदायिक वनहरूमा अधिकांश सामुदायिक वनहरू कर्णाली नदीको कटानको चपेटामा परिरहेका छन्। नदी किनारमा रहेका सामुदायिक वनलाई नदी कटानबाट जोगाउनका लागि अहिलेदेखि पहल नगर्ने हो भने केही सामुदायिक वनलाई नदीले आफ्नो आहार बनाई सामुदायिक वनको नामै मेटाउने देखिन्छ। त्यस विषयमा स्थानीयदेखि प्रदेश र संघीय सरकारले नदी कटान रोक्ने काममा जुट्नुपर्ने देखिन्छ।
4: सहकर्मी पूर्ण विक खोज खबरमा जानकी गाउँपालिकाले विपद व्यवस्थापनमा असल अभ्यास गर्दै लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
5: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदा हुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्ला
6: होइन चाहिँ जो माइलो के बर्बर बर्बर कराइरहेको छ, के भएको छ हो तलाई?
5: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो। म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लाग्यो हुन्छ, खानै सक्दैन।
6: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
7: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
8: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरौला रोड, टिकापुर, कैलाली।

0: कबू का पिए रही था, कबू पेंसिल रही था, कबू झोले फटाका आज था, कहा कना हो बाबा के ओस्ट बाटिन गटिलो ठाव से झोला आनल से तो लड़का सामान निहर
1: ओहो ये बुढ़ा लिख में का हुई थी जरा भर भर बराई थी राहत
0: का हुई कबू लड़का कॉपी हेरा कई था, कबू पेंसिल हेरा कई था, कबू झोले फटा कई था, बढ़िया ठाव से झोला लाना नहीं सीख ठो।
1: अरे कहाँ से नाम था,
0: कहाँ से लंग वो तो कहाँ टीकापुर में रलक रटनी या झोला उडोक में से वहाँ झिंगरान दीदी कटरा से गुर झोला आनल बाटी ना कबू लड़का कहाँ पिए रही थी, ना कबू पेंसिल रही थी, ना झोला फाटल हुई थी, कई एक आनल झोला दस का टस बाटिन ये बुढ़क ढंग कबू पसल छान कर झोला नहीं आना से आकठुई
1: लिया लिया मैं अब भी ही जाइबू रख गई झोला उद्योग में रख गई झोला उद्योग हमारे यहाँ ढेर डिजाइन के झोला मिलत जैसे स्कूल बैग कैरिंग बैग फाइल बैग लगेज बैग लगाए के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए पुरान बिगड़ा झोला है मरमत फेंकरा जाए एक चोट सेवा करना मौका जरूर देवी
2: प्रोपराइटर राम प्रसाद रतगैया संपर्क मोबाइल नंबर 98484223।
3: विश्रामपछि खोज खबरमा स्वागत छ। अब बाँकी खबर सरकारले कैलाली स्थित गेटा अस्पताललाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति दिएको छ। बुधबार बसेको मन्त्री परिषद बैठकले गेटा अस्पताललाई विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार उक्त निर्णयसँगै अस्पताललाई शिक्षण स्वास्थ्य सेवा र चिकित्सा जनशक्ति उत्पादनका लागि आवश्यक संरचना सहित सञ्चालन गर्ने बाटो खुलेको छ। जानकी गाउँपालिकाले विपद व्यवस्थापनका असल अभ्यासहरू थालेको छ। पालिकाले नीति निर्माण पूर्व कार्य पूर्व सूचना विपद व्यवस्थापनका लागि आवश्यक सामग्री व्यवस्थापनलाई प्राथमिकता दिएको छ। यसै विषयमा गाउँपालिकाका अध्यक्ष गणेश चौधरीसँग सहकर्मी दुर्गा देवकोटाले विपद व्यवस्थापनमा कसरी काम गरिरहेको छ भनी सोध्नु भएको छ।
4: हामीले अब आफ्नो ठाउँबाट हेर्दाखेरि हिजोको दिनभन्दा हामी विपदमा राम्रै गरिरहेछौँ भन्ने लाग्छ। धेरै कुराहरू छ, जस्तै अब ऐन नियमको कुरा छ, त्यसपछि अब डिजास्टर म्यानेजमेन्टमा अब इक्विपमेन्टको कुरा होला, त्यसपछि अब अर्ली वार्निङ सिस्टमको कुरा होला, होइन धेरै कुराहरू म्यानेज गर्दै गर्दै गएका छ।
5: जस्तै यहाँले ऐन नियमको कुरा गर्दाखेरि पालिकामा आइसकेपछि विपद भनेपछि तपाईँ त पहिले पनि पत्रकारको जिम्मेवारीमा रहँदा पनि जस्तो विपदको थुप्रै खालको रिपोर्टिङहरू गरिराख्नु भएको थियो, खड्किरहेको थियो केही कुराहरू। अहिले पालिकामा आइसकेपछि सबैभन्दा पहिला ऐन नियम निर्माण गर्नुपर्छ भन्ने लागेर यहाँले जुन खालको काम गर्नुभयो नि त्यसले कस्तो खालको सजिलो रहेछ?
4: खास गरी अब लोकल लेभलमा कसरी अब डिजास्टर म्यानेजमेन्ट गर्ने भनेर ऐन नियम पहिलो कुरा हो। त्यही ऐन नियमलाई टेकेर अब एक्टिभिटीहरू के गर्ने भन्ने कुरा हो, होइन? जस्तै तपाईँलाई एउटा मात्रै उदाहरण सुन, जस्तै हामी अब कुनै विपद भयो केही भयो भने राहतको कुराहरू छन्, एकदम जनरल पब्लिकले बुझ्ने भने त्यो हो र एकदम धेरै अब राहत पाए हुन्थ्यो भन्ने चाहिँ फेरि धेरैलाई आशा पनि छ। तर पालिकाले कति दिन सक्छ भनेर त्यो खालको त चाहियो नि, त्यो र त्यस्तो गाइडलाइनहरू, जस्तै अब हामीले अब राहत गाइडलाइन निर्देशिकाको कुरा, होइन कार्यविधिका कुराहरू, जस्तै तपाईँलाई कसैको अब घरमा बाढी पस्यो त्यसमा चाहिँ अब कति क्षति भयो भन्ने कुराहरू होला। क्षतिको सबै कुरा त पालिकाले दिन सक्दैन, राहत भनेको त तत्काललाई पालिकाले अब थोरै अब सपोर्ट गर्ने हो, तर अब कति दिने भन्ने कुरा हो, के त चाहियो नि त, विधि त चाहियो, त्यही भएर त्यस्तो विधिहरू निर्माण गरेर हामीले काम गरिरहेछौँ भन्ने हो।
5: राहत मापदण्ड बसी राहतै दिनु पर्यो होइन तपाईँको पालिकामा?
4: होइन, दिइरहेछौँ, त्यही मापदण्ड अनुसार नै दिइरहेछौँ। जस्तै अब यसले चाहिँ के काम गर्छ भन्नुहुन्छ भने, जस्तै अब कुनै अब संघ संस्थाहरूले पनि सपोर्ट गर्नुहुन्छ होइन, तर कति दिने भन्ने कुरा त चाहियो नि त। एउटा संस्था होला ल एउटा पीड़ित परिवारलाई 50 किलो चामल दिन्छु भन्ला, अर्को संस्था होला नै म 25 किलो दिन्छु भन्ला, तर अब पालिकाले त्यो गाइडलाइन नबनाएको भए त्यो त अवश्य मन पर्यो नि, त्यो अवस्थित हुन्थ्यो, त्यही भएर त्यो खालको व्यवस्थापन गर्ने कुरा हो। डिजास्टर म्यानेजमेन्ट पनि म्यानेजमेन्ट नै हो, त्यही भएर यस्तो कुराहरू।
5: यहाँले जुन सक्रियता देखाउनु भएको छ नि, त्यसपछि जस्तो विशेष गरी जानकी गाउँपालिका बाढी जाने विपदको जोखिममा छ, बाढी आउँदाखेरि नागरिक पहिले सारिहाल्नुहुन्छ, यो सम्भव कसरी भयो?
4: यो सूचना संसारमा सबभन्दा बलियोको छ, पावरफुल, अब ज्यानले त्यस्तोले मात्रै पावरफुल होइन, संसारमा सबभन्दा पावरफुल त्यो हो भन्छु म, जोसीको सूचना छ कि। अहिले तपाईँ हामीले अब सोसियल मिडियाहरू चलाउँछौ होइन, विभिन्न मिडियाहरू युज गर्छौं त्यो मार्फत हामीले सूचना लिन्छौं के र त्यो सूचनालाई हामीले कसरी उपयोग गर्छौं भन्ने कुरा हो जसले अब त्यसरी सूचना पाएर लिएर भरपूर सूचनाको उपयोग गर्छ त्यो चाहिँ पावरफुल हो भन्छु म चाहिँ जस्तै अहिले अब बाढीको कुरा गर्दाखेरि हामीले अब थुप्रै अब मिडियाहरू मार्फत अब त्यो खालको सूचनाहरू दिन्छौँ जस्तै अब तपाईँको रेडियोको कुरा होला त्यसपछि फेसबुकको कुरा होला त्यसपछि अब हामीले यो बर्गर चिरागी मार्फत घर घरमा सूचना दिने कुरा होला त्यसपछि साइरनको कुरा होला होइन एसएमएसको कुरा त्यो सँगसँगै अब माइकिङको कुरा होला त्यो मार्फत अब एकदम खतरा छ भन्ने कुरा त्यसरी मान्छेहरूले थाहा पाउनुभयो भने उहाँहरू आफै अलर्ट हुनुहुन्छ आफै सुरक्षित हुनुहुन्छ त्यही भएर यस्तो अब जोखिमको बेला उहाँहरूले सूचना पाउनुभयो भने चाहिँ धेरै कुरा जोगिन सक्छ जोगिन्छ भन्ने हो र पछिल्लो समय यही कारणले जानकी गाउँपालिकामा धेरै मान्छे अलर्ट हुनुहुन्छ सुरक्षित हुनुहुन्छ तपाईँले जानकारी गरौँ अहिले बाढीको बेला अब कति पानी पर्दैछ भनेर हिजोका दिनमा त्यति धेरै रिलायबल थिएन अहिले ठाउँ ठाउँमा रेडियोहरू छ थुप्रै अब सूचनाको माध्यमहरू छ हिजोका दिनमा यो सूचनाको माध्यम रेडियो नेपाल एउटा थियो मौसम सम्बन्धी तपाईँलाई थाहा छ अब यो रेडियो नेपाल हो अब समाचार सुन्नुहोस् भन्थ्यो त्यसपछि अब लास्टमा समाचारको अन्तिममा मौसम सम्बन्धी विवरण हुन्थ्यो अब यो ठाउँमा पानी पर्ने सम्भावना छ भन्ने समाचार सुनिन्थ्यो तर जुन दिन अब त्यो पानी पर्ने सम्भावना हुन्थ्यो त्यो ठाउँमा पानी पर्थेन तर अहिले अब डिएचएमको जुन खालको अब सूचना आउँछ त्यसलाई हामीले हाम्रो पालिका मार्फत नागरिक समक्ष पुर्याउँछौँ र त्यो सूचना रिलायबल भएको हुनाले अहिले धेरै त्यो खालको रिस्कहरू कम हुँदै आएको स्थिति छ
5: भनेपछि नागरिकले चाहिँ सूचनालाई विश्वास पनि गर्न थाले
4: एकदम विश्वास भएको छ र अब त्यो सूचना रिलायबल पनि भएको छ त्यही भएर नागरिकहरूले विश्वास गर्नुभएको छ
5: हजुर किसानले चाहिँ पूर्व सूचनालाई कतिको प्रयोग गरेको पाउनुभएको छ
4: होइन एकदम धेरै धेरै अब मान्छेहरूले अब पानी पर्दैछ नि कति ठुलो पानी पर्ने हो कि होइन भनेर अब फोन मार्फत पनि सोधिराख्नुहुन्छ हाम्रो एलियुसीमा र कतिपयले अब त्यो फेसबुक अब त्यो खालको एसएमएस मार्फत पनि धेरै सूचना पाउनुहुन्छ यसले गर्दा किसानहरूको त्यो बाली जोगाउने त्यसपछि बाली कुन समयमा लगाउनेदेखि लिएर कतिखेर काट्ने कतिखेर भित्राउने सम्मको म्यानेजमेन्ट उहाँहरूले गर्दै हुनुहुन्छ र रिस्कहरू कम हुँदै गएको छ
3: अब बाँकी खबर किसान बहुद्देश्य सहकारी संस्थाले आफ्ना शेयर सदस्यका श्रीमानको मृत्युपछि कर्जा मिनाएर काजकीय खर्च उपलब्ध गराएको छ जानकी गाउँपालिका वडा नम्बर 4 कञ्चनपुरका शेयर सदस्य खगिसरा तारामी दर्लामीका श्रीमान राम बहादुर दर्लामी मगरको मृत्युपछि खगिसरालाई 2,30,500 रूपियाँको कर्जा मिनाहा र 8,000 काजकीय खर्च उपलब्ध गराएको छ उक्त रकमको चेक जानकी गाउँपालिका वडा नम्बर 4 वडाध्यक्ष दिपेन्द्र कुमार कठरियाको उपस्थितिमा शेयर सदस्य खगिसरा तारामी दर्लामीलाई उपलब्ध गराएको हो सदस्य सुरक्षण कोषबाट उक्त रकम उपलब्ध गराइएको सहकारीको टीकापुर शाखा प्रमुख चन्द्रकान्त रेग्मीले बताउनुभयो खोज खबरमा जनआवाज र अरू खबर बाँकी नै छन् सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम
6: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टीकापुरमा
7: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने
6: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू
7: महिनाको महिनावारी गडबडीको समस्या
6: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या
7: पेट सम्बन्धी सम्पूर्ण समस्या
6: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा
7: ईसीजी सेवा
6: डिजिटल एक्सरे सेवा
7: र प्रयोगशाला ल्याब सेवा
6: फोन नम्बर 9844-27359 र 9848-72-59 सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टीकापुर जालपा देवी मन्दिर नजिकै
8: भनेदेखि सबै कुरा पाउने रहेछ लु भन् त भाउ के पाउँछ त्यहाँ
9: ए त्यहाँ त्यहाँ त नलका मोटर ढक तराजु घरमा लाउने कलर सबै पाइन्छ
10: ए एभ्रिलाको कुरा गरेको हो त्यो त मलाई पनि थाहा छ त्यहाँ त ग्यास ग्यास चुला नलकाका सामान किला काँटा सबै पाइन्छ नि
11: त्यति मात्र होइन त्यहाँ त जस्मिन प्यान्ट घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ
8: भनेदेखि सबै कुरा पाउने रहेछ
6: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स
12: विशेष ढक तराजु डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स
13: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर
6: प्रोप्राइटर पुष्पराज देवकोटा सम्पर्क फोन नम्बर 9844-48673 र 9814-60-02-04
3: विश्रामपछि खोज खबरमा पुनः स्वागत छ। अब बाँकी खबर। एमालेका प्रमुख सचेतक एन बहादुर मरले बझाङमा चट्याङका कारण पशुधनमा ठूलो क्षति भएको बताउनु भएको छ। बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै महरले बझाङ जिल्लाको सुरमा गाउँपालिका दुईमा असार 22 गते राति परेको चट्याङबाट रणबहादुर बोहरा र लाल चन्द्र बोहराका करिब 100 भेड़ा मरेको थप करिब 50 घाइते भएको बताउनु भएको छ। उहाँले किसानलाई तत्काल राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ। सरकारले गोविन्द बहादुर कार्कीलाई मुख्य सचिव नियुक्त गरेको छ। बुधबार बसेको मन्त्री परिषद बैठकले कार्कीलाई मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। कार्की यसअघि प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव हुनुहुन्थ्यो। उहाँ प्रधानमन्त्री कार्यालयको सुशासन महाशाखा हेर्नुहुन्थ्यो। सचिवमा बढ़ुवा भएको 2 वर्षमै उहाँ मुख्य सचिव बन्न सफल हुनुभएको छ। खोज खबरमा अब पालो जनआवाजको। मानिसहरूले खेतबारीमा रोपाई गरेका छन्। कतिपयले रोपाई सकेका छन् भने कतिपयले रोपाई गरिरहेका छन्। आजको जनआवाजमा हामीले रोपाई पछिको फुर्सदको समय कसरी बिताउनुहुन्छ भनी केही किसानलाई सोधेका छौं।
14: मिस्त्री के बिठारु धान पनै थिए, दिनके घाम रहत नसे बैठल रहे, घास कटे धर रहा धान बा, धान पनै थिए, धान लगेली मोठर रखेल बा, पानी वानी नहीं आए, ना कुलो में पानी मिलत ना कुछ हो, संध्या बिन्या धान पने थी, दिन के आरम कर थी
15: रूप लाल थारू लड़का चले ना छेदरी हेरी चले ना नहीं जी तुझा नाम करना था देखा तो कल पानी हर ना काम धान पने ना और क्या काम बात है लड़का हेरना छेदरी हेरी हेरना काम भावते हो
16: वहाँ ना हो चिकनिया चौधरी हो वहाँ जहाँ तो आप मांस लगा जाए तो फ्रूट लगा जाए तो दरब लगा जाए तो क्या काम करो मैं तो घास कटना रही धान आन पड़ी ना बा सस्ता घास घास उड़ा मिल बा पानी हरा जिम का हूँ सदा सदा कुलो कुलो और क्या करो
17: चगरी चल रही थी बेरी चल रही थी धान पड़ी ना बा घास कर वो क्या कर वो का करबो भट्टी ना समझा यहाँ पकेबो
18: मना तारा चौधरी हो धान पनै थी घर वरिपरि सब सफाई करती कबू काल मंजरी मिलत त मंजरी दी थी धान के आजकल फुसत बा पानी है थी खेतो जनी मने संध्या बिना भात पकाई थी वह काम बा आजकल धान के फुसत बा
19: कमला चौधरी हो घास कटी धान पनै थी लड़का खेले थी खेतो से 1 लीटर पानी हेर थी खेतो में कबू काल मंजूरी दी थी से संध्या बिना घर थी लड़का खेले थी
20: संपत्ति चौधरी खेतो से आजकल घर ही रही कबू कबू मंजूरी चली थी मंजूरी मिलत धान में फिर घास जाम गिल बा घास पने थी पानी हेर थी खेतो में पानी चढ़ाता कि नहीं चढ़ाता ऊपर से फिर वर्रा पानी नहीं आई घर रही घर काम करती यहाँ हटा उठी घर कांजर पांजर घास जामल रह घास सर सफाई करती आजकल मच्छर लगना दिन हो सांप गिजर निकलना दिन हो सर सफाई करत रह।
3: अब बाँकी खबर। कञ्चनपुरलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरेको छ। राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत जिल्लाका 9 पालिकाका सबै बाल बालिकाहरूलाई नियमित तथा छूट खोपको पहुँचमा ल्याएपछि पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको हो। जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहराले पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्नुहुँदै बाल बालिकालाई खोपबाट रोकथाम गर्न सकिने तथा रोगबाट सुरक्षित राख्न महत्वपूर्ण उपलब्धि हासिल भएको बताउनुभयो। उहाँले घोषणा केवल उपलब्धिमा सीमित नरही आगामी दिनमा पनि नियमित खोप सेवाको दिगोपनामा विशेष ध्यान दिनुपर्नेमा जोड़ दिनुभयो। स्वास्थ्य कार्यालयका अधिकृत जनक कुंवरका अनुसार जिल्लाभर रहेका 168 खोप केन्द्र मार्फत शून्यदेखि 15 महिनासम्मका 8,637 बालबालिकालाई नियमित खोप सेवा प्रदान गरिएको छ। यस्तै विगतमा खोप लगाउन छुटेका 138 बालबालिकालाई पनि बीसीजी ओपीबी पीसीबी रोटा एफआईपीबी दादुरा रुबेला लगायतका आवश्यक खोप लगाएको उहाँले बताउनुभयो। जन्मदेखि 11 महिनासम्मका 7,988 एघारदेखि 13 महिनासम्मका 7,877 बालबालिका 9,427 गर्भवती तथा 24 देखि 49 महिनासम्मका सबै लक्षित बालबालिकाको आवश्यक खोप बालबालिकाले आवश्यक खोप प्राप्त गरेको अधिकृतको उनले बताउनुभयो। कार्यक्रममा खोप अभियानमा योगदान पुर्याएका विभिन्न पालिकाका खोप सहजकर्ता तथा स्वास्थ्य कर्मीहरूलाई सम्मान पनि गरिएको थियो। लुम्बिनी प्रदेश सभाबाट प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक बहुमतले पारित गरेको छ। प्रदेश सभाको आठौं अधिवेशन अन्तर्गत बुधबार राति बसेको अठारौं बैठकले प्रदेश सभाको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक बहुमतले पारित गरेको हो। बैठकमा प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रस्तुत गर्नुभएको थियो। यस्तै समाचारसँगै खोज खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। देशभर मनसुनी वायुको प्रभाव, आज छ प्रदेशमा भारी वर्षाको सम्भावना। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा हावाहुरी चल्ने सम्भावना। कर्णाली नदी किनारका सामुदायिक वन नदी कटानको चपेटामा, वर्षेनी 100 हेक्टर वन क्षेत्र कटान हुँदै। जानकी गाउँपालिकाले विपद व्यवस्थापनमा असल अभ्यास गर्दै समुदायको सक्रियता बढ़ाउँदै। टीकापुर अस्पतालका फिजियोथेरापिस्ट अनिल तिवारीद्वारा प्रयोगशाला प्रमुख उमेश बजगाईमाथि कुटपिट। हलीलाई खोज खबर यति नै। प्राविधिक मित्र छपिला चौधरीलाई धन्यवाद दिँदै अहिलेको खोज खबरबाट म ईश्वर सावत बिदा हुन्छु। सामुदायिक रेडियो टीका प्रोग्राम सुन्दै गर्नुहोला। नमस्कार।

0: भ्रष्टाचार गरो या मनन खुल्के विरोध गरी, भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करक लाग सक्कु जाने सहयोग गरी। अख्तियार दुरूपयोग अनुसन्धान आयोगके कार्यालय महेन्द्रनगर कञ्चनपुर से जनहितमै जारी सन्देश।
1: छोरीलाई भुकेर आएको छौ त
2: हेर्नुहोस् न काका, छोरी फुलटिप्न बारीमा गएकी थिइन्, सर्पले टोकेछ, विष निकालिदिनुहुन्छ कि भनेर लिएर आएको।
1: सर्पले टोकेको विषको उपचार गर्दा त सर्पदंश उपचार केन्द्रमै लैजानुपर्छ कमल। त्यहाँ दक्ष तथा तालिम प्राप्त चिकित्सकहरूले विषालु सर्पले टोकेको हो कि होइन पत्ता लगाएर सर्पदंश उपचारमा प्रयोग हुने एन्टिभेनमबाट उपचार गर्छन्।
2: सर्पदंश उपचार केन्द्रको बारेमा मैले पनि सुनेको त हो, तर
1: सर केही होइन, छोरीलाई तुरन्त उपचार केन्द्रमा लगिहाल। नेपाल सरकारले सर्पदंशको उपचार तथा एन्टिभेनम समेत निशुल्क उपलब्ध गराउँछ, खर्चको पनि चिन्ता लिनु पर्दैन।
2: छोरी नाति है, तिमीलाई केही हुँदैन, म एम्बुलेन्सलाई फोन गरिहाल्छु,
1: एम्बुलेन्स आइपुग्न समय लाग्न सक्छ। मेरो छोरो सन्देशले मोटरसाइकलमा राखेर तिमीहरूलाई उपचार केन्द्र लगिदिन्छ। बाबु सन्देश तयार भएर छिट्ट बाहिर आऊ त।
3: सर्पदंश प्रभावित जिल्लाहरूमा बिरामीहरूको समयमै उपचार गरी ज्यान जोगाउने उद्देश्यले सर्पदंश उपचार केन्द्र सञ्चालनमा छन्। यी उपचार केन्द्रमा सर्पदंशको उपचार निशुल्क हुन्छ। सर्पको टोकाइले मानिसको मृत्यु नहोस् भनेर सरकारले सर्पदंश उपचारमा प्रयोग हुने एन्टिभेनम निशुल्क उपलब्ध गराएको छ। आफ्नो नजिकै रहेको सर्पदंश उपचार केन्द्रको सम्पर्क नम्बर साथमै राख्नुपर्छ।
4: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
5: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
6: भागीरथी मेडिकल टिकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा साउन 9 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग, मिर्गी रोग तथा नसा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान, MBBS MD न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिज आएर घाँटी बाङ्गो भई भेष हुनु, मुटुको ढड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ ECG र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टिकापुर FM को नजिकै टिकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-685-40-777। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन साउन 9 गते दोस्रो शनि।
7: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM 101 MHz।

श्रोतावृन्द नमस्कार, सामुदायिक रेडियो टीकापुर एफएम को प्रभाती प्रस्तुति आजको दिनमा यहाँलाई स्वागत छ। आज मिति 2083 साल असार महिनाको 25 गते बिहीबार, तदनुसार जुलाई 9 तारीख सन् 2026। यो प्रस्तुतिमा हामी हरेक दिन तपाईँको आजको राशिफल, तपाईँ अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना, टीकापुर र आसपासका क्षेत्रमा हुने सार्वजनिक कार्यक्रम र सामुदायिक रेडियो टीकापुर एफएमबाट आज प्रसारण हुने कार्यक्रमको जानकारी प्रस्तुत गर्दछौ। अब हामी प्रस्तुत गर्दैछौ ज्योतिषी लक्ष्मीप्रसाद बरालले तयार पार्नुभएको तपाईँको आजको राशिफल। सर्वप्रथम मेष राशि। मेष राशि हुनेहरूको लागि बिहानदेखि नै कामको क्रम बढ्नेछ, बीचमा रोकिएको विषय फेरि अघि बढ्नेछ। वृष राशि हुनेहरूको लागि घरमा सामान्य परिवर्तनको चर्चा हुनेछ, परिवारका सदस्यसँग बसेर गरेको सल्लाह उपयोगी बन्नेछ। मिथुन राशि हुनेहरूको लागि छोटो दूरीको आउजाउ रहनेछ, नयाँ ठाउँ पुगेपछि काम पनि छिट्टै मिल्नेछ। कर्कट राशि हुनेहरूको लागि घरका आवश्यक काममा समय बित्नेछ, खर्चको हिसाब मिलाउँदा पनि सजिलो हुनेछ। सिंह राशि हुनेहरूको लागि तपाईँको बोलीले धेरै कुरा मिलाउनेछ, नयाँ जिम्मेवारी आए पनि सजिलै सम्हाल्नु हुनेछ। कन्या राशि हुनेहरूको लागि थन्किएका काम मिलाउने दिन छ, वरिपरिका वातावरण सफा राख्दा पनि मन हल्का हुनेछ। तुला राशि हुनेहरूको लागि साथीभाइसँग भेट हुँदा पुराना कुरा सम्झिने अवसर मिल्नेछ, सानो भेटघाटले पनि सम्बन्ध झन नजिक बनाउनेछ। वृश्चिक राशि हुनेहरूको लागि आफ्नो अनुभवका काम लाग्ने दिनहरू रहेको छ, कसैले तपाईँको सल्लाहलाई महत्व दिनेछ। धनुराशि हुनेहरूको लागि दैनिक कामबाट केही फरक अनुभव हुनेछ, नयाँ दृश्य वा नयाँ ठाउँले मन ताजा बनाउनेछ। मकर राशि हुनेहरूका लागि अधुरा काम पूरा गर्ने समय आएको छ, एउटा काम सकिएपछि अर्को काम पनि सजिलै अघि बढ्नेछ। कुम्भ राशि हुनेहरूको लागि घर वा कामको ठाउँमा नयाँ कुरा शुरू हुने संकेत छ, सबैसँग मिलेर अघि बढ्दा सजिलो हुनेछ। र अन्त्यमा मीन राशि हुनेहरूको लागि आफ्नो दैनिकीलाई मिलाउने दिन रहेको छ, बिहानको व्यस्ततापछि विस्तारै घट्दै जानेछ, परिवारका सदस्यसँग बिताएको समयले मनमा ताजापन ल्याउनेछ। हामीले तपाईंलाई सुनायौं तपाईंको आजको राशिफल। राशिफलमा जुन सुकै कुरा भने पनि तपाईंले आजको दिन कसरी बिताउने भन्ने कुरा तपाईंकै हातमा छ। राशिफलपछि सुनाउनेछौ तपाईं अनि तपाईंका आफन्तको जन्मदिनको शुभकामना। जन्मदिनको शुभकामनाका लागि तपाईँ स्टुडियोको फोन नम्बर 0915612555 फोन गरेर टिपाउँदै गर्नुहोला। त्यतिन्जेलसम्म सुन्दै गर्नुहोला यो स्वदेश गान।

स्वदेशगानपछि अब सुनौ आज सामुदायिक रेडियो टीका एफएमबाट प्रसारण हुने कार्यक्रमको रूपरेखा। अहिले 7:30 बजे हाम्रो टीकापुर, 8 बजे राष्ट्रभक्तिका गीतहरू, 9 बजे थारू भाषामा खोज खबर, 10 बजे लोकदोहोरी गीतहरू, 11 बजे आधुनिक गीतहरू, 12 बजे मध्याह खबर, 12:20 बजे लोकगीतहरू, 1 बजे मझेरी, 41 बजे नेपाली थारू मिक्स गीतहरू, 3 बजे हाम्रो टीकापुर पुनः प्रसारण, 3:30 बजे सुपरहिट थारू गीतहरू, 5 बजे थारू भाषामा खोज खबर, 5:30 बजे थारू नेपाली मिक्स गीतहरू,

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9858-89213, इमेल ocmctikapur@gmail.com।
1: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
4: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
1: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
4: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
1: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
4: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
5: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल साइनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868-14-799, 9824-60-25-32। अछाम मंगल साइनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824-60-28-25।

0: सामाजिक सञ्जालमी निकै जाँची बुझी भएर बैंकको आधिकारिक प्रोफाइल मात्रै फलो गरौ। कसैले लिंक खोल्लाए अगाडि त्यो क्याको लागि हो, कहिले पठाएको हो र कहाँ जान्छ निकै बुझी भएर खुल्याएको वेबसाइटको URL चेक गरौ।
1: अप्रिय घटना हुन नदिनलाई समय समयमै आफ्नो पासवर्ड बदलौ। आफूलाई केही शंका लागेले बैंकलाई छिट्टै खबर गरौ।
2: सतर्क रहौ, ठगीबाट बचौ।
1: सिद्धार्थ बैंक पठाई जनहितमी जारी सन्देश।
3: सिद्धार्थ बैंक, सम्बन्ध सधैँ भरिलाई।
1: के तपाईलाई थाहा भयो,
4: सार्वजनिक स्थलमा धूम्रपान वा सुर्ती सेवन गरेमा 100 रुपियाँ जरिवाना हुन्छ।
1: कर्मचारीले धूम्रपान वा सुर्ती सेवन गरेमा अनुशासनमा नरहेको सरहमानी विभागीय कारवाही हुन्छ।
4: सार्वजनिक संस्था वा स्थलमा सञ्चालकले धूम्रपान गर्न नपाइने सूचना टाँस गर्नु पर्दछ।
1: सुर्ती प्रवर्धन हुने गरी कुनै संचार माध्यममा विज्ञापन गरेमा वा प्रायोजन गरेमा 1,00,000 रुपियाँसम्म जरिवाना हुने व्यवस्था छ।
4: सुर्तीजन्य पदार्थहरू 18 वर्ष नपुगेकालाई, गर्भवतीलाई, शैक्षिक संस्थाको 100 मिटर वरिपरि बेचेमा, फुटकर बिक्री गरेमा, सजाएर राखेमा 10,000 सम्म जरिवाना हुन्छ।
1: धूम्रपानले मुटु र फोक्सोलाई बिगार्छ, क्यान्सर हुन सक्छ।
4: चुरोटको धुवा वरिपरिका मानिसको फोक्सोमा प्रवेश गरी धूम्रपान गर्ने व्यक्तिलाई जस्तै रोग देखिन सक्छ। धूम्रपान त्याग्न नसके स्वास्थ्य कर्मीको सहयोग लिन सकिन्छ।
2: सुर्तीजन्य पदार्थ होइन, स्वास्थ्य रोजौ।
5: सामुदायिक रेडियो टिकापुर FM द्वारा जनहितमा जारी सन्देश।
6: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM, टिकापुर FM 101 मेगाहर्ज।

0: रेडियो कार्यक्रम हाम्रो टिकापुरमा यहाँलाई स्वागत छ। कार्यक्रमबाट दुर्गा देवकोटाको नमस्कार। कार्यक्रम हाम्रो टिकापुर टिकापुर नगरपालिकाको आर्थिक सहयोगमा सामुदायिक रेडियो टिकापुर एफएमको उत्पादन हो। यो कार्यक्रम हरेक बिहिबार बिहान 7:30 बजे प्रसारण हुन्छ। यसको पुनः प्रसारण दिउँसो 3 बजे हुन्छ। यो कार्यक्रम टिकापुर नगरपालिकाका काम कारवाही, नगरवासीका चासो र सरोकारका विषयमा आम नागरिकलाई जानकारी दिँदै नगरको विकासमा नागरिकको सहभागिता बढ़ाउने उद्देश्यले तयार गरिएको हो। आजको कार्यक्रममा हामी टिकापुर नगरपालिकामा चालू आर्थिक वर्षको अहिलेसम्म राजस्व संकलनको अवस्थाबारे प्रमुख प्रशासकीय अधिकृतसँगको कुराकानी, मनोसामाजिक सेवाले वैदेशिक रोजगारीमा रहेका परिवारका सदस्य आय आर्जनमा जोड़िँदै गरेको बारे जानकारी र केही सन्देश प्रस्तुत गर्नेछौं। टिकापुर नगरपालिकाले चालू आर्थिक वर्षको असार 23 गतेसम्म 109.51% राजस्व संकलन गरेको छ। पालिकाले 8,97,26,000 लक्ष्य लिएकोमा 23 गतेसम्म 9,30,84,000 बढ़ी राजस्व संकलन गरिसकेको छ। यसै विषयमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन धितालसँग कुराकानी गरेका छौं। कार्यक्रम हाम्रो टिकापुरमा यहाँलाई स्वागत छ।
1: धन्यवाद मेरो।
0: टिकापुर नगरपालिकामा यस आर्थिक वर्षमा राजस्व संकलनको अवस्था कस्तो छ?
1: अब टिकापुर नगरपालिकाको राजस्व संकलन लक्ष्य हाम्रो पूरा भइसकेको छ। वास्तविक राजस्व चाहिँ अनुमान गरिएको छ, अन्यत्रको हेर्ने हो भने चाहिँ स्वाभाविक अनुमान गरिएको हुन्छ, तर टिकापुरको चाहिँ वास्तविक राजस्व अनुमान हुने भएकोले योचोटि हामी करिब करिब 109% हिजोको मितिसम्मको अवस्थामा चाहिँ 109% लक्ष्य प्राप्त भइसकेको छ। त्योभन्दा अब 100% हुनुपर्ने 109% पुगिसकेको छ। अझ यसमा चाहिँ हाम्रो ढुङ्गा गिट्टीको योचोटि हामीले ठेका लगाएको चाहिँ प्रदेशसँग बाँडफाँड हुन सकेको छैन, त्यो जोडिएको छैन। त्यसपछि यो मालपोतबाट प्राप्त हुने राजस्व यसमा जोडिएको छैन, त्यो जोडिँदा चाहिँ हाम्रो लक्ष्य राम्रो हुन्छ,
0: राम्रो सुधार भएको छ।
1: हजुर,
0: अब यो राजस्वमा अब कतिपय पालिकाहरूको यहाँले भन्नुभयो नि अन्धाधुन्ध चाहिँ लक्ष्य राखिदिने अथवा चाहिँ यति उठाउँछौ कि भन्ने आकलन गरिदिने, त्यसले चाहिँ कहिले काहीँ लक्ष्यभन्दा कम राजस्व उठ्ने हुन्छ। यो सुधार चाहिँ कसरी गरियो? अब जस्तो अझै थुप्रै पैसा चाहिँ थपिन बाँकी छ।
1: सुधार चाहिँ हाम्रो टिकापुर नगरपालिकाको चाहिँ विशेष गरी सुधार भन्दाखेरि अस्वाभाविक बजेट बनाउँदाखेरि नै घाटा बजेट बनाउने प्रचलन छैन हाम्रो चाहिँ टिकापुरमा। घाटा बजेट नबनाउने बित्तिकै चाहिँ सबै कुरा चाहिँ वास्तविक अनुमान हुन्छ, त्यही हो बजेट निर्माण नै यसको मुख्य जड हो।
0: जस्तो पालिकाको मुख्य राजस्वका स्रोतहरू चाहिँ के हुन् त?
1: विशेष गरी मुख्य स्रोत भनेकै चाहिँ हाम्रो पार्क हो, टिकापुर पार्क पर्यटन शुल्क भनेर त्यो एउटा ठुलो स्रोत आउने चाहिँ, त्यस पछाडि मालपोत ठुलो भनेको, त्यसपछि घर जग्गाको र सम्पत्ति मूल्याङ्कन, अझ धेरै चाहिँ सम्पत्ति मूल्याङ्कन पनि छ।
0: जस्तो पार्कमा चाहिँ वर्ष करोड बढी राजस्व संकलन भयो,
1: करोड त नागिसकेका छ, 1.5 करोड जति पुग्छ कि भन्ने अनुमान हो।
0: राम्रै भयो,
1: राम्रो छ।
0: अब जस्तो अब चाहिँ जस्तो पर्यटकीय हिसाबले पनि दुईटै ठाउँमा पुल बनेपछि, अब यातायातको सुविधा भएपछि चाहिँ पार्कमा अझै पर्यटक बढ्ने सम्भावना देखिएको छ कि के छ?
1: टिकापुर पार्क भनेको एउटा ऐतिहासिक पार्क हो, त्यसो हुँदा यसमा चाहिँ अझ यसलाई चाहिँ हामीले अहिले मार्केटिङ गर्न सकेका छैन, यसको बजारीकरण गर्न सकियो भने यसमा पर्यटक चाहिँ हामी उच्च दरमा बढाउन सकिने अवस्था छ। किनभने प्राकृतिक सुन्दर प्राकृतिकको काखमा छ, त्यसैका छेउमा चाहिँ हाम्रो कर्णाली नदी छ, कर्णाली त्यो जल विहारका कार्यक्रमहरू थप्न सकियो। तपाईँले भनेको जस्तो अहिले बर्दियासँग हाम्रो दुई ठाउँमा पुलले जोडिँदाखेरि बर्दियाका नागरिकहरूलाई जोड्न सक्यौँ र अन्य देशभरि अन्य ठाउँका मान्छेहरूलाई पनि हामी आकर्षित गर्न सक्ने सम्भावना चाहिँ धेरै छ, र त्यसमा चाहिँ काम चाहिँ सम्भावना अनुसारको काम चाहिँ हुन सकेको छैन।
0: जस्तो पार्कमा चाहिँ पालिकाले को स्रोत भएको भए, लगानी गर्न सकेको भए राम्रो हुन्थ्यो भन्ने लाग्छ यहाँ?
1: त्यो त धेरै नै, त्यसमा चाहिँ एकदम खड्केकै छ। हामीसँग स्रोत साधन नहुनु, स्रोत साधनको अभावले गर्दाखेरि चाहिँ टिकापुर पार्कलाई सोचेको जस्तो बनाउन सकेको छैन, त्यसलाई अझै उन्नत र आधुनिक बनाउन सकिने प्रशस्त सम्भावना छ। अब हामीले पार्कको नाममा 84 बिघा जग्गा प्रयोग गरेकोमा अहिले हामी 20-22 बिघा जग्गा मात्रै प्रयोग भएको छ, त्यो अरू पनि प्रयोग गर्न सकिने ठाउँहरू छन्। त्यसलाई चाहिँ कर्णाली करिडोरको रूपमा विकास गर्न सकिने अर्को सम्भावना प्रशस्त छ। त्यो हुन सक्यो भने पर्यटकहरूले हामी टिकापुरको आमदानीको मुख्य स्रोत नै त्यही बनाउन सकिन्छ। त्यसमा चाहिँ अब पालिकाको लगानी छैन, अब संघीय सरकार प्रदेश सरकारले त्यसमा ध्यान दिन
0: सक्छ बजेट ल्याइदिने मान्छे भएन
1: त्यो पनि नभनौ उहाँहरू लागिराख्नु भएको छ होला
0: जस्तो के अरे करदाताले तिर्नुपर्ने जस्तो प्रमुख करहरूको त हामीले कुरा गर्यौँ होइन जस्तो पार्क भयो अनि सम्पत्ति कर लगायतको कुरा भयो जस्तो यो करको दायरा विस्तार गर्न चाहिँ हरेक वर्ष स्रोत अनुमान समितिको के को छलफल हुन्छ नि त पालिकामा होइन जस्तो के कस्ता कार्यक्रमहरू सञ्चालन हुन्छन्
1: अब यो चोटि चाहिँ करका दरहरू बढाउने भन्दा पनि करको चाहिँ दायरा बढाउने भन्ने चाहिँ हामी कहाँ चाहिँ जस्तो यातायातको करलाई चाहिँ अहिलेसम्म हामीले संकलन गर्न सकेका छैनौँ हामी कहाँ चाहिँ
0: अटो रिक्साहरू
1: छन् त्योलाई नियमन गर्न सकेको छैन त्यो पनि प्रदेशमा गइराखेको छ त्यो चाहिँ स्थानीय तहले उठाउने कुरा हो ठुलो स्रोत हुन सक्थ्यो अनि प्राकृतिक स्रोतलाई चाहिँ हामीले हाम्रो जति क्षमता छ त्यो प्रयोग गर्न सकेको छैनौँ अब ढुङ्गा गिट्टी चाहिँ हामी कहाँ यति धेरै प्रशस्त मात्रामा छ त्यसको चाहिँ प्रयोगै गर्न सकेको छैन त्यो छ प्राकृतिक स्रोतका कुराहरू भए अन्य कुराहरू चाहिँ हेर्ने भने व्यवसाय चाहिँ आम नागरिकहरूले चाहिँ व्यवसाय दर्ता गर्नुपर्छ भन्ने नै छैन व्यवसाय दर्ता नै छैन बजारतिरै हेर्ने हो भने अनुगमनमा जाँदा चाहिँ व्यवसाय दर्ता नगरिकन चलाएका ठुला ठुला पसलहरू भेटिन्छन् व्यवसायहरू चाहिँ दर्ता गर्ने अनिवार्य व्यवस्था गर्न सक्छौँ अनि यो हाम्रो चाहिँ घर बहाल करलाई चाहिँ व्यवस्थित गर्न सकेकै छैन त्यो मात्रै पनि गर्ने हो भने यस्ता खालका चाहिँ धेरै चाहिँ हामी कहाँ चाहिँ बाटोमा विद्युतका पोलहरू अथवा चाहिँ हाम्रा चाहिँ पोलहरू छन् त्यसमा चाहिँ विज्ञापनका कुराहरू विज्ञापन करका कुराहरू धेरै क्षेत्रहरू छुटिराखेका छन् अब हाम्रो क्षमताले त्यो भ्याएको पनि छैन अब काम हुँदैछ
0: राजस्व आउने ठाउँहरू
1: थुप्रै छ आन्तरिक स्रोतहरू हामी धेरै बढाउन सक्ने ठाउँहरू हुँदा हुँदाखेरि पनि अब त्यो हुन सकेको छैन
0: अब चुनौतीकै कुरा गर्नु पर्यो त्यो चुनौती नै हो पालिकाको
1: हो एकदम ठुलो चुनौती हो जनशक्तिको कुरा स्रोतका कुराहरू विभिन्न कुराहरूले चाहिँ धेरै भइरहेछ अब आम नागरिकहरूलाई बुझाउन पनि सकेको छैन अब चाहिँ आम नागरिकले हरेक कुरामा चाहिँ कर मात्रै लगाउने भनिराख्ने अब त्यसो हुँदाखेरि पनि अब जनप्रतिनिधि हस्किने अब कर्मचारीले त्यो हिसाबले काम नगर्ने त्यस्तो अवस्था छ त्यसो हुँदा अब करै कर मात्रै लगाउने राजस्व मात्रै मुखी भयो भन्ने गुनासो उठिरहेको हुन्छ तर राजस्व सङ्कलन भयो कर चाहिँ आम नागरिकले तिरे भने त्यसपछि विकास निर्माण पनि त्यही अनुसारको प्रतिफल प्राप्त हुने हो त्यो नहुँदाखेरि चाहिँ अहिले हामी विकास निर्माणको काममा पनि पछाडि परिराखेका छौँ
0: चुनौतीकै कुरा गर्दाखेरि जस्तो यसपालि चाहिँ यहाँहरूले चाहिँ केही नीतिहरू लिनुभएको छ नि जस्तो केही व्यापारीलाई केही छुट दिने
1: यो व्यवसायीहरूलाई चाहिँ प्रोत्साहित गर्नुपर्छ भन्ने हो अब सरकार भनेको अब आम नागरिकहरूलाई व्यवसायीहरूलाई चाहिँ करलाई मात्रै मुखी भएर हुँदैन चाहिँ व्यवसाय गर्ने वातावरण सिर्जना गर्नुपर्छ वातावरण सिर्जना भयो भने त्यसले रोजगारी सिर्जना हुन्छ रोजगारी सिर्जना भयो भने त्यसले अन्ततोगत्ता चाहिँ नगरपालिकाको नै आमदानीको स्रोत बढ्ने हो भन्ने हिसाबले चाहिँ व्यवसाय दर्ता चाहिँ पूर्ण रूपमा छुट गर्नुपर्छ भन्ने हो व्यवसाय दर्ता जस्तो सुकै पनि हिजोका दिनमा चाहिँ जग्गा चाहिँ लालबुर्जा हुनुपर्ने भन्ने पर्दा थियो जस्तो कसैले अहिले नै जग्गामा व्यवसाय गरिरहेको होला अहिले नै जग्गामा व्यवसाय गरिरहेको मान्छेले त दर्ता हुन त पाउनु पर्यो नि त कानून त ऊ नियमन हुन चाहन्छु भन्यो भने उसले नियमनमा आउनु पाउनु पर्यो त्यसो हुँदाखेरि त्यस्तो जस्तो सुकै ठाउँमा पनि व्यवसाय स्थापना गरेर सञ्चालन गरिरहेको छ त्यसलाई दर्ता गरिदिनुपर्छ व्यवसाय दर्ता गर्नलाई चाहिँ छुट सेवा दिन चाहिँ सकिनुपर्छ टिकाउ नगरपालिका उद्योग कल कारखाना खोल्यो भने चाहिँ कम्तीमा चाहिँ 8-10 वर्ष 15 वर्ष चाहिँ उसले चाहिँ एक खालको चाहिँ उसको लगानीको सुनिश्चितता हुने बेलासम्म त उसले करको कुरा टिकाबु नगरपालिकालाई तिर्नुपर्ने कर चाहिँ नतिर्ने गरिकन व्यवस्थापन गर्न सकिन्छ कि भनेर त्यो खालको व्यवस्था चाहिँ गरेको छ यसपटि नीति कार्यक्रम बजेटमा
0: भनेपछि यसले चाहिँ उद्योग व्यवसाय गर्न चाहने अथवा चाहिँ व्यापार व्यवसायमा आउन चाहनेलाई एक खालको हौसला मिल्ने
1: हौसला मिल्छ उहाँहरूलाई चाहिँ अब मैले लगानी गर्दाखेरि चाहिँ अब सरकारले चाहिँ मलाई कस्छ भोलि चाहिँ राजस्वले चाहिँ मलाई यसो अप्ठ्यारो पार्छ अनि मेरो लगानीको प्रतिफलको सुनिश्चित नहुन सक्छ भन्ने जुन अनिश्चितता हुन्छ त्यो अनिश्चितताबाट थोरै भए पनि व्यवसाय ढुक्कसँग लगानी गर्न सकोस् भन्ने वातावरण निर्माण गर्नको लागि गरिएको
0: तर यो अब जस्तो अहिले चाहिँ जग्गाको वर्गीकरण जुन यहाँहरूले गर्नुभयो नि त्यसले चाहिँ अब जग्गा वर्गीकरण पछि चाहिँ अब जुन यहाँहरूले एकदम टिकाबुमा एकदम गुनासो पनि छ नि त सम्पत्ति कर एकदम धेरै भयो अथवा चाहिँ हामीले चाहिँ उत्पादनभन्दा बढी कर तिर्नुपर्छ भनेर नागरिकले गुनासो पनि गरिराख्नु भएको हो र अब भूमि कर लिन थालियो भने चाहिँ अब जस्तो राजस्व घट्छ कि भन्ने खालको पनि छ नि त
1: राजस्व बढ्ने एउटा स्रोत मात्रै खोजेर भएन राजस्वका अन्य स्रोतहरू हुन्छन् अन्य स्रोतहरू खोजेर चाहिँ राजस्वको दायरा बढाउनुपर्छ अब सम्पत्तिको मूल्याङ्कन चाहिँ अब यसो सरस्वती हेर्दा चाहिँ विगत हामीले लामो समयदेखि 5-7 वर्षदेखि चाहिँ दरमा कुनै हेरफेर भएको छैन जे जर छ त्यही चाहिँ कायम छ र अब आम नागरिकहरूको बुझाइमा चाहिँ नगरपालिकाले धेरै गर्यो भन्ने चाहिँ बुझाइ छ त्यो पनि होइन अब उहाँहरूकै समस्याले भएको हो त्यस्तो फेरि किन उहाँहरूलाई चाहिँ वैदेशिक रोजगारीमा जानु पर्यो विदेशतिर छोराछोरी पठाउनु पर्यो र बैंकिङ कारोबार गर्नु पर्यो भने उहाँहरूलाई धेरै मूल्याङ्कन चाहिन्छ उहाँले धेरै मूल्याङ्कन गराउनु भयो भने त कर त धेरै नै परिहाल्छ त्यसको मार पनि अरूलाई परिरहेको छ विगतमा फेरि टिकापुर चाहिँ अब प्लानिङ भएको सहर त्यो खालको ग्रोइङ सिटी थियो त्यो आम नागरिकहरूको चाप बढ्यो चाप बढ्दाखेरि चाहिँ जग्गाको मूल्य बढ्यो मूल्य कारोबारको मूल्य बढ़िरहँदाखेरि चाहिँ व्यवसायीहरूले पनि त्यही अनुसारको मूल्य राखे कर बढ्यो अब बिस्तारै चाहिँ फेरि चाहिँ त्यसको चाहिँ टिकापुरमा बसाइ सर्ने क्रम घट्दै गयो अब घट्दै जाँदाखेरि मान्छेहरूले छोड्दै जाँदाखेरि जग्गा चाहिँ बढी हुन थाल्यो त्यसको मूल्य घट्यो अब त्यो दर चाहिँ हामीले केही हेरफेर गरेको छैन नगर्दाखेरि पनि अब कारोबार नभएको कारणले धेरै देखिन गएको मात्रै हो
2: भनेपछि त्यसमा चाहिँ समस्या छैन
1: त्यो समस्या अब नागरिकहरूले समस्या छ भनिराख्नु भएको छ अब हामीले चाहिँ समस्या देखेका छैनौँ नागरिकको तहबाट चाहिँ केही समस्या छ जग्गा वर्गीकरणको काम शुरू भएको छ त्यसले टुङ्गिसक्यो भने एक खालको सहज होला
2: जस्तो कर नतिर्ने वा ढिलाइ गर्नेहरूका लागि चाहिँ के व्यवस्था छ त यति धेरै छुट दिँदा दिँदै पनि
1: अब कर नतिर्नेहरूलाई चाहिँ अब दण्ड जरिमानाको व्यवस्था चाहिँ अब कानुनमा त आर्थिक ऐनमै व्यवस्था गरिएको छ हामीले मात्र आन्तरिक राजस्व कार्यालयले पनि त्यो खालको चाहिँ बेला बेलामा चाहिँ यहाँ कार्यक्रमहरू गर्ने तपाईँले कर तिर्नु भएको छैन भनेर लिस्टहरू पठाइराख्ने उसले पनि गरिराखेको छ कर भनेको अनिवार्य दायित्व हो कर र मृत्यु दुईटा चाहिँ अनिवार्य चाहिँ एकदम सत्य भनिन्छ त्यसभन्दा अब कर तिर्दिन म यो गर्दिनँ भन्न चाहिँ पाइँदैन तर तिर्नु नै पर्ने हुन्छ त्यसभन्दा बेलैमा तिरेर दण्ड जरिमानाबाट बच्दा नै राम्रो हुन्छ
2: जस्तो करदाताहरूलाई सहज सेवाका लागि चाहिँ अब जस्तो के सुधार गरिएको छ त बैंकिङ प्रणालीको कुरा अब डिजिटाइजेसनको कुरा
1: अब नयाँ चाहिँ आर्थिक वर्षबाट हामी त्यो कुरा पनि सोचिराखेकै छौँ अब चाहिँ आम नागरिकले चाहिँ घरबाटै कर तिर्दाखेरि पनि हुने खालको व्यवस्था चाहिँ बनाउनुपर्छ सबै मान्छेहरूलाई चाहिँ पालिकामै आइराख्नु पर्ने झन्झटबाट चाहिँ मुक्त गर्नुपर्छ भन्ने कुराको चाहिँ भइरहेको छ कतिपय कर त अहिले पनि अनलाइन नै तिर्न मिल्छ चाहिँ आन्तरिक राजस्व कार्यालयले पनि अनलाइन नै कर तिर्ने व्यवस्था बनाएको छ नगरपालिकामा चाहिँ अलिकति हुन सकेको छैन यो हामी एकचोटि शुरू गर्ने कि भन्ने तयारीमा पनि छौँ कार्यालयको चाहिँ कार्य प्रकृतिमा चाहिँ सरकारलाई चाहिँ अब कम्तीमा आम नागरिकलाई सहज होस् भन्ने हिसाबले चाहिँ मिलाइएको छ अब त्यसो सकेको जति भएको छ र थप भएका दिनहरूमा चाहिँ सूचना प्रविधिको प्रयोग गरेर सहजीकरण गर्ने काम चाहिँ भइ नै हाल्छ
2: जस्तो यहाँले अघि पनि भन्नुभयो नागरिकको गुनासो जहिले पनि रहन्छ जस्तो कर मात्रै उठाउँछन् भन्ने कुरा जोड्दाखेरि चाहिँ यो उठाएको कर चाहिँ कहाँ र कसरी खर्च हुन्छ त्यो पनि भन्दैन
1: यसो हुन्छ अब आम नागरिकले तिरेको कर उहाँहरूकै सेवामा खर्च हुने हो जस्तो हामी चाहिँ उहाँहरूलाई सेवा प्रदान गर्नका लागि चाहिँ अब कर्मचारी व्यवस्थापन भएको छ उनको तल भत्ताको कुराहरू होला उहाँहरूका घर घरमा बाटो पुर्याइएको छ बाटो कसैकोमा पक्की होला कसैकोमा कच्ची होला त्यो बाटो चाहिँ त्यही पैसाले बनेको हो हरेक वडामा स्वास्थ्य चौकीहरू बनेका छन् उहाँहरूको घर आँगनमा चाहिँ स्वास्थ्य चौकी छ हामीले 98 प्रकारको औषधि चाहिँ निशुल्क वितरण गरिराखेका छौँ त्यो चाहिँ त्यही पैसाले आएको न हो हरेक ठाउँमा चाहिँ खानेपानीको सके जतिको भइरहेको छ ती कुराहरू भनेका चाहिँ त्यही पैसाले भएको न हो पुलहरू बनेका भनेको चाहिँ अरू के बन्यो त यो त भइ नै हाल्यो अरू के भन्दाखेरि चाहिँ सरकारले गर्ने कामै त्यही हो विकास निर्माणको काम गर्ने आम नागरिकले सेवा प्रवाह गर्ने अब उहाँहरू आएपछि तुरन्त सेवा दिने काम चाहिँ भइरहेको छ भनिसकेपछि उहाँहरूले तिरेको करका कारणले त्यो भएको हो उहाँहरूले त्यो कुरालाई चाहिँ महसुस गर्नु पर्यो मैले तिरेको कर कहाँको भन्ने थाहा छैन त्यो हिसाब किताब खोज्दा त त्यही बाटोमा उहाँहरू हिँडिराख्नु भएको छ त्यही उहाँ हिँडेकै बाटोमा उहाँहरूको पैसा छ
2: भनेपछि नागरिक तथा व्यवसायीले चाहिँ कर तिर्न आवश्यक छ
1: कर त एकदम जरुरी छ आवश्यक मात्रै होइन जरुरी नै भयो त उहाँहरूले तिर्नु भएन भने अब विकास निर्माण नै ठप्प हुन्छ
2: अनि अर्को कुरा चाहिँ जस्तो टिकापुरको प्रमुख समस्या चाहिँ बालको आफ्नै पालिकाको सडक भाडा त्यसलाई पनि यहाँहरूले चाहिँ यस वर्षको नीतिमा चाहिँ अलिकति उहाँहरूका लागि अलिक खुकुलो गरिदिनु भएको
1: अब सडकको लामो समयसम्म समस्या राख्नुहुन्न भन्ने कोही न कोहीले चाहिँ त्यसको चाहिँ जोखिम उठाउनु पर्ने नै हुन्छ त्यसो हुँदाखेरि चाहिँ अब मै आएको बेलामा चाहिँ कम्तीमा मैले किन चाहिँ यो विषयलाई चाहिँ
2: लम्बाइराख्ने
1: यसलाई किन निष्कर्षमा नपुग्ने भन्ने हिसाबले चाहिँ एक खालको व्यवस्था गरिएको छ अब त्यसमा चाहिँ जो व्यवसाय गरिराख्नु भएको छ लामो समयदेखि व्यवसाय गर्नुभएको छ नगरपालिकालाई तिर्नुपर्ने सबै दायित्व तिर्नु भएको छ भनेपछि उहाँले लामो समयदेखि चाहिँ गैर कानुन ढंगले व्यवसाय गरिराख्नु भएको छ यति भन्दा उहाँलाई त रिस उठ्ला तर किनभने सम्झौता नै छैन सम्झौता नगरेर कानुनी हिसाबले उहाँहरूको चाहिँ पुनः हुनुहुन्न त्यसो हुँदा उहाँहरूले जसले इमान्दारीपूर्वक नगरपालिकालाई तिर्नु बुझाउनु भएको छ त्यसको चाहिँ नवीकरण गरिदिने सम्झौता गरिदिने भन्ने व्यवस्था गरिएको छ जसको दायित्व बाँकी छ र व्यवसाय पनि गरिराख्नु भएको छ दायित्व त बाँकी छ भने उहाँको चाहिँ जरिवाना चाहिँ नलिने जरिवाना नलिएर उहाँहरूले चाहिँ अहिलेसम्मको एकमुष्ट तिर्नुभयो भने जरिवाना चाहिँ छुट गर्ने र त्यसपछि उहाँले व्यवसाय गर्न चाहनुभयो भने कन्टिन्यू चाहिँ सम्झौता गरिदिने भन्ने हो र जसको चाहिँ नि दायित्व चाहिँ उहाँले किस्ताबन्दीमा खोज्नुभयो अब म एकैचोटि तिर्न सक्दिनँ 12 महिना लगाउँछु भन्ने भयो भने त्यो हिसाबले उहाँलाई त्यो सुविधा पनि दिने त्यति गर्दा ती सबै प्रक्रियाबाट चाहिँ हुन सकेन भने त्यसपछि चाहिँ अब सरकारी दायित्व सोसर असुल पर गर्ने गरी व्यवस्थापन गर्ने भन्ने व्यवस्था चाहिँ गरिएको छ त्यसो हुँदा चाहिँ सटरको समस्या समाधान हुन्छ कि भन्ने अपेक्षा मेरो चाहिँ
2: त्यति भयो भने त पालिकाको चाहिँ धेरै जस्तो देखिने धेरै उठ्न बाँकी देखिने रकम पनि घट्छ
1: अहिले 3 करोड जति देखिएको छ त्यसो हुँदा त्यो चाहिँ लगभग हिसाब केही अलिअलि बाँकी रहे पनि सकिन्छ कि भन्ने अनुमान
2: हजुर अन्त्यमा चाहिँ फेरि पनि नागरिकलाई व्यवसायीलाई अथवा चाहिँ करदातालाई चाहिँ के भन्न चाहनुहुन्छ?
1: अब सम्पूर्ण चाहिँ करदाताहरूलाई चाहिँ हाम्रो अनुरोध चाहिँ नगरपालिकाको विषय गरी नियम त कानून त व्यवसाय गर्नुहोस्, त्यो कानून अनुसारले गरेको व्यवसाय चाहिँ कसैसँग त्रसित हुनुपर्ने डराउनु पर्ने छैन, नियम अनुसार तिर्नुपर्ने चाहिँ अब राजस्व चाहिँ बेलैमा बुझाउनुहोस् र त्यो दण्डजन्य बानाबाट चाहिँ सुरक्षित हुनुहोस्, व्यवसाय दर्ता गर्नुहोस्। किनभने आम नागरिकहरू धेरै व्यवसायहरू दर्ता छैनन्, त्यो चाहिँ अब सामग्रीहरूको बिक्री वितरण हेर्दाखेरि चाहिँ आम नागरिकको स्वास्थ्यमा प्रतिकूल असर पर्ने खालका सामग्रीहरू बिक्री वितरण भइरहेको देखिन्छ, त्यस्तो खालको चाहिँ आम नागरिकको स्वास्थ्यमा चाहिँ खेलवाड नगरिदिनुहोस्। त्यसो गर्दा चाहिँ अर्कोलाई जे दिने चिज आफूलाई पनि प्रयोग भइरहेको हुन्छ, आफूलाई फर्केर आउने हो भोलि, त्यसो हुँदा चाहिँ अब नियमसँग कानूनसम्म व्यवसाय गर्नका लागि र नियम अनुसार चाहिँ तिर्नुपर्ने राजस्व करको के छ त्यो चाहिँ बेलैमा तिरिदिएर नगरपालिकाको चौतर्फी विकासमा चाहिँ सहयोग र सहकार्यका लागि चाहिँ म अनुरोध गर्न चाहन्छु।
2: हुन्छ, समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद।
1: धन्यवाद, मेरो पनि कुरा राख्ने अवसर दिनुभयो, त्यसको लागि यहाँहरूलाई पनि धन्यवाद छ।
0: कुराकानीपछि अब मनोसामाजिक सेवाको प्रसंग। मानसिक स्वास्थ्य महत्वपूर्ण हो, मानिस स्वस्थ भए मात्रै काम गर्न सक्छ र कमाई गर्न सक्छ। वैदेशिक रोजगारीमा रहेका मानिस उनीहरूका परिवारमा विभिन्न खाले मनोसमस्या देखिने गर्दछ, त्यसको समयमै व्यवस्थापन गर्न सकेका नागरिकले आय आर्जन गरी जीवन सहज बनाएका छन्। थप खबर रत्नापुर मगरबाट।
3: टीकापुर नगरपालिका वडा नम्बर 2 राजीवपुरकी कोकिला टमट्टाका श्रीमान विदेशमा हुनुहुन्छ। श्रीमान विदेशमा गएपछि कोकिलालाई 7 महिनासम्म सम्पर्क गर्नु भएन। विदेशमा रहेका श्रीमान सम्पर्कमा नआएपछि उहाँलाई निकै तनाव भयो। तनाव धेरै भएपछि कोठामा एक्लै बस्ने, कसैसँग नबोल्ने अनि मनमा गलत विचारहरू आउन थाले। त्यसपछि उहाँले टीकापुर नगरपालिकाका मनोसामाजिक परामर्शकर्ता मीना कुंवरलाई भेट्नुभयो र उहाँको सल्लाह अनुसार काम गर्न थाल्नुभयो। उहाँले मोमो बनाउने तालिम लिनुभयो र मोमो बनाउने प्याकिङ गर्ने रोजगारीमा जोडिनुभयो। मोमो बनाउने कामबाट नियमित आमदानी भइरहेको छ। उहाँ पनि काम गर्न थालेपछि दुवैमा रहेका श्रीमान पनि सम्पर्कमा आउनुभयो। कोकिलाको आत्मविश्वास बढ़नुका साथै घर खर्चका लागि आवश्यक कमाई पनि हुन थालेको छ र रातभरि ननिदाउने समस्या र तनावबाट पनि उहाँ मुक्त हुनुभएको छ।
4: 6-7 महिना भइसकेको थियो कन्ट्याक्टमा आउनु भएको, म्याडमले गर्दाखेरि मेरो श्रीमान कन्ट्याक्टमा आउनुभयो। म्याडमले एकदम मलाई यति राम्रो कुरा सिकाउनु भयो कि जहाँसँग म्याडम भेट्नुभयो मलाई, त्यहाँबाट अहिले त म एकदम ठिक छु, अहिले म पे गर्ने बनाउने काम गर्छु। त्यो अन्दाखेरि त मलाई यस्तो हुने कि खाना पनि खान मन नलाग्ने, निन्द्रा पनि नलाग्ने, मान्छेको मुखतिर बस्नै मन नलाग्ने, एक्लै कोठामा बस्ने मन लाग्ने, साँच पर्यो कि मतलब आत्महत्या गर्ने यस्तो सोच मात्रै आउने, रातभरि सुत्दै सुत्दै हुन्थेँ म। अहिले त्यस्तो केही पनि छैन, अहिले राम्रोसँग कुरा पनि गर्नुहुन्छ। श्रीमानको कमाइले मात्रै केही नहुने रहेछ कि, आफूले कमाएर आफूले कमाएको फरक हुने रहेछ भन्ने कुरा बुझियो।
3: टीकापुरको वाडा नम्बर 2 कोठारपुरकी जानकी चौधरीको जीवनमा पनि निकै तनाव सहनु पर्यो। जानकीकी छोरी बितेको 3 वर्ष भयो। छोरी बितेको 2 महिनापछि विदेशमा रहेका श्रीमानको समेत मृत्यु भयो। परिवारका 2 जना एकदमै प्रिय व्यक्ति गुमाउनु पर्दा जानकीले आफूलाई सम्हाल्न सक्नु भएन। घरको तनावले कक्षा 9 पढ्दै गरेको छोराले पनि पढ़ाई बिगार्यो। त्यसपछि जानकीको दिमागले धेरै कुरा ठेक्न सकेन। मनोचिकित्सक भेटेर औषधि खाएपछि र टीकापुर नगरपालिकाका मनोसामाजिक परामर्शकर्ताको नियमित परामर्शले उहाँ सम्हालिनुभयो। हाल जानकीले नास्ता पसल सञ्चालन सम्बन्धी तालिम लिनुभएको छ र सहयोगीहरू भेटाए पसल सञ्चालन गर्ने सोचमा हुनुहुन्छ।
4: छोरीको बित्ला 3 वर्ष विदेश, तब विदेशमा रहे 2 महिना पाछा टेन्सन श्रीमान फिट गए बस महीन टेन्सन टेन्सन बेराम फुरी लग्न बस पाछा कहीं मैडम गेली, मैडम फेवेदक समझेली महीन टाइम टाइम में भेटली मैडम अस्पताल फिर बारम्बार नेपालगंज ज्यादा टेन्सन नहीं लेना टेन्सन से बीमार भी कहते आप पहले से हल्का भी दीवा उसी नहीं थी हमें सर पहले काम करे थे जेना मन नहीं लगा आप तो काम मजूरी करके अपन बहुत खर्च चले थी पहले तो खाना खेने खेना मन लगा नींद रख नहीं लगा रात भर उस जागू बस छावा छोटा छावा नींदा जाए पहले से बहुत हुई दीवा नगर पालिका से तालीम मिलन था नाश्ता फसल के वाला।
3: त्यस्तै अर्की महिला सीता चौधरी पनि श्रीमान वैदेशिक रोजगारीमा गएपछि समाजको व्यवहार आर्थिक तनाव थुप्रै कारणले मानसिक समस्याबाट गुज्रिनुभयो। लामो समय परामर्शपछि सिलाई पेसामा लाग्नुभयो र नियमित परामर्श सेवा लिएपछि पारिवारिक शान्ति र जीवन सहज भएको बताउनुहुन्छ।
4: मेरो बुढा चाहिँ बाहिर हुनुहुन्थ्यो, बाहिर भएपछि म र मेरो 6 वर्षको छोरा छ, घरमा 2 जना मात्रै, घर छुट्यौँ क्या हामी घर छुटेपछि मेरो घरको मान्छे मलाई केही पनि दिएनन्, मलाई एक त त्यो टेन्सन थियो
5: घर छुट्टे मलाई दाई भाइले अलग गरिदिए मेरो बुवाले अलग गरिदिए मेरो बुढा पनि एउटा टेन्सनमा म पनि त्यो तनावमा आफू पनि तनावमा तनावमा म यस्तै बच्चा छोडेर म दुरी जान्थेँ एक्लै हुने रुने मात्रै कसम पुरा गर्नु मन नलाग्ने एक्लै कोठा बस्न मन लाग्ने अनि यस्तै गर्दा गर्दै म यहीँ खै त्यतिकै बस्थेँ घरमा न कसैसँग बोल्थेँ यस्तो लाग्थ्यो कि म अब यो समाजमा मान्छे बाँच्न सक्छु जस्तो मेरो मनमा थिएन त्यही कारणमा मेडमसँग भेट भयो मेडमसँग भेट भएपछि अहिले आफै नै आज मेडमको कृपाले भनौँ कि आज म आफ्नै सिलाइ व्यवसाय गरेर सिलाइ कटाई सिकेर आफ्नै पसल राखेको छु यहाँ त्यस नम्बरमा सिकाउँछु पनि अरूलाई पनि
3: सुरक्षित आप्रवासनका लागि सामी कार्यक्रम कैलालीका संयोजक विष्णु प्रसाद चौधरी टिकापुरबाट आर्थिक वर्ष 2081-82 954 जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका जानकीबाट 576 जनाले श्रम स्वीकृति लिएको तथ्याङ्क रहेको जानकारी दिनुहुन्छ रोजगारीमा जाने धेरै परिवारमा विभिन्न कारणले मानसिक स्वास्थ्य समस्या देखिएकाले सरकारले पनि राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना 2077 कार्यान्वयनमा ल्याई काम गरिरहेको र स्थानीय पालिकाले पनि मानसिक स्वास्थ्यलाई प्राथमिकता दिएर मनोसामाजिक सेवा लिनुपर्ने बताउनुहुन्छ
6: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना 2077 पनि पारित गरेको छ यसमा कति राम्रो उद्देश्यहरू राखेको छ मानसिक स्वास्थ्यसँग सम्बन्धित 12 औषधिहरू निशुल्क रूपमा दिने भन्ने कुरा त सरकारले नै घोषणा गरेको छ तर पर्याप्त मात्रामा 1-2 औषधि पनि सम्बन्धित निकायमा गयो भने त्यो नपाइराखेको अवस्था पनि छ त्यही भएर यो बाटो पनि अलिकति चासो राख्नुपर्छ कि जस्तो चाहिँ मलाई लाग्छ र मानसिक स्वास्थ्यसँग सम्बन्धित संघ प्रदेश र स्थानीयको संरचना गर्दा आज तथा भूमिका अन्तर्गत पनि सेवाहरू अगाडि बढाउनु पर्ने हुन्छ यी सबै कुराहरू मानसिकसँग सम्बन्धित कुराहरू नीतिहरू कार्ययोजनाहरू बनेको छन् र यसलाई इम्प्लिमेन्टेसनको पाटोमा लानुपर्छ कि
3: टिकापुर नगरपालिका वडा नम्बर 7 वडा अध्यक्ष यज्ञ प्रसाद निउपाने मानसिक स्वास्थ्य ठिक भए मात्रै शारीरिक रूपमा स्वस्थ हुने भएकाले यसमा ध्यान दिने बताउनुहुन्छ
7: जबसम्म व्यक्ति मानसिक रूपमा स्वस्थ रहँदैन तबसम्म न ऊ आफूमा स्वस्थ रहन्छ न उसको परिवार स्वस्थ हुन्छ न समाज न देश कुनै पनि स्वस्थ रहन सक्दैन त्यसकारण हामी मानसिक रूपमा जब स्वस्थ रहन्छौ हामी धेरै कुराको विकल्प हामीबाटै चाहिँ यसको प्रयास हुन्छ जनतालाई आवश्यक पर्ने भौतिक पूर्वाधारहरू निर्माण गर्नु सरकारको अलिक प्राथमिकतामा पर्छ तर बढी प्राथमिकता आफ्नो देशको नागरिक ऊ स्वस्थ छ कि छैन त्यसले पार्ने प्रभाव कति चाहिँ हुन्छ भन्ने कुरातिर ध्यान जानु जरुरी हुन्छ
3: टिकापुर नगरपालिका लेखा अधिकृत लक्ष्मी ओड मानसिक स्वास्थ्यका लागि नीतिगत रूपमा सुधार गर्दै आय आर्जनसँग जोड्न सेफ सिकाउने उद्यमी बनाउने कार्यमा पालिकाले सघाउँदै गएको बताउनुहुन्छ टिकापुर नगरपालिकाका मनोसामाजिक परामर्शकर्ता मीना कुंवर समुदाय र विद्यालयमा मनोसामाजिक परामर्श दिँदा धेरै बालबालिका उपचार तथा परामर्शमा आएका बताउनुहुन्छ विकासका नाममा बाटोमा लगानी भइरहेको तर मानसिक स्वास्थ्यमा लगानी हुन नसकेकाले मानसिक स्वास्थ्यका बिरामीहरू बढ्दै गएका पालिकामा मानसिक स्वास्थ्य नीति समेत बनिसकेकाले यसलाई कार्यान्वयनमा प्राथमिकता दिनुपर्ने मनोसामाजिक परामर्शदाता थप्न आवश्यक रहेको र भएकालाई प्रयोग गर्नुपर्ने उहाँको जोर छ
8: हामी विकासका नाममा पूर्वाधारका विकासहरू घर जग्गा अरू अरू कुरामा चाहिँ हामी धेरै लगानी गर्छौँ तर जबसम्म मान्छे चाहिँ मानसिक रूपमा स्वस्थ हुँदैन उसको चेतनामा परिवर्तन हुँदैन तबसम्म यो विकासको अर्थ पनि खासै त्यति उपलब्धिमूलक नहोला सबभन्दा पहिला त मान्छे मानसिक रूपमा चाहिँ एकदमै परिपक्व हुनु पर्यो स्वस्थ हुनु पर्यो नीति चाहिँ बनेको छ मानसिक स्वास्थ्य सम्बन्धी टिकापुर नगरपालिकामा त्यो कार्यान्वयनको पाटोमा कसरी चाहिँ पछाडि रह्यो भन्ने विषय प्रत्येक स्वास्थ्य केन्द्रमा हुन्छ कि स्थानीय तहमा हुन्छ कि यसलाई स्थापित गर्नको लागि एकजना काउन्सिलर दुईजना काउन्सिलरले मात्र सम्भव छैन टिकापुर नगरपालिकामा काउन्सिलरलाई पनि अलिकति थपेर हुन्छ कि भएकै काउन्सिलरलाई चाहिँ सदुपयोग गरेर हुन्छ कि
0: कार्यक्रममा अब सुनौ केही सूचना तथा सन्देशहरू
9: टिकापुर नगरपालिकाको सूचना नगरपालिकाभित्र संचालित व्यवसाय दर्ता नवीकरण गर्न गराउनुका साथै दर्ता नगरी सञ्चालन भइरहेका व्यवसाय अनिवार्य रूपमा सम्बन्धित ओडामा दर्ता गरौं
10: भवन निर्माण मापदण्ड 2072 अनुसार नयाँ घर निर्माण गर्दा घर नक्सा पास अनुमति लिएर मात्र निर्माण गरौं
9: यस टिकापुर नगरपालिका कार्यालय वरिपरि लगायत नगर क्षेत्रभित्र व्यवसाय गरी बसेका व्यापारीहरूले पसल अगाडिको सार्वजनिक जग्गा बाटोमा टहरा लगाई पसलको सामग्रीहरू राखी व्यवसाय गरिरहेको र त्यस्ता कार्यहरूले सड़क दुर्घटना निम्त्याउन सक्ने भएकोले त्यस्ता कार्य तत्काल बन्द गरौ
10: नगर क्षेत्रभित्र रहेका घुम्टी ठेलाहरू तथा पसलमा व्यवसाय सञ्चालन गरिरहेका व्यापारीहरूले आफ्नो पसलका अगाडि यथाभावी फोहोर गरी उचित व्यवस्थापन नगरेको देखिएकोले यथास्थानमा फोहोर व्यवस्थापन गरौं र गरौं टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली
9: टिकापुर नगरपालिकाको सूचना
10: टीकापुर नगरपालिकाको आर्थिक ऐन 2078 बमोजिम कर तिरी नगरको विकास निर्माणमा सहभागी बनौ।
9: नगरपालिका कार्यालयलाई तिर्नुपर्ने सम्पूर्ण कर चुक्ता नगरे नगरपालिकाबाट प्रवाह गरिने कुनै पनि सेवा सुविधा उपलब्ध गराउन नगरपालिका कार्यालय बाध्य हुने छैन।
10: कर तिर्नु सबै नगरवासीको कर्तव्य हो भने सेवा प्राप्त गर्नु अधिकार हो।
9: त्यसैले कर तिरौ सभ्य र जिम्मेवारी नागरिकको परिचय दिऊ।
10: समयमै कर तिरौ जरिवानाबाट बचौ।
9: कर सम्बन्धी विस्तृत जानकारीका लागि टीकापुर नगरपालिकाको कार्यालय राजस्व उपशाखाको फोन नम्बर 091-560-883 मा सम्पर्क गर्न हुन अनुरोध छ।
10: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर कैलाली।
0: यी सन्देशसँगै कार्यक्रम हाम्रो टीकापुर आजलाई यति नै। कार्यक्रम सुनेर कुनै प्रतिक्रिया सुझाव सल्लाह भए सामुदायिक रेडियो टीकापुर एफएममा जानकारी गराउनुहोला। अर्को साता आजकै समयमा फेरि उपस्थित हुनेछौ। आजको कार्यक्रमबाट प्राविधिक मित्र आकाश चौधरीलाई धन्यवाद दिँदै म दुर्गा देवकोटा पनि विदा हुन्छु। नमस्कार।

0: बा आइगई क्या? आज त पहिला नोकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
1: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भन्या बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफ नि त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाँची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
0: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यस्तो गर्नु भन्ने थाहै थिएन, तर तपाईँहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
1: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मि सम्पर्क हरे।
2: ओ सक्कु सा बिखा फेनी रट
3: बिखा हो कि नि हो कक कसी कति हिना दाई
4: ल्या नेपालमा पाजिना बिखा सापनको विषयमा सुन। एक ठोरठ गरैचा जोन खास कैख रातिक समयमा घर भित्र पैठ सेक्छ, यी कटलसे निबठाई फे स्याकत। तर कटलक पाछ देह भाग जो निचलना कैख सास फ्यार जो निसेकना मेसे लक्क हुई सेक्छ। और रठ डोम जोन बडा रिसाहा नेरिक रठ निकर फाँट फुले थ डोम साँप दिन वा रात दुनुमा देख पर्ना ओ खास कैख सन्ध्या बिहान देख पर्छ। निकर कटल सेखे लक्वा हुई सेक्था ओ और रठ कैली जातक साँप निकर कटल कलसे कटलक भाग सुई था ओ बड़ा कर्र से बठे था। रकत थे पाची होकर रकत बहना हुई से था उसे का हमार देशक तराई सक्कु भूभाग में पा देना बगोपने न फुनका रना बाघे सांप ई सांप दस लाख बेरहमेन कम खेल पा दे था। तर हिकन कटाई एकदम खतरनाक रहा।
5: बर्खा छ्याको अनाज बिग्रिने समयमा सापनका कटाई अथवा दसैँका घटना झ्युर मिलाका था। बैया वो और प्राकृतिक प्रकोपको कारण सापनका बछारा नासिदे सापनका दसैँका घटना झ्युर मिलाका लगपा दे।
6: झ्युर जसिन सापनका दसाई हानिकारक नि रहा, उहो फे यदि सपवा दस डारल कलसे तुरन्त लगभग उपचार केन्द्रमा जा जाई पर।
2: विश्वास लग्ना हो सही जानकारी पाइक लाग ओ लगभग उपचार केन्द्र कहाँ बा कैख पट्टा लगाइक लाग आधिकारिक वेब पेज स्नेक बाइट नेपाल .org मा जाख आवश्यक जानकारी लिएसकी था।
7: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिटाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
8: ८० प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
9: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
10: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
8: डेलिभरीका लागि
10: ड्रिंकिङ वाटर एक्वा शीतल
8: टिकापुर कैलाली
11: सम्पर्क मोबाइल नम्बर 98017-10672।
9: स्वास्थ्यका लागि पानी

0: बाबू, ए बाबू, कल मनीष मेडिकल में जाइस तो?
1: मैं नहीं जाऊँ, वहाँ अपन अनुहार बिगड़ के घर से बाहर नहीं निकल छू।
0: उहे मारे तो तू ही वहाँ पठाई दो, यहाँ हेल ई पत्रिका में लिखल बा मनीष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकन बढ़िया डॉक्टर वही से उपचार हुई था तोर समस्या फेन अस्ते बा जैबे तो समाधान हुई जाए।
1: ए हो दादू, अपन अनुहार बिगड़ के परेशान रहूं, तब तो मैं अब भी जाए।
2: याद कर भी मनीष मेडिकल हल टीकापुर में प्रत्येक महीना के दोसरा शनिवार काठमांडू के वरिष्ठ छाला यौन कुष्ठ तथा सौंदर्य रोग विशेषज्ञ डॉक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा। मनीष मेडिकल हल टीकापुर में पुरान से पुरान अनुहार में रहल चाया पोटो डंडीफोर दाट खुजली भुटला झरना कपार के तालु खुलना डेंड्रफ इक्जेमा सोरियासिस कुष्ठ रोग पुरान से पुरान ठीक नहीं हुई घाव खतीरा ओ यौन दुर्बलता के उपचार होती रहल बा।
3: संपर्क मनीष मेडिकल हल अस्पताल रोड टीकापुर फोन नंबर 9860071024 ओ 9846774417।
4: उपभोक्ता वर्गमा टीकापुर नगरपालिकाको अनुरोध,
5: आफूलाई आवश्यक औषधि खाद्यान्न पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति मूल्य सूची लेबल आदि हेरेर मात्र खरिद गरौं।
4: आफूले खरिद गर्न लागेको सामानको उत्पादन भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
5: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं।
4: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
5: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको प्याकिङ सामानको प्याकेट फुटेको ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
4: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
5: लेबल नभएको वा लेबलमा उत्पादकको नाम ठेगाना र वस्तुको ब्याज नम्बर तौल अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
4: साथै उत्पादन मिति उपभोग्य नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
5: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
4: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून जिन क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
5: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनौ र अरूलाई पनि सचेत बनाऊ।
4: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, वडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टीकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 9848-43-3583 जानकारी गराउन हुन अनुरोध छ।
5: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति टीकापुर नगरपालिका।

0: आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा
1: यही असार 27 गते शनिबारका दिन
0: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
1: डाक्टर आउने दिन असार 27 गते शनिबार।
0: आरोग्य मेडिकल एण्ड क्लिनिक अस्पताल रोड टिकापुर एक कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825677772।
2: एघार प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
3: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
4: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठेघरको शल्यक्रिया सेवा,
3: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
4: जनरल फिजिसियन विशेषज्ञ सेवा,
3: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
4: रोग सेवा,
3: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
4: मनोचिकित्सक विशेषज्ञ सेवा,
5: हरेक महिनाको पहिलो, दोस्रो र तेस्रो शनिबार,
4: र सिटी स्क्यान सेवा,
3: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
4: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
3: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा,
4: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
3: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
4: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
3: 12 रक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
4: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा।
3: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 0915604888, सूचना अधिकारी पदमराज भट्ट, फोन नम्बर 97628435, उपेन्द्र शाह 98216024 57, र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98557853022 खबर गर्नुहोला, वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

0: चेली हेदी दै बालाई लोटी पड्यो भने के बैंकको विवरण दिए पैसा खातामी आइ जान्छ भन्यो
1: धैदै बा तुमले लोटी भर्राई थ्या
2: बा आछिन क्या हो रे चेली लोटरी पड्या त निको हो बा
1: कभै नभर्या लोटी कसरी पड्न्छ बा ईसा मेसेज व्हाट्सएप फेसबुक भाइबर काइमीले आयाले कभै जनपतिया फोनै आयाला गई आफ्नो विवरण कभै जन दिया कसैले वित्तीय संस्थाले तुम्हारो पासवर्ड पिन आदि कभैले माग्दैन यो त बैंक आफैले नै माग्दैन सतर्क रहौ ठगी बटे बचौ सिद्धार्थ बैंक पठाई जनहित में जारी संदेश
3: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई
4: प्लस टू उत्तीर्ण सम्पूर्ण महान भावहरूलाई नास्ट कलेज का तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ उच्च जीवन स्तर निर्माण का लागि निर्णायक क्षण यही हो
5: विगत 27 वर्ष देखि सेवारत QAA प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू बीई कम्प्युटर बीसीए बीबीए बीई सिभिल का साथै एमबीए कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइसक्न हुन अनुरोध छ प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे साथै अनलाइन फारम nas.edu.np मा उपलब्ध छ
4: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास उत्तर भेडी 4 धनगढी फोन नम्बर 091523312 र 523949

0: ल है म आइपुगे सर्पले डसेको बिरामीलाई बिस्तारै आँगनमा ल्याउन पाए हुन्थ्यो
1: एकैछिन है हामी सहयोग गरेर ल्याउँदैछौ बरु मोटरसाइकल फर्काएर राख्दै गर्नुहोस् न
0: हुन्छ हुन्छ ल बिरामीलाई बिस्तारै मेरो पछाडि बसाउनुहोस् अनि एकजनाले बिरामीलाई समातेर बस्नुहोस् उपचार केन्द्रसम्म पुर्याउँदा बिरामी बेहोस हुन सक्ने भएकोले पछाडिबाट समातेर बस्नुपर्ने हो
2: बिरामीलाई सुरक्षित हुने गरी म समातेर बस्छु सुनिलजी तपाईँ जस्ता मोटरसाइकल स्वयंसेवकका कारण सर्पदंशका बिरामीलाई उपचार केन्द्र लैजान सजिलो भएको छ
0: एम्बुलेन्स र अरू चार पाङ्ग्रे सवारीको तुलनामा मोटरसाइकल सबै ठाउँमा सजिलै उपलब्ध हुन्छ कति ठाउँमा त म जस्ता मोटरसाइकल स्वयंसेवकहरू पनि छन् सजिलोसँग र छिट्टै उपलब्ध हुन सकेको खण्डमा बिरामीलाई चार पाङ्ग्रे सवारी साधनमा सजिलो हुने गरी सुताएर नजिकैको एन्टिभेनम भएको उपचार केन्द्रमा लैजानुपर्छ
1: तपाईँहरू जाँदै गर्नुहोस् है म ढोका लाएर आइहाल्छु
0: ल उहाँलाई टोकेको सर्पको फोटो खिच्न भ्याउनु भएको छ भने त्यो पनि ल्याउनु होला है सर्पको पहिचान हुन्छ र उपचार गर्न सजिलो हुन्छ
2: फोटो मेरो मोबाइलमा छ अहिले हामी गइहालौ नत्र ढिलो हुन्छ
3: सर्पले डसी हालेमा उपचारको लागि मोटरसाइकल चालक वा मोटरसाइकल स्वयंसेवकसँग सहयोग लिनुहोस् बिरामीलाई आफू र मोटरसाइकल चालकको बीचमा सुरक्षित हुने गरी राख्नुहोस् र नजिकैको एन्टिभेनम उपलब्ध हुने सर्पदंश उपचार केन्द्रमा लगिहाल्नुहोस् सर्पले टोक्दा मोटरसाइकल चालक बोलाऊ नजिकैको सर्पदंश उपचार केन्द्र पुर्याऊ जीवन रक्षा गरौं
4: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ
5: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश

0: होसियारी।
1: सामुदायिक रेडियो टीकापुर एफएम बाट जनहितमा जारी सन्देश।
2: के तपाईलाई थाहा छ,
3: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
2: हो र?
3: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
2: अनि
3: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
2: के छ त विकल्प?
3: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढै राखौं।
2: विस्तारै गर्दा हुँदैन?
3: हुँदैन। टीकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
2: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
3: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टीकापुर कैलाली।
4: कहाँ आयो यो गाग्री? हो गाग्री यो पनि आए। अब यो पानी मान्छेले घर लगेर पिउँछ, अनि हामी उसको पेटमा गएर धुम मचाउनु पर्छ।

0: कोशिश ना गरम भो जती कोशिश करे नि यो फिल्टर बाट छिरेर तल पुग्न सकिन्न हेर यो मान्छे साह्रै बाठो रहेछ फिल्टर गरेर खाँदो रहेछ हामी किटाडो फिल्टरबाट छिर्न सक्दैनौ
1: त सक्दैनौ
2: पानीबाट पनि हामीलाई धेरै रोगहरू सर्छन् ती धेरै रोगका किटाणुलाई फिल्टरले रोक्न सक्छ
3: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: एमबीए बीबीए बीई सिभिल का साथै एमबीए कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइ सक्नुहुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nas.edu.np मा उपलब्ध छ।
1: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास उत्तर भेडी 4 धनगढी फोन नम्बर 091-523-312 र 523-949।
2: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
3: यही असार 27 गते शनिबारका दिन
2: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रायसिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
3: डाक्टर आउने दिन असार 27 गते शनिबार।
2: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 98688-0008 र 98-25-67-72।
4: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: आई बुढल्ला सुन्ठो कि नै वा नन्दे घुवाज आगिली न अब समय एक ठो घर गहना नै हो बनैना उनी ना पट्टा नि पैना त
1: अधि गहना बनैना त हो दुकान खोस्ती खोस्ती परेशान आटु कहाँ बनाऊ कहाँ बनाऊ
0: तुहार बाटस तरह तुहार रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स मसे गहना बनाका आन्छे कि कत्रा सुघर बनाकन ल बाटी
1: ए ले ले ठिके बा चल हाली भात वट खाई आऊ जाएका हूँ सामुएल ज्वेलर्स में घर गहना बनाई सामुएल ज्वेलर्स बलभद्र चौक टीकापुर प्रोप्राइटर तेहरी सिंह सुनार
0: हमारे यहाँ हरेक मेरी सुन चांदी के गौर गहना बना जाए रसायन बिना रसायन के गौर गहना बना जाए वो ऑर्डर अनुसार फिर बना जाए मोबाइल नंबर 9864141208 और 9846239161
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
3: यो ओसीएमसी भनेको के आयो फेरि
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण आवश्यक मनोविमर्श सेवा आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त
4: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9584899213 इमेल ocmcticapur@gmail.com।

0: बैंकले कभैले कसै अवस्था मिलै तमरो एटीएम मोबाइल र इन्टरनेट बैंकिङको गोप्य विवरण माग्दैन। यदि कसैले कसै माध्यम बठियाईले तुमसँग तसो जानकारी माग्याका खण्डमी बुझिहाल्या उहिले तुमलाई ठग्दु खोज्जाछ। सँगै बैंकको कर्मचारी भएको दावी अध्या हरेक मान्छेको पहिचान प्रमाणित हरु उनरो विवरण मागिभर बैंकमी सोधौं सतर्क रहौं ठगी बठिए बचौं।
1: सिद्धार्थ बैंक बठियाई जनहितमी जारी सन्देश।
2: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई।
3: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
4: भाइलाई थाहै रहेनछ बस ट्रक टिफर जीप कार ट्याक्टर मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
3: ए यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
4: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर त्यही पाइन्छ।
5: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
3: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
6: हामी कहाँ सियट एपोलो भी रबर ब्रान्डको मोटरसाइकल ट्र्याक्टर बस ट्रक टिफर जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स जमरापारी टिकापुर कैलाली प्रोप्राइटर केवालाल चौधरी।
4: सम्पर्क नम्बर 0915604070 र मोबाइल नम्बर 9848528।

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन्छ भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रीलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास चुला, नलका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484846673 र 98148602004।

0: ए बा आइकै क्या आज त पहिला नोकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
1: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफ मित्र कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाँची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
0: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
1: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 नि सम्पर्क हरे।
2: यो पनि आई, अब यो पानी मान्छेले घर लगेर पिउँछ, अनि हामी उसको पेटमा गएर धुम्म चाउनु पर्छ।

0: कोशिश ना गरम भो जती कोशिश करे नि यो फिल्टर बाट छिरेर तल पुग्न सकिन्न हेर यो मान्छे साह्रै बाठो रहेछ फिल्टर गरेर खाँदो रहेछ हामी किटाणु फिल्टरबाट छिर्न सक्दैनौ
1: त्यो त सक्दैनौ
2: पानीबाट पनि हामीलाई धेरै रोगहरू सर्छन् ती धेरै रोगका किटाणुलाई फिल्टरले रोक्न सक्छ

0: ए सन्तेकी आमा, पर कान्छाशालाको बिहाको न्युत आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बे नगइकन पनि भएन, जाउँ भने भयाको मंगलसूत्र पनि भाँची गयो।
0: यतिका लागि त सामुएल जोलत बनेको, बरु अहिलै जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्त्याका बाले मनकै कुरो हर्यो, बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर टेहरी सिंह सुनार, सम्पर्क नम्बर 98 68 44 12 08, 98 486 39 261।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी
4: जिजापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल टिकापुर कैलाली।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584899213, इमेल ocmcticapur@gmail.com।

झरीका बेला खोलानाला बढ़ने र थुनिने हुन सक्छन्। यसले तपाई बसेको ठाउँ वरपर बाढ़ी आउन सक्छ। तपाईका ठाउँमा बाढ़ी आउने सम्भावना कतिको छ भनेर बुझ्न पैसा नलाग्ने सरकारी नम्बर 1155 एनसेल वा एनटीसी दुवैबाट फोन गरेर जानकारी लिन सकिन्छ। बाढ़ी आउने सम्भावना छ भने सकेसम्म बसेको ठाउँ नजिक उचाई भएको ठाउँ कहाँ छ त्यसको बारेमा जानकारी राख्ने, मोबाइल र टर्च लाइट फुल चार्ज गरेर राख्ने, औषधि, लाल पूर्जा, नागरिकता, पैसा, गरगहना जस्ता महत्वपूर्ण सरसामान प्लास्टिकमा फोको पारेर कोठाको अग्लो ठाउँमा राख्ने, आफू बसिरहेको घर खोला नजिक छ वा बाढ़ीका बेला बस्न असुरक्षित हुन सक्छ भने बाढ़ी आए पनि कहाँ जाने भन्ने बारेमा पहिल्यै पहिचान गर्ने, प्रहरी, जनप्रतिनिधि, स्वास्थ्य संस्था तथा स्वास्थ्य कर्मीको फोन नम्बर मोबाइलमै सेभ गरिराख्ने, नियमित रूपमा स्थानीय रेडियोको सूचना तथा समाचार सुनिरहने, बाढ़ी आउनु अघि तयारी गरेमा जनधनको क्षति हुनबाट बच्न सकिन्छ। यदि बाढ़ी आइरहेको छ भने उचाइ भएको सुरक्षित ठाउँमा जानुपर्छ। तपाई बाढ़ीबाट प्रभावित हुनुहुन्छ भने यस्तो बेला पानीको मुहान फोहोर हुने भएकाले उमालेको वा शुद्ध गरेको पानी मात्रै पिउने, खाना खानु अघि र शौचालय गएपछि साबुन र पानीले हात धुन नबिर्सने, तरकारीहरू राम्रोसँग शुद्ध पानीले पखालेर वा पकाएर खाने, पिउने पानीका स्रोतहरूलाई सफा राख्ने, सहयोग र राहत सेवा कहाँ कहाँ वितरण भइरहेको छ स्थानीय रेडियो तथा जनप्रतिनिधिबाट जानकारी राख्ने, त्यस्तै कोरोनाका कारण र अस्पतालमा बिरामीका चाप बढ़िरहेकाले सकेसम्म सुरक्षित खानपिन गर्नु र बिरामी हुनबाट जोगिनु नै उत्तम उपाय हुन्छ। यस्तो विपदका बेला केटाकेटी, बुढ़ाबुढ़ी, सुत्केरी तथा बिरामीहरूलाई कसरी सहयोग पुर्याउन सकिन्छ भन्ने बढ़ी ख्याल राख्नुपर्छ। विपदका बेला सबैलाई सघाऊ, आफू बचौं र अरूलाई बचाऊ।

0: गरेको भए होइन गरिहाल्नुस्, यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
1: शिखर इन्स्योरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
3: आमा मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
2: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
3: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त पछि पनि काम लाउन सकियो नि।
2: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
3: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू असम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गरगनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246628825।
5: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: मुसा केही नपस्ने गरी मर्मत गरौं अनि त घर वरिपरि खाली र सफा भएपछि सर्पहरू आउन त त्यसै कम हुन्छ नि।
1: हुन्छ बुढा, भोलि शनिबार पनि हो, फुर्सदिलो बिहान पनि छ।
2: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। यस मौसममा आफ्नो बास स्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्।
3: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
4: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
5: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसकेँ। कसो कालले छिटो नलाग्यो
6: होइन चाइनिजो माइलो के बर्बर बर्बर कराइरहेको छ, के भएको छ हौ तलाई?
5: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लाग्या हुन्छ, खानै सक्दैन।
6: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
7: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
8: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरौला रोड, टिकापुर, कैलाली।

0: पक्षी पालन व्यवसाय जरूरी सूचना। बर्ड फ्लू H5N1 पक्षी में लगने उच्च मृत्युदर भएको संक्रामक रोग हो। विगत 3 महीनादेखि देश का विभिन्न स्थान में यह रोग देखा परिरहेको छ। पशु सेवा विभाग सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रण का प्रयास भइरहेका छन्। तसर्थ पक्षी पालक कृषक व्यवसायीहरूले रोग को संक्रमणबाट बच्न एवं रोग नियन्त्रण में सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौं। फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने, काग लगायतका जंगली पक्षीसँग घरेलु पक्षी तथा पक्षीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने, पक्षी तथा पक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने, कुनै पनि पक्षी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पक्षीको मासु बिक्री र सेवन नगर्नु हुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ। रानी जमरा कुलरिया सिंह आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई।
1: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रैक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
1: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
1: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्रैक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
5: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-58-28।

0: बैंकले कहिलेकाहीँ कसै अवस्था मिलै तमरो एटीएम मोबाइल र इन्टरनेट बैंकिङको गोप्य विवरण माग्दैन। यदि कसैले कसै माध्यम बठियाईले तुमसँग तसो जानकारी माग्याका खण्डमी बुझिहाल्या उहिले तुमलाई ठग्दो खोज्जाछ। सँगै बैंकको कर्मचारी भएको दावी अध्या हरेक मान्छेको पहिचान प्रमाणित गरौं। उनीहरू विवरण मागिभर बैंकमी सोधौं, सतर्क रहौं, ठगी बठिए बचौं।
1: सिद्धार्थ बैंक बठियाई, जनहितमै जारी सन्देश।
2: सिद्धार्थ बैंक, सम्बन्ध सधैँ भरिलाई।
3: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ। तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
4: के गरौँ त म, यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
3: दाई बरु एक पटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि।

0: प्लस टू उत्तीर्ण सम्पूर्ण महानुभावहरूलाई नास्ट कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ। उच्च जीवन स्तर निर्माणका लागि निर्णायक क्षण यही हो।
1: विगत 27 वर्षदेखि सेवारत QAA प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू बीई कम्प्युटर, बीसीए, बीबीए, बीई सिभिल का साथै एमबीए कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइ सक्नुहुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nas.edu.np मा उपलब्ध छ।
0: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास, उत्तर भेडी 4 धनगढी, फोन नम्बर 091523312 र 523949।

0: आइगई क्या? आज त पहिला नोकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
1: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफ नि त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
0: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
1: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मी सम्पर्क हर्या।

0: आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा
1: यही असार 27 गते शनिबारका दिन
0: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
1: डाक्टर आउने दिन असार 27 गते शनिबार
0: आरोग्य मेडिकल एण्ड क्लिनिक अस्पताल रोड टिकापुर एक कैलाली। सम्पर्क नम्बर 98688008 र 98253677272।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584899213, इमेल ocmcTikapur@gmail.com।

0: सामुदायिक रेडियो टीकापुर एफएमको मध्याह बाह्र बजेको मध्याह खबरमा यहाँलाई स्वागत छ। मध्याह खबरबाट दुर्गादेव कोटाको नमस्कार। मध्याह खबर शुरू गरौं। खबरका मुख्य शीर्षकहरूबाट टीकापुरबाट भागेका थुनुवा अस्नेरीमा समाते, कैलालीमा भरूवा बन्दुक बरामद, देशभर मनसुनी वायुको प्रभाव, आज छ प्रदेशमा भारी वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा हावाहुरी चल्ने र किसान सहकारीद्वारा श्रीमानको मृत्युपछि कर्जा मिनाहा र काजक्रिया खर्च उपलब्ध। मध्याह्न खबर अब विस्तारमा। कैलालीमा प्रहरी हिरासतबाट भएका थुनुवा पक्राउ परेका छन्। आइतबार राति इलाका प्रहरी कार्यालयको हिरासतबाट भएका लागु औषध मुद्दाका थुनुवा टीकापुरका 31 वर्षीय सञ्जय नगारजीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी योगेन्द्र तिमिर सुनाले नगारजीलाई टीकापुर नगरपालिका चारको अस्नेरीबाट पक्राउ गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी प्रकाश नागीको नेतृत्वको टोलले नगारजीलाई नियन्त्रणमा लिएको हो। उनी पहिचान नखुल्ने गरी हेलमेट र मास्कले अनुहार छोपेर मोटरसाइकल चलाइरहेका बेला समातेका हुन्। नगारजी आइतबार राति पानी पिउने बहाना बनाएर ड्यूटीमा रहेका प्रहरी जवान लली भण्डारीलाई लडाएर भागेका थिए। घटनापछि प्रहरीले भण्डारीलाई निलम्बन गरेर छानबिन गरिरहेको छ। डीएसपी मिश्राको नेतृत्वमा समिति गठन गरेको छ। कैलालीमा भरूवा बन्दुक बरामद गरिएको छ। जिल्लाको कैलाली गाउँपालिका पाँच पबेरा सामुदायिक वनभित्र लुकाई छिपाई राखेको व्यवहारिसे अवस्थामा एक नाली भरूवा बन्दुक एक थान बुधबार बेलुका प्रहरीले बरामद गरेको हो। गोप्य सूचनाको आधारमा जिल्ला प्रहरीकारले कैलाली समेतबाट खटिएको प्रहरीले उक्त भरूवा बन्दुक फेला पारी बरामद गरेको जनाएको छ। टीकापुर अस्पतालका प्रयोगशाला इन्चार्ज उमेश बजगाईमाथि कुटपिट भएको विषयमा छानबिन भइरहेको छ। अस्पतालको आन्तरिक व्यवस्थापनका विषयमा भएको छलफलमा विवाद बढेपछि प्रयोगशाला प्रमुख बजगाईलाई कुटपिट गर्ने अस्पतालकै फिजियोथेरापिस्ट अनिल तिवारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अस्पतालले पनि घटनाको छानबिनका लागि सुरेश रिमालको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ। बजगाईले कुटपिट गर्ने तिवारी विरूद्ध कार्यवाहीका लागि अस्पताल प्रशासनलाई निवेदन दिएपछि प्रहरीले समेत घटनाबारे अनुसन्धान गरिरहेको छ। मध्याह खबरमा एकैछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौं। सुन्दै गर्नुहोला टीकापुर एफएम।
1: पंछी पालन व्यवसायहरूका लागि जरूरी सूचना। बर्ड फ्लू H5N1 पंछीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो। विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ। पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन्। तसर्थ पंछी पालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौ। फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने, काग लगायतका जंगली पंक्षीसँग घरेलु पंक्षी तथा पंक्षीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने, पंक्षी तथा पंक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने, कुनै पनि पंक्षी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पंक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पंक्षीको मासु बिक्री सेवन नगर्नु हुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरोकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ। रानी जमरा कुलरिया सिंचाई आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई।
0: खबरमा अब बाँकी खबर। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी र पश्चिमी भूभागतर्फ नै सरदर स्थानको आसपास अवस्थित छ, जसको प्रभावले हाल देशभर साधारणतया बादल लागेको छ। बागमती गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ। देशभर साधारणतया बादल लाग्नेछ। देशका पहाड़ी र हिमाली भूभागका केही स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ। कर्णाली नदी किनारका सामुदायिक वनहरू नदी कटानको जोखिममा छन्। वर्षेनी नदी किनारका सामुदायिक वनहरू कटानी हुँदै गइरहेका छन्। नदी कटान नै वन संरक्षणका लागि ठूलो चुनौती भइरहेको सामुदायिक वनहरूले बताएका छन्। कैलालीको कर्णाली नदी किनारका सामुदायिक वनहरू नदी कटानको चपेटामा परिरहेको सामुदायिक वन टिकापुर नगरपालिका वार्ड नम्बर 7 शक्ति स्थित सत्य कर्णाली सामुदायिक वनका अध्यक्ष जितराम चौधरीले बताउनुभयो। सत्य कर्णाली सामुदायिक वन जस्तै टिकापुर नगरपालिका वार्ड नम्बर 2 स्थित खोटेना बुराखानी सामुदायिक वन पनि नदी कटानको चपेटामा छ। खोटेना बुराखानी सामुदायिक वनको करिब 25 हेक्टर क्षेत्रफल नदीले कटान गरेको छ। वनका अध्यक्ष भूपेन्द्र साउत कर्णालीको एउटा भंगालो नै सामुदायिक वनतर्फ फर्किएपछि वन क्षेत्र बढ़ी कटान भइरहेको बताउनुहुन्छ। सरकारले गेटा अस्पताललाई शहीद दशरथचन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति दिएको छ। बुधबार बसेको मन्त्री परिषद बैठकले गेटा अस्पताललाई विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्ने निर्णय गरेको हो। मध्याह खबरमा एकैछिनको विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टिका फ्रिफ्युम।
2: चुरे जोगाउ पानीका मुहान बचाउ, वन विनाश र अवैध उत्खनन रोकौं, हरियाली बढाउ, चुरेको संरक्षण हाम्रो दायित्व हो, समृद्ध र सुरक्षित भविष्यको आधार हो। राष्ट्रपति चुरे संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लम्की कैलालीद्वारा जनहितमा जारी सन्देश।
3: के तपाईलाई थाहा छ,
4: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
3: हो र?
4: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
3: अनि
4: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
3: के छ त विकल्प?
4: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढै राखौं।
3: विस्तारै गर्दा हुँदैन?
4: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
3: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
4: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
0: खोज खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। किसान बहुद्देश्य सहकारी संस्थाले आफ्ना शेयर सदस्यका श्रीमानको मृत्युपछि कर्जा मिनाहा र काजक्रिया खर्च उपलब्ध गराएको छ। जानकी गाउँपालिका वार्ड नम्बर 4 कञ्चनपुरका शेयर सदस्य खगिसरा तारामी दरलामीका श्रीमान रामबहादुर दरलामी मगरको मृत्युपछि खगिसरालाई 2,30,500 रूपियाँको कर्जा मिनाहा र 8,000 काजक्रिया खर्च उपलब्ध गराएको हो। सरकारले गोविन्द बारू कार्कीलाई मुख्य सचिव नियुक्त गरेको छ। बुधबार बसेको मन्त्री परिषद बैठकले कार्कीलाई मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। कार्की यसअघि प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव हुनुहुन्थ्यो। यसै समाचारसँगै मध्याह खबरको अन्त्यमा जाँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि। टिकापुरबाट भागेका थुनुवा अस्नेरीमा समाते, कैलालीमा भरुवा बन्दुक बरामद, देशभर मनसुनी वायुको प्रभाव, आज 6 प्रदेशमा भारी वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा हावाहुरी चल्ने र किसान सहकारीद्वारा श्रीमानको मृत्युपछि कर्जा मिनाहा र काजक्रिया खर्च उपलब्ध। हवस् त, अहिलेलाई खोज खबर यति नै। हाम्रो अर्को समाचार 9:55 बजे खबर संक्षेप सुन्नुहोला। अहिलेको खोज खबरबाट म दुर्गा बिदा हुन्छु। नमस्कार।
5: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
6: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
7: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
6: के गर्छ र सन मेडिकेयरले?
7: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदयघात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
6: यति गरेपछि धेरै राहत हुने रहेछ त।
7: हो कान्छा, अपर्जट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
6: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
8: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

बिजापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।

0: प्लस टू उत्तीर्ण सम्पूर्ण महानुभावहरूलाई नास्ट कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ। उच्च जीवन स्तर निर्माणका लागि निर्णायक क्षण यही हो।
1: विगत 27 वर्षदेखि सेवारत QAA प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू बीई कम्प्युटर, बीसीए, बीबीए, बीई सिभिलका साथै एमबीए कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइ सक्नुहुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nas.edu.np मा उपलब्ध छ।
0: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास उत्तर बिहेडी 4 धनगढी, फोन नम्बर 091523312 र 523949।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी।
4: सामाजिक सञ्जालमी निकेरी जाची बुझी भएर बैंकको आधिकारिक प्रोफाइल मात्रै फलो गरौ। कसैले लिंक खोल्लाए अगाडि त्यो क्याको लागि हो, कहिले पठाएको हो र कहाँ जान्छ निकेरी बुझी भएर खुल्याएको वेबसाइटको URL चेक गरौ।
5: अप्रिय घटना हुन नदिनलाई समय समयमी आफ्नो पासवर्ड बदलौ। आफूलाई केही शंका लागेले बैंकलाई छिट्टै खबर गरौ।
6: सतर्क रहौ, ठगी बटिए बचौ।
5: सिद्धार्थ बैंक बटिए जनहितमी जारी सन्देश।
7: सिद्धार्थ बैंक सम्बन्ध सधैँभरिलाई।

0: के तपाईलाई थाहा भयो?
1: सार्वजनिक स्थलमा धूम्रपान वा सुर्ती सेवन गरेमा 100 रुपियाँ जरिवाना हुन्छ।
0: कर्मचारीले धूम्रपान वा सुर्ती सेवन गरेमा अनुशासनमा नरहेको सरहमानि विभागीय कार्यवाही हुन्छ।
1: सार्वजनिक संस्था वा स्थलमा संचालकले धूम्रपान गर्न नपाइने सूचना टाँस गर्नु पर्दछ।
0: सुर्ती प्रवर्धन हुने गरी कुनै संचार माध्यममा विज्ञापन गरेमा वा प्रायोजन गरेमा 1,00,000 रुपियाँसम्म जरिवाना हुने व्यवस्था छ।
1: सुर्तीजन्य पदार्थहरू 18 वर्ष नपुगेकालाई, गर्भवतीलाई, शैक्षिक संस्थाको 100 मिटर वरिपरि बेचेमा, फुटकर बिक्री गरेमा, सजाएर राखेमा 10,000 सम्म जरिवाना हुन्छ।
0: धूम्रपानले मुटु र फोक्सोलाई बिगार्छ, क्यान्सर हुन सक्छ।
1: चुरोटको धुवा वरिपरिका मानिसको फोक्सोमा प्रवेश गरी धूम्रपान गर्ने व्यक्तिलाई जस्तै रोग देखिन सक्छ। धूम्रपान त्याग्न नसके स्वास्थ्य कर्मीको सहयोग लिन सकिन्छ।
2: सुर्तीजन्य पदार्थ होइन, स्वास्थ्य रोजौं।
3: सामुदायिक रेडियो टिकापुर FM द्वारा जनहितमा जारी सन्देश।
4: ए बा आइगई क्या? आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
5: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
4: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
5: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मा सम्पर्क गर्या।

0: गरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
1: शिखर इन्स्योरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: कतै भुक छ,
3: कतै बाढी,
2: कतै पहिरो, जलवायु परिवर्तनले मानव जीवनमा चोट पार्छ गहिरो,
4: त्यसैले वृक्षारोपण गरौं, जंगल बचाऊ, भूक्षयबाट जमिन जोगाऊ।
2: सामुदायिक रेडियो टीकापुर एफएम द्वारा जनहितमा जारी सन्देश।

0: बिजापुर अस्पतालमा छाला तथा यौनरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौनरोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौनरोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
1: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम, टीकापुर एफएम 101 मेगाहर्ज।

सर रमाइलो लम्बा व्यापारिक विश्रामके पास फेन्स स्वागत करती हामी धेरै नै बटके फेन्स एक ठुगी जोडम गीतके पासमा एम डायल गर्दै गर्दै 91 5 61 255 लाइन खुलेबा तसँग लागि इन्जोय गरी यी रमाइलो गीत से।

0: मिर्जापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आने बारे को सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को सोमवार र बिहीबार बिरामी जांच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग संबंधी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: भ्रष्टाचार करू या मनन खुल्के विरोध गरी, भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण गर क्लार्क सक्कु जाने सहयोग गरी। अख्तियार दुरूपयोग अनुसन्धान आयोगकै कार्यालय महेन्द्रनगर कञ्चनपुरसे जनहितमै जारी सन्देश।
2: पंछी पालन व्यवसायहरूका लागि जरूरी सूचना। बर्ड फ्लू H5N1 पंछीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो। विगत तीन महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ। पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन्। तसर्थ पंछीपालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौं। फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने, काग लगायतका जंगली पंक्षीसँग घरेलु पंक्षी तथा पंक्षीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने, पंक्षी तथा पंक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने, कुनै पनि पंक्षी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पंक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पंक्षीको मासु बिक्री सेवन नगर्नु हुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरोकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौं। रानी जमरा कुलरिया सिटिङ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौ।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854889213, इमेल ocmctikapur@gmail.com।
4: टिकापुरको विकासका लागि के गर्दैछ नगरपालिका?
5: नगर विकासका लागि नगरवासीको दायित्व के हुनुपर्छ?
6: नगर विकासमा नागरिकको सहभागिता कसरी बढाउने र नगरपालिकाको काम कारबाही र सेवा प्रभाव बारे जानकारी दिने कार्यक्रम हाम्रो टिकापुर।
4: टिकापुर नगर कार्यपालिकाको सहयोगमा सामुदायिक रेडियो टिकापुर एफएमको उत्पादन कार्यक्रम हाम्रो टिकापुर हरेक साताको बिहिबार बिहान 7:30 बजे र पुनः प्रसारण
7: बिहिबार दिउँसो 3 बजे
4: सुन्न सक्नुहुनेछ।
8: तपाई सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टी काफुर। न्यू असम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगनारो पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868147979, 9824625232। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824678225।
3: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा साउन 9 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरोसाइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको धड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-5835 र 98-650-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन साउन 9 गते दोस्रो शनि।
1: के तपाईलाई किचन वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
2: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हटब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ब्याग, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टीकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 98-49-85-18-08।

0: आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा
1: यही असार 27 गते शनिबारका दिन
0: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
1: डाक्टर आउने दिन असार 27 गते शनिबार
0: आरोग्य मेडिकल एण्ड क्लिनिक अस्पताल रोड टिकापुर एक कैलाली। सम्पर्क नम्बर 98688008 र 98253677272।

0: के तपाईलाई थाहा छ?
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त। हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं। पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौ।
0: बिस्तारै गर्दा हुँदैन?
1: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा, टिकापुर, कैलाली।
2: प्लस टू उत्तीर्ण सम्पूर्ण महानुभावहरूलाई नास्ट कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ। उच्च जीवन स्तर निर्माणका लागि निर्णायक क्षण यही हो।
3: विगत 27 वर्षदेखि सेवारत QAA प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू BE कम्प्युटर, BCA, BBA, BE सिभिलका साथै MBA कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइसक्न हुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nas.edu.np मा उपलब्ध छ।
2: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी, नास, उत्तर भेडी 4, धनगढी। फोन नम्बर 091-523-12 र 523-949।
4: दिपा, मैले जागिर पाएँ नि, त्यही पनि सहरमा। अब हाम्रो दुःखको दिन गए दिपा।

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त बाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स,
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602204।
7: जिजापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246028225।

0: परिवारमा सबै बिरामी।
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र?
0: कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालो छिटो नलाग्यो
2: होइन चाइनाजो माइलो, त्यो बर्बर बर्बर कराइरहेको छ, के भएको छ हो तलाई?
0: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो। म पनि पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लागे हुन्छ, खानै सक्दैन।
2: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमा मेडिकल स्टोरमा गए त भइहाल्यो।
3: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्। साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, भक्रला रोड, टिकापुर, कैलाली।
5: कार्यक्रम गोचाली अब से प्रत्येक हफ्ता के शुक्रवार 10:15 बजे से करीब 11 बजे तक।

0: आमा
1: राति छ कता जान लाग्नु भयो नि?
0: पिसाब लाग्यो, चर्बी जान लाग्यो नि।
1: ए पक्नु त्यसो भए म टर्च लाइट र लट्ठी दिन्छु, लिएर जानुहोस्।
0: किन नि सानो लट्ठी र टर्च लाइट
1: किन हुनु नि आमा? रातको समयमा बाहिर निस्किनु पर्दा वा टोइलेट जानु पर्दा जहिले पनि टर्च लाइट बालेर र लामो लट्ठी लिएर मात्र जानुपर्छ, किनकि बर्खायामको समय छ, सर्पहरू हुन सक्छन्। टर्चको उज्यालोले सर्प देख्न सकिन्छ र लट्ठीको टकटक आवाज सुनेर सर्पहरू भाग्न सक्छन्।
0: कति राम्रो सल्लाह दिएको सानो तिमीले।
1: आमा हामीलाई नि स्कूलमा म्याडम सरहरूले सर्प लुक्न सक्ने स्थानहरूबाट हिँड्नु परेमा वा काम गर्नु परेमा जहिले पनि थप होसियार हुनुपर्छ भनेर सिकाउनु भएको छ नि। अझै धानबारी, झाडी अथवा अग्ला घाँसहरू भएको ठाउँहरूबाट हिँड्नु परेमा लामो लट्ठी लिएर टकटक आवाज गर्दै हिँड्नुपर्छ भन्नुभएको छ।
2: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। आफ्नो वासस्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन सक्छन्।
3: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
4: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 27 गते, साउन 2 गते, 9 गते, 16 गते, 23 गते र 30 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टीकापुर अस्पताल, टीकापुर, कैलाली।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी
4: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल टिकापुर कैलाली
5: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: रेडियो कार्यक्रम हाम्रो टिकापुरमा यहाँलाई स्वागत छ। कार्यक्रमबाट दुर्गा देवकोटाको नमस्कार। कार्यक्रम हाम्रो टिकापुर टिकापुर नगरपालिकाको आर्थिक सहयोगमा सामुदायिक रेडियो टिकापुर एफएमको उत्पादन हो। यो कार्यक्रम हरेक बिहिबार बिहान 7:30 बजे प्रसारण हुन्छ। यसको पुनः प्रसारण दिउँसो 3 बजे हुन्छ। यो कार्यक्रम टिकापुर नगरपालिकाका काम कारवाही, नगरवासीका चासो र सरोकारका विषयमा आम नागरिकलाई जानकारी दिँदै नगरको विकासमा नागरिकको सहभागिता बढ़ाउने उद्देश्यले तयार गरिएको हो। आजको कार्यक्रममा हामी टिकापुर नगरपालिकामा चालू आर्थिक वर्षको अहिलेसम्म राजस्व संकलनको अवस्थाबारे प्रमुख प्रशासकीय अधिकृतसँगको कुराकानी, मनोसामाजिक सेवाले वैदेशिक रोजगारीमा रहेका परिवारका सदस्य आय आर्जनमा जोड़िँदै गरेको बारे जानकारी र केही सन्देश प्रस्तुत गर्नेछौं। टिकापुर नगरपालिकाले चालू आर्थिक वर्षको असार 23 गतेसम्म 109.51% राजस्व संकलन गरेको छ। पालिकाले 8,97,26,000 लक्ष्य लिएकोमा 23 गतेसम्म 9,30,84,000 बढ़ी राजस्व संकलन गरिसकेको छ। यसै विषयमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन धितालसँग कुराकानी गरेका छौं। कार्यक्रम हाम्रो टिकापुरमा यहाँलाई स्वागत छ।
1: धन्यवाद म्याडम।
0: टिकापुर नगरपालिकामा यस आर्थिक वर्षमा राजस्व संकलनको अवस्था कस्तो छ?
1: अब टिकापुर नगरपालिकाको राजस्व संकलन लक्ष्य हाम्रो पूरा भइसकेको छ। वास्तविक राजस्व चाहिँ अनुमान गरिएको छ, अन्यत्रको हेर्ने हो भने चाहिँ अस्वाभाविक अनुमान गरिएको हुन्छ, तर टिकापुरको चाहिँ वास्तविक राजस्व अनुमान हुने भएकोले योचोटि हामी करिब करिब 109% हिजोको मितिसम्मको अवस्थामा चाहिँ 109%को लक्ष्य प्राप्त भइसकेको छ। त्योभन्दा अब 100% हुनुपर्ने 109% पुगिसकेको छ। अझ यसमा चाहिँ हाम्रो ढुङ्गा गिट्टीको योचोटि हामीले ठेका लगाएको चाहिँ प्रदेशसँग बाँडफाँड हुन सकेको छैन, त्यो जोडिएको छैन। त्यसपछि यो मालपोतबाट प्राप्त हुने राजस्व यसमा जोडिएको छैन, त्यो जोडिँदा चाहिँ हाम्रो लक्ष्य राम्रो हुन्छ,
0: राम्रो सुधार भएको छ।
1: हजुर,
0: जस्तो अब यो राजस्वमा अब कतिपय पालिकाहरूको यहाँले भन्नुभयो नि अन्धाधुन्ध चाहिँ लक्ष्य राखिदिने अथवा चाहिँ यति उठाउँछौ कि भन्ने आकलन गरिदिने, त्यसले चाहिँ कहिले काहीँ लक्ष्यभन्दा कम राजस्व उठ्ने हुन्छ। यो सुधार चाहिँ कसरी गरियो? अब जस्तो अझै थुप्रै पैसा चाहिँ थपिन बाँकी छ।
1: सुधार चाहिँ हाम्रो टिकापुर नगरपालिकाको चाहिँ विशेष गरी सुधार भन्दाखेरि अस्वाभाविक नभए बजेट बनाउँदाखेरि नै घाटा बजेट बनाउने प्रचलन छैन हाम्रो चाहिँ टिकापुरमा। घाटा बजेट नबनाउने बित्तिकै चाहिँ सबै कुरा चाहिँ वास्तविक अनुमान हुन्छ, त्यही हो बजेट निर्माण नै यसको मुख्य जड हो।
0: जस्तो पालिकाको मुख्य राजस्वका स्रोतहरू चाहिँ के हुन् त?
1: विशेष गरी मुख्य स्रोत भनेकै चाहिँ हाम्रो पार्क हो, टिकापुर पार्क पर्यटन शुल्क भनेर त्यो एउटा ठुलो स्रोत आउने चाहिँ, त्यस पछाडि मालपोत ठुलो भनेको, त्यसपछि घर जग्गाको र सम्पत्ति मूल्याङ्कन, अझ धेरै चाहिँ सम्पत्ति मूल्याङ्कन पनि छ।
0: जस्तो पार्कमा चाहिँ वर्ष करोड बढी राजस्व संकलन भयो,
1: करोड त नागिसकेको छ, 1.5 करोड जति पुग्छ कि भन्ने अनुमान हो।
0: राम्रै भयो,
1: राम्रो छ।
0: अब जस्तो अब चाहिँ जस्तो पर्यटकीय हिसाबले पनि दुईटै ठाउँमा पुल बनेपछि, अब यातायातको सुविधा भएपछि चाहिँ पार्कमा अझै पर्यटक बढ्ने सम्भावना देखिएको छ कि के छ?
1: टिकापुर पार्क भनेको एउटा ऐतिहासिक पार्क हो, त्यसो हुँदा यसमा चाहिँ अझ यसलाई चाहिँ हामीले अहिले मार्केटिङ गर्न सकेका छैन, यसको बजारीकरण गर्न सकियो भने यसमा पर्यटक चाहिँ हामी उच्च दरमा बढाउन सकिने अवस्था छ। किनभने प्राकृतिक सुन्दर प्राकृतिकको काखमा छ, त्यसैका छेउमा चाहिँ हाम्रो कर्णाली नदी छ, कर्णाली त्यो जलविहारका कार्यक्रमहरू थप्न सकियो। तपाईँले भनेको जस्तो अहिले बर्दियासँग हाम्रो दुई ठाउँमा पुलले जोडिँदाखेरि बर्दियाका नागरिकहरूलाई जोड्न सक्यौँ र अन्य देशभरि अन्य ठाउँका मान्छेहरूलाई पनि हामी आकर्षित गर्न सक्ने सम्भावना चाहिँ धेरै छ, र त्यसमा चाहिँ काम चाहिँ सम्भावना अनुसारको काम चाहिँ हुन सकेको छैन।
0: जस्तो पार्कमा चाहिँ पालिकाले को स्रोत भएको भए, लगानी गर्न सकेको भए राम्रो हुन्थ्यो भन्ने लाग्छ यहाँ?
1: त्यो त धेरै नै, त्यसमा चाहिँ एकदम खड्केकै छ, हामीसँग स्रोत साधन नहुनु, स्रोत साधनको अभावले गर्दाखेरि चाहिँ टिकापुर पार्कलाई सोचेको जस्तो बनाउन सकेको छैन, त्यसलाई अझै उन्नत र आधुनिक बनाउन सकिने प्रशस्त सम्भावना छ। अब हामीले पार्कको नाममा 84 बिघा जग्गा प्रयोग गरेकोमा अहिले हामी 20-22 बिघा जग्गा मात्रै प्रयोग भएको छ, त्यो अरू पनि प्रयोग गर्न सकिने ठाउँहरू छन्, त्यसलाई चाहिँ कर्णाली करिडोरको रूपमा विकास गर्न सकिने अर्को सम्भावना प्रशस्त छ। त्यो हुन सक्यो भने पर्यटकहरूले हामी टिकापुरको आमदानीको मुख्य स्रोत नै त्यही बनाउन सकिन्छ। अब त्यसमा चाहिँ अब पालिकाको लगानी छैन, अब संघीय सरकार प्रदेश सरकारले त्यसमा ध्यान दिन सक्छ। अर्थ्य पनि नभनौ उहाँले लागिराख्नु भएको छ होला।
0: जस्तो के अरे करदाताले तिर्नु पर्ने जस्तो प्रमुख करहरूको त हामीले कुरा गर्यौँ होइन, जस्तो पार्क भयो अनि सम्पत्ति कर लगायतको कुरा भयो। जस्तो यो करको दायरा विस्तार गर्न चाहिँ हरेक वर्ष स्रोत अनुमान समितिको के को छलफल हुन्छ नि त पालिकामा होइन, जस्तो के कस्ता कार्यक्रमहरू सञ्चालन हुन्छन्?
1: अब यो चोटि चाहिँ करका दरहरू बढाउने भन्दा पनि करको चाहिँ दायरा बढाउने भन्ने चाहिँ हामी कहाँ चाहिँ जस्तो यातायातको करलाई चाहिँ अहिलेसम्म हामीले संकलन गर्न सकेका छैनौँ। हामी कहाँ चाहिँ
0: अटो रिक्साहरू
1: छन् त्योलाई नियमन गर्न सकेको छैन, त्यो पनि परदेशमा गइरहेको छ, त्यो चाहिँ स्थानीय तहले उठाउने कुरा हो, ठुलो स्रोत हुन सक्यो। अनि प्राकृतिक स्रोतलाई चाहिँ हामीले हाम्रो जति क्षमता छ त्यो प्रयोग गर्न सकेको छैन। ढुङ्गा गिट्टी चाहिँ हामी कहाँ यति धेरै प्रशस्त मात्रामा छ, त्यसको चाहिँ प्रयोगै गर्न सकेको छैन। त्यो छ प्राकृतिक स्रोतका कुराहरू भए। अन्य कुराहरू चाहिँ हेर्ने भने व्यवसाय चाहिँ आम नागरिकहरूले चाहिँ व्यवसाय दर्ता गर्नुपर्छ भन्ने नै छैन, व्यवसाय दर्ता नै छैन। बजारतिरै हेर्ने हो भने अनुगमनमा जाँदा चाहिँ व्यवसाय दर्ता नगरिकन चलाएका ठुला ठुला पसलहरू भेटिन्छन्। व्यवसायहरू चाहिँ दर्ता गर्ने अनिवार्य व्यवस्था गर्न सक्छौ। अनि यो हाम्रो चाहिँ घर बहाल करलाई चाहिँ व्यवस्थित गर्न सकेकै छैन, त्यो मात्रै पनि गर्ने हो भने यस्ता खालका चाहिँ धेरै चाहिँ हामी कहाँ चाहिँ बाटोमा विद्युतका पोलहरू अथवा चाहिँ हाम्रा चाहिँ पोलहरू छन् त्यसमा चाहिँ विज्ञापनका कुराहरू विज्ञापन करका कुराहरू धेरै क्षेत्रहरू छुटिरहेका छन्। अब हाम्रो क्षमताले त्यो भ्याएको पनि छैन, अब काम हुँदैछ।
0: राजस्व आउने ठाउँहरू थुप्रै छ, व्यवस्थित गर्न बाँकी छ।
1: आन्तरिक स्रोतहरू हामी धेरै बढाउन सक्ने ठाउँहरू हुँदा हुँदाखेरि पनि अब त्यो हुन सकेका छैन।
0: अब चुनौतीकै कुरा गर्नु पर्यो, त्यो चुनौती नै हो पालिकाको।
1: हो, एकदम ठुलो चुनौती हो। जनशक्तिको कुरा, स्रोतका कुराहरू, विभिन्न कुराहरूले चाहिँ धेरै भइरहेको छ। अब आम नागरिकहरूलाई बुझाउनु पनि सकेको छैन। अब चाहिँ आम नागरिकले हरेक कुरामा चाहिँ कर मात्रै लगाउने भनिराख्ने, अब त्यसो हुँदाखेरि पनि अब जनप्रतिनिधि हस्किने, अब कर्मचारीले त्यो हिसाबले काम नगर्ने त्यस्तो अवस्था छ। त्यसो हुँदा अब करै कर मात्रै लगाउने, राजस्व मात्रै मुखी भयो भन्ने गुनासो उठिरहेको हुन्छ। तर राजस्व संकलन भयो, कर चाहिँ आम नागरिकले तिरे भने त्यसपछि विकास निर्माण पनि त्यही अनुसारको प्रतिफल प्राप्त हुने हो, त्यो नहुँदाखेरि चाहिँ अहिले हामी विकास निर्माणको काममा पनि पछाडि परिराखेका छौँ।
0: केही कुरा गर्दाखेरि जस्तो यसपालि चाहिँ यहाँहरूले चाहिँ केही नीतिहरू लिनु भएको छ नि, जस्तो केही व्यापारीलाई केही छुट दिने,
1: यो व्यवसायीहरूलाई चाहिँ प्रोत्साहित गर्नुपर्छ भन्ने हो। अब सरकार भनेको अब आम नागरिकहरूलाई व्यवसायीहरूलाई चाहिँ करलाई मात्रै मुखी भएर हुँदैन, चाहिँ व्यवसाय गर्ने वातावरण सिर्जना गर्नुपर्छ। वातावरण सिर्जना भयो भने त्यसले रोजगारी सिर्जना हुन्छ, रोजगारी सिर्जना भयो भने त्यसले अन्ततोगत चाहिँ नगरपालिकाको नै आमदानीको स्रोत बढ्ने हो भन्ने हिसाबले चाहिँ व्यवसाय दर्ता चाहिँ पूर्ण रूपमा छुट गर्नुपर्छ भन्ने हो। व्यवसाय दर्ता जस्तो सुकै पनि हिजोका दिनमा चाहिँ जग्गा चाहिँ लाल पूर्जा हुनुपर्ने भन्ने पर्दा थियो, जस्तो कसैले अहिलेनी जग्गामा व्यवसाय गरिरहेको होला, अहिलेनी जग्गामा व्यवसाय गरिरहेको मान्छेले त दर्ता हुन त पाउनु पर्यो नि त, कानुनमा त ऊ नियमन हुन चाहन्छु भन्यो भने उसले नियमनमा आउनु पाउनु पर्यो। त्यसो हुँदाखेरि त्यस्तो जस्तो सुकै ठाउँमा पनि व्यवसाय स्थापना गरेर सञ्चालन गरिरहेको छ भने त्यसलाई दर्ता गरिदिनुपर्छ। व्यवसाय दर्ता गर्नलाई चाहिँ छुट सेवा दिन चाहिँ सकिनुपर्छ। टिकाउ नगरपालिका उद्योग कल कारखाना खोल्यो भने त्यो चाहिँ कम्तीमा चाहिँ 8-10 वर्ष 15 वर्ष चाहिँ उसले चाहिँ एक खालको चाहिँ उसको लगानीको सुनिश्चित हुने बेलासम्म त उसले करको कुरा टिकाउ नगरपालिकालाई तिर्नुपर्ने कर चाहिँ नतिर्ने गरिकन व्यवस्थापन गर्न सकिन्छ कि भनेर त्यो खालको व्यवस्था चाहिँ गरेको छ यसपालि नीति कार्यक्रम बजेटमा।
0: यसले चाहिँ उद्योग व्यवसाय गर्न चाहन्छ अथवा चाहिँ व्यापार व्यवसायमा आउन चाहनेलाई एक खालको हौसला मिल्नेछ,
1: हौसला मिल्छ उहाँहरूलाई चाहिँ। अब मैले लगानी गर्दाखेरि चाहिँ अब सरकारले चाहिँ मलाई कस्छ, भोलि चाहिँ राजस्वले चाहिँ मलाई यसो अप्ठ्यारो पार्छ अनि मेरो लगानीको प्रतिफलको सुनिश्चित नहुन सक्छ भन्ने जुन अनिश्चितता हुन्छ त्यो अनिश्चितताबाट थोरै भए पनि व्यवसायी ढुक्कसँग लगानी गर्न सकोस् भन्ने वातावरण निर्माण गर्नको लागि गरिएको।
0: तर यो अब जस्तो अहिले चाहिँ जग्गाको वर्गीकरण जुन यहाँहरूले गर्नुभयो नि त्यसले चाहिँ अब जग्गा वर्गीकरण पछि चाहिँ अब जुन यहाँहरूले एकदम टिकाउमा एकदम गुनासो पनि छ नि त, सम्पत्ति कर एकदम धेरै भयो अथवा चाहिँ हामीले चाहिँ उत्पादनभन्दा बढी कर तिर्नुपर्छ भनेर नागरिकले गुनासो पनि गरिराख्नु भएको भएर अब भूमि कर लिन थालियो भने चाहिँ अब जस्तो राजस्व घट्छ कि भन्ने खालको पनि छ नि त।
1: राजस्व बढ्ने एउटा स्रोत मात्रै खोजेर भएन, राजस्वका अन्य स्रोतहरू हुन्छन्, अन्य स्रोतहरू खोजेर चाहिँ राजस्वको दायरा बढाउनुपर्छ। अब सम्पत्तिको मूल्याङ्कन चाहिँ अब यसो सरसर्ती हेर्दा चाहिँ विगत हामीले लामो समयदेखि 5-7 वर्षदेखि चाहिँ दरमा कुनै हेरफेर भएको छैन, जे जर छ त्यही चाहिँ कायम छ। तर अब आम नागरिकहरूको बुझाइमा चाहिँ नगरपालिकाले धेरै गर्यो भन्ने चाहिँ बुझाइ छ, त्यो पनि होइन। अब उहाँहरूकै समस्याले भएको हो त्यस्तो, फेरि किन उहाँहरूलाई चाहिँ वैदेशिक रोजगारीमा जानु पर्यो, विदेशतिर छोराछोरी पठाउनु पर्यो र बैंकिङ कारोबार गर्नु पर्यो भने उहाँहरूलाई धेरै मूल्याङ्कन चाहिन्छ। अब उहाँले धेरै मूल्याङ्कन गराउनु भयो भने त कर त धेरै नै परिहाल्छ, त्यसको मार पनि अरूलाई परिरहेको छ। विगतमा फेरि टिकापुर चाहिँ अब प्लानिङ भएको सहर त्यो खालको ग्रोइङ सिटी थियो, त्यो आम नागरिकहरूको चाप बढ्यो, चाप बढ्दाखेरि चाहिँ जग्गाको मूल्य बढ्यो, मूल्य कारोबारको मूल्य बढ़िरहँदाखेरि चाहिँ व्यवसायीहरूले पनि त्यही अनुसारको मूल्य राखे कर बढ्यो अब बिस्तारै चाहिँ फेरि चाहिँ त्यसको चाहिँ टिकापुरमा बसाइ सर्ने क्रम घट्दै गयो अब घट्दै जाँदाखेरि मान्छेहरूले छोड्दै जाँदाखेरि जग्गा चाहिँ बढी हुन थाल्यो त्यसको मूल्य घट्यो अब दर चाहिँ हामीले केही हेरफेर गरेको छैन नगर्दाखेरि पनि अब कारोबार नभएको कारणले धेरै देखिन गएको मात्रै हो
0: भनेपछि त्यसमा चाहिँ समस्या छैन
1: त्यो समस्या अब नागरिकहरूले समस्या छ भनिराख्नु भएको छ अब हामीले चाहिँ समस्या देखेका छैनौँ नागरिकको तहबाट चाहिँ केही समस्या छन् जग्गा वर्गीकरणको काम शुरू भएको छ त्यसले टुङ्गिसक्यो भने एक खालको सहज होला
0: जस्तो कर नतिर्ने वा ढिलाइ गर्नेहरूका लागि चाहिँ के व्यवस्था छ त यति धेरै छुट दिँदाखेरि पनि
1: अब कर नतिर्नेहरूलाई चाहिँ अब दण्ड जरिमानाको व्यवस्था चाहिँ अब कानूनमा त आर्थिक ऐनमै व्यवस्था गरिएको छ हामीले मात्र आन्तरिक राजस्व कार्यालयले पनि त्यो खालको चाहिँ बेला बेलामा चाहिँ यहाँ कार्यक्रमहरू गर्ने तपाईँले कर तिर्नु भएको छैन भनेर लिस्टहरू पठाइराख्ने उसले पनि गरिराखेको छ कर भनेको अनिवार्य दायित्व हो कर र मृत्यु दुईटा चाहिँ अनिवार्य चाहिँ एकदम सत्य भइन्छ त्यसमा अब कर तिर्दिन म यो गर्दिनँ भन्न चाहिँ पाइँदैन तर तिर्नु नै पर्ने हुन्छ त्यसभन्दा बेलैमा तिरेर दण्ड जरिमानाबाट बच्दा नै राम्रो हुन्छ
0: जस्तो करदाताहरूलाई सहज सेवाका लागि चाहिँ अब जस्तो के सुधार गरेको छ त बैंकिङ प्रणालीको कुरा अब डिजिटाइजेसनको कुरा
1: अब नयाँ चाहिँ आर्थिक वर्षबाट हामी त्यो कुरा पनि सोचिराखेकै छौँ अब चाहिँ आम नागरिकले चाहिँ घरबाटै कर तिर्दाखेरि पनि हुने खालको व्यवस्था चाहिँ बनाउनुपर्छ सबै मान्छेहरूलाई चाहिँ पालिकामै आइराख्नु पर्ने झन्झटबाट चाहिँ मुक्त गर्नुपर्छ भन्ने कुराको चाहिँ भइरहेको छ कतिपय कर त अहिले पनि अनलाइन नै तिर्न मिल्छ चाहिँ आन्तरिक राजस्व कार्यालयले पनि अनलाइन नै कर तिर्ने व्यवस्था बनाएको छ नगरपालिकामा चाहिँ अलिकति हुन सकेको छैन यो हामी एकचोटि शुरू गर्ने कि भन्ने तयारीमा पनि छौँ कार्यालयको चाहिँ कार्य प्रकृतिमा चाहिँ सरकारलाई चाहिँ अब कम्तीमा आम नागरिकलाई सहज होस् भन्ने हिसाबले चाहिँ मिलाइएको छ अब त्यसो सकेको जति भएको छ र थप भएका दिनहरूमा चाहिँ सूचना प्रविधिको प्रयोग गरेर सहजीकरण गर्ने काम चाहिँ भइ नै हाल्छ
0: जस्तो यहाँले अघि पनि भन्नुभयो नागरिकको गुनासो जहिले पनि रहन्छ जस्तो कर मात्रै उठाउँछन् भन्ने कुरा जोड्दाखेरि चाहिँ यो उठाएको कर चाहिँ कहाँ र कसरी खर्च हुन्छ त्यो पनि भन्दैन
1: यसो हुन्छ अब आम नागरिकले तिरेको कर उहाँहरूकै सेवामा खर्च हुने हो जस्तो हामी चाहिँ उहाँलाई सेवा प्रदान गर्नका लागि चाहिँ अब कर्मचारी व्यवस्थापन भएको छ उनको तलब भत्ताको कुराहरू होला उहाँहरूका घर घरमा बाटो पुर्याइएको छ बाटो कसैकोमा पक्की होला कसैकोमा कच्ची होला त्यो बाटो जति पैसाले बनेको हो हरेक वडामा स्वास्थ्य चौकीहरू बनेका छन् उहाँहरूको घर आँगनमा चाहिँ स्वास्थ्य चौकी छ हामीले 98 प्रकारको औषधि चाहिँ निशुल्क वितरण गरिरहेका छौँ त्यो त त्यही पैसाले आएको न हो हरेक ठाउँमा चाहिँ खानेपानीको सके जतिको भइरहेको छ ती कुराहरू भनेका त त्यही पैसाले भएको न हो पुलहरू बनेका भनेको चाहिँ अरू के बन्यो त यो त भइ नै हाल्यो अरू के भन्दाखेरि सरकारले गर्ने कामै त्यही हो विकास निर्माणको काम गर्ने आम नागरिकलाई सेवा प्रवाह गर्ने अब उहाँहरू आएपछि तुरन्त सेवा दिने काम चाहिँ भइरहेको छ भनिसकेपछि उहाँहरूले तिरेको करका कारणले त्यो भएको हो उहाँहरूले त्यो कुरालाई चाहिँ महसुस गर्नु पर्यो मैले तिरेको कर कहाँको भन्ने थाहा छैन त्यो हिसाब किताब खोज्दा त त्यही बाटोमा उहाँहरू हिँडिराख्नु भएको छ त्यही उहाँ हिँडेकै बाटोमा उहाँहरूको पैसा छ
0: भनेपछि नागरिक तथा व्यवसायीले चाहिँ कर तिर्न आवश्यक छ
1: कर त एकदम जरुरी छ आवश्यक मात्रै होइन जरुरी नै भयो त उहाँहरूले तिर्नु भएन भने अब विकास निर्माण नै ठप्प हुन्छ
0: अनि अर्को कुरा चाहिँ जस्तो टिकापुरको प्रमुख समस्या चाहिँ बहालको आफ्नै पालिकाको सदर भाडा त्यसलाई पनि यहाँहरूले चाहिँ यस वर्षको नीतिमा चाहिँ अलिकति उहाँहरूका लागि अलिक खुकुलो गरिदिनु भएको
1: अब सटरको लामो समयसम्म समस्या राख्नुहुन्न भन्ने कहीँ न कसै कोही न कोहीले चाहिँ त्यसको चाहिँ जोखिम उठाउनु पर्ने नै हुन्छ त्यसो हुँदाखेरि चाहिँ अब मै आएको बेलामा चाहिँ कम्तीमा मैले किन चाहिँ यो विषयलाई चाहिँ
0: लम्बाइराख्ने
1: यसलाई किन निष्कर्षमा नपुग्ने भन्ने हिसाबले चाहिँ एक खालको व्यवस्था गरिएको छ अब त्यसमा चाहिँ जो व्यवसाय गरिराख्नु भएको छ लामो समयदेखि व्यवसाय गर्नुभएको छ नगरपालिकालाई तिर्नुपर्ने सबै दायित्व तिर्नु भएको छ भनेपछि उहाँले लामो समयदेखि चाहिँ गैर कानुनी ढंगले व्यवसाय गरिराख्नु भएको छ यति भन्दा उहाँलाई त रिस उठ्ला तर किनभने सम्झौता नै छैन सम्झौता नगरेर कानूनी हिसाबले उहाँहरूको चाहिँ पूर्ण हुनुहुन्न त्यसो हुँदा उहाँहरूले जसले इमान्दारीपूर्वक नगरपालिकालाई तिर्नु बुझाउनु भएको छ त्यसको चाहिँ नवीकरण गरिदिने सम्झौता गरिदिने भन्ने व्यवस्था गरिएको छ जसको दायित्व बाँकी छ र व्यवसाय पनि गरिराख्नु भएको छ दायित्व त बाँकी छ भने उहाँको चाहिँ जरिवाना चाहिँ नलिने जरिवाना नलिएर उहाँहरूले चाहिँ अहिलेसम्मको एकमुष्ट तिर्नुभयो भने जरिवाना चाहिँ छुट गर्ने र त्यसपछि उहाँले व्यवसाय गर्न चाहनुभयो भने कन्टिन्यू चाहिँ सम्झौता गरिदिने भन्ने हो र जसको चाहिँ नि दायित्व चाहिँ उहाँहरूले किस्ताबन्दीमा खोज्नुभयो अब म एकैचोटि तिर्न सक्दिनँ 12 महिना लगाउँछु भन्ने भयो भने त्यो हिसाबले उहाँलाई त्यो सुविधा पनि दिने त्यति गर्दा ती सबै प्रक्रियाबाट चाहिँ हुन सकेन भने त्यसपछि चाहिँ अब सरकारी दायित्व सोसर असुलुपर गर्ने गरी व्यवस्थापन गर्ने भन्ने व्यवस्था चाहिँ गरिएको छ त्यसो हुँदा चाहिँ सटरको समस्या समाधान हुन्छ कि भन्ने अपेक्षा हो मेरो चाहिँ
0: त्यति भयो भने त पालिकाको चाहिँ धेरै जस्तो देखिने धेरै उठ्न बाँकी देखिने रकम पनि घट्छ
1: अहिले 3 करोड जति देखिएको छ त्यसो हुँदा त्यो चाहिँ लगभग हिसाब केही अलिअलि बाँकी रहे पनि सकिन्छ कि भन्ने अनुमान
0: हजुर अन्त्यमा चाहिँ फेरि पनि नागरिकलाई व्यवसायीलाई अथवा चाहिँ करदातालाई चाहिँ के भन्न चाहनुहुन्छ?
1: अब सम्पूर्ण चाहिँ करदाताहरूलाई चाहिँ हाम्रो अनुरोध चाहिँ नगरपालिकाको विषय गरी नियमत कानून त व्यवसाय गर्नुहोस्। त्यो कानून अनुसारले गरेको व्यवसाय चाहिँ कसैसँग त्रसित हुनुपर्ने डराउनु पर्ने छैन। नियम अनुसार तिर्नुपर्ने चाहिँ अब राजस्व चाहिँ बेलैमा बुझाउनुहोस् र त्यो दण्ड जन्यबाटबाट चाहिँ सुरक्षित हुनुहोस्, व्यवसाय दर्ता गर्नुहोस्। किनभने आम नागरिकहरू धेरै व्यवसायहरू दर्ता छैनन्। त्यो चाहिँ अब सामग्रीहरूको बिक्री वितरण हेर्दाखेरि चाहिँ आम नागरिकको स्वास्थ्यमा प्रतिकूल असर पर्ने खालका सामग्रीहरू बिक्री वितरण भइरहेको देखिन्छ। त्यस्तो खालको चाहिँ आम नागरिकको स्वास्थ्यमा चाहिँ खेलवाड नगरिदिनुहोस्। त्यसो गर्दा चाहिँ अर्कोलाई जे दिने चिज आफूलाई पनि प्रयोग भइरहेको हुन्छ, आफूलाई फर्केर आउने हो भोलि। त्यसो हुँदा चाहिँ अब नियमसँग कानूनसम्मत व्यवसाय गर्नका लागि र नियमअनुसार चाहिँ तिर्नुपर्ने राजस्व कर के छ त्यो चाहिँ बेलैमा तिरिदिएर नगरपालिकाको चौतर्फी विकासमा चाहिँ सहयोग र सहकार्यका लागि चाहिँ म अनुरोध गर्न चाहन्छु।
0: हुन्छ, समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद।
1: धन्यवाद, मेरो पनि कुरा राख्ने अवसर दिनुभयो, त्यसको लागि यहाँहरूलाई पनि धन्यवाद छ।
0: कुराकानी पछि अब मनोसामाजिक सेवाको प्रसंग। मानसिक स्वास्थ्य महत्वपूर्ण हो। मानिस स्वस्थ भए मात्रै काम गर्न सक्छ र कमाई गर्न सक्छ। वैदेशिक रोजगारीमा रहेका मानिस उनीहरूका परिवारमा विभिन्न खाले मनोसमस्या देखिने गर्दछ। त्यसको समयमै व्यवस्थापन गर्न सकेका नागरिकले आय आर्जन गरी जीवन सहज बनाएका छन्। थप खबर रत्नापुर नगरबाट।
2: टीकापुर नगरपालिका वडा नम्बर 2 राजेपुरकी कोकिला टमट्टाका श्रीमान विदेशमा हुनुहुन्छ। श्रीमान विदेशमा गएपछि कोकिलालाई 7 महिनासम्म सम्पर्क गर्नुभएन। विदेशमा रहेका श्रीमान सम्पर्कमा नआएपछि उहाँलाई निकै तनाव भयो। तनाव धेरै भएपछि कोठामा एक्लै बस्ने, कसैसँग नबोल्ने अनि मनमा गलत विचारहरू आउन थाले। त्यसपछि उहाँले टीकापुर नगरपालिकाका मनोसामाजिक परामर्शकर्ता मीना कुंवरलाई भेट्नुभयो र उहाँको सल्लाह अनुसार काम गर्न थाल्नुभयो। उहाँले मोमो बनाउने तालिम लिनुभयो र मोमो बनाउने प्याकिङ गर्ने रोजगारीमा जोडिनुभयो। मोमो बनाउने कामबाट नियमित आमदानी भइरहेको छ। उहाँ पनि काम गर्न थालेपछि दुवैमा रहेका श्रीमान पनि सम्पर्कमा आउनुभयो। कोकिलाको आत्मविश्वास बढ़नुका साथै घर खर्चका लागि आवश्यक कमाई पनि हुन थालेको छ र रातभरि ननिदाउने समस्या र तनावबाट पनि उहाँ मुक्त हुनुभएको छ।

0: कोठापुरको वाड़ा नम्बर दुई कोठारपुरकी जानकी चौधरीको जीवनमा पनि निकै तनाव सहनु पर्यो। जानकीकी छोरी बितेको तीन वर्ष भयो। छोरी बितेको दुई महिनापछि विदेशमा रहेका श्रीमानको समेत मृत्यु भयो। परिवारका दुईजना एकदमै प्रिय व्यक्ति गुमाउनु पर्दा जानकीले आफूलाई सम्हाल्न सक्नु भएन। घरको तनावले कक्षा नौमा पढ्दै गरेको छोराले पनि पढ़ाई बिगार्यो। त्यसपछि जानकीको दिमागले धेरै कुरा ठेक्न सकेन। मनोचिकित्सक भेटेर औषधि खाएपछि र टीकापुर नगरपालिकाका सामाजिक परामर्शकर्ताको नियमित परामर्शले उहाँ सम्हालिनुभयो। हाल जानकीले नास्ता पसल सञ्चालन सम्बन्धी तालिम लिनुभएको छ र सहयोगीहरू भेटाए पसल सञ्चालन गर्ने सोचमा हुनुहुन्छ।
1: छोरीको विकलाङ तीन वर्ष विदेश तप विदेशमा रहे दुई महिना पाछ टेन्सन श्रीमान टेन्सन टेन्सन बेराम पुगी लग्नु बस पाछ केही मेडम गेली मेडम फेभरेट सम्झैली महिन टाइम टाइममा भेटली मेडम अस्पताल फेर बारम्बार नेपालगंज ज्यादा टेंशन नहीं लेना टेंशन से बीमार आप पहले से हल्का भी दिल नहीं पहले काम करे थे देना मन नहीं लगा आप तो काम की मजदूरी करके अपन घर खर्च चले पहले तो खाना से नहीं खीना मन लगा नींद रख नहीं लग रात भर उस पर जागू बस छावा छोटा छावा निंदा जाए पहले से बहुत हुई दिल बा नगर पालिका से तालीम मिलन बा नाश्ता फसल के होना।
0: त्यस्तै अर्की महिला सीता चौधरी पनि श्रीमान वैदेशिक रोजगारीमा गएपछि समाजको व्यवहार आर्थिक तनाव थुप्रै कारणले मानसिक समस्याबाट गुज्रिनुभयो। लामो समय परामर्शपछि सिलाई पेसामा लाग्नुभयो र नियमित परामर्श सेवा लिएपछि पारिवारिक शान्ति र जीवन सहज भएको बताउनुहुन्छ।
1: मेरो बुढा चाहिँ बाहिर हुनुहुन्थ्यो। बाहिर भएपछि म र मेरो छ वर्षको छोरा छ। घरमा दुईजना मात्रै घर छुट्यौँ क्या। हामी घर छुटेपछि मेरो घरको मान्छे मलाई केही पनि दिएन। मलाई एक त त्यो टेन्सन थियो। घर छुट्टिए मलाई दाई भाइलाई अलग गरिदिए मेरो बुवाले अलग गरिदिए मेरो बुढा पनि उता टेन्सनमा म पनि त्यहाँ तनावमा आफू पनि तनावमा तनावमा यस्तै बच्चा छोडेर म दुरी जान्थेँ। एक्लै हुने रुने मात्रै कसम कुरा गर्न मन नलाग्ने एक्लै कोठामा बस्न मन लाग्ने अनि यस्तै गर्दा गर्दै म त्यहीँ छोरी त्यत्तिकै बस्थेँ। घरमा न कसैसँग बोल्थेँ। यस्तो लाग्थ्यो कि म अब यो समाजमा मैले बाँच्न सक्छु जस्तो मेरो मनमा थिएन। त्यही कारणमा मेडमसँग भेट भयो। मेडमसँग भेट भएपछि अहिले आफै नै आज मेडमको कृपाले भनौँ कि आज म आफ्नै सिलाई व्यवसाय गरेर सिलाई कटाई सिकेर
0: सुरक्षित आप्रवासनका लागि सामी कार्यक्रम कैलालीका संयोजक विष्णु प्रसाद चौधरी टीकापुरबाट आर्थिक वर्ष 2081-82 954 जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका जानकीबाट 576 जनाले श्रम स्वीकृति लिएको तथ्याङ्क रहेको जानकारी दिनुहुन्छ। रोजगारीमा जाने धेरै परिवारमा विभिन्न कारणले मानसिक स्वास्थ्य समस्या देखिएकाले सरकारले पनि राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना 2077 कार्यान्वयनमा ल्याई काम गरिरहेको र स्थानीय पालिकाले पनि मानसिक स्वास्थ्यलाई प्राथमिकता दिएर मनोसामाजिक सेवा लिनुपर्ने बताउनुहुन्छ।
2: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना 2077 पनि पारित गरेको छ। यसमा कति राम्रो उद्देश्यहरू राखेको छ। मानसिक स्वास्थ्यसँग सम्बन्धित 12 औषधिहरू निशुल्क रूपमा दिने भन्ने कुरा त सरकारले नै घोषणा गरेको छ। तर पर्याप्त मात्रामा एक दुईवटा औषधि पनि सम्बन्धित निकायमा गए भने त्यो नपाइराखेको अवस्था पनि छ। त्यही भएर यो बाटोमा पनि अलिकति चाँचो राख्नुपर्छ कि जस्तो चाहिँ मलाई लाग्छ। र मानसिक स्वास्थ्यसँग सम्बन्धित संघ प्रदेश र स्थानीय तहको संरचनागत ढाँचा तथा भूमिका अन्तर्गत पनि सेवाहरू अगाडि बढाउनु पर्ने हुन्छ। यी सबै कुराहरू मानसिकसँग सम्बन्धित कुराहरू नीतिहरू कार्ययोजनाहरू बनेको छन् र यसलाई इम्प्लिमेन्टेसनको पाटोमा लानुपर्छ कि।
0: टीकापुर नगरपालिका वडा नम्बर 7 वडा अध्यक्ष यज्ञ प्रसाद निउपाने मानसिक स्वास्थ्य ठिक भए मात्रै शारीरिक रूपमा स्वस्थ हुने भएकाले यसमा ध्यान दिने बताउनुहुन्छ।
3: जबसम्म व्यक्ति मानसिक रूपमा स्वस्थ रहँदैन तबसम्म न ऊ आफूमा स्वस्थ रहन्छ न उसको परिवार स्वस्थ हुन्छ न समाज न देश कुनै पनि स्वस्थ रहन सक्दैन। त्यस कारण हामी मानसिक रूपमा जब स्वस्थ रहन्छौ हामी धेरै कुराको विकल्प हामीबाटै चाहिँ यसको प्रयास हुन्छ। जनतालाई आवश्यक पर्ने भौतिक पूर्वाधारहरू निर्माण गर्नु सरकारको अलिक प्राथमिकतामा पर्छ। तर बढी प्राथमिकता आफ्नो देशको नागरिक ऊ स्वस्थ छ कि छैन त्यसले पार्ने प्रभाव कति चाहिँ हुन्छ भन्ने कुरातिर ध्यान जान जरुरी हुन्छ।
0: टीकापुर नगरपालिका लेखा अधिकृत लक्ष्मी ओड मानसिक स्वास्थ्यका लागि नीतिगत रूपमा सुधार गर्दै आय आर्जनसँग जोड्न सेफ सिकाउने उद्यमी बनाउने कार्यमा पालिकाले सघाउँदै गएको बताउनुहुन्छ। टीकापुर नगरपालिकाका मनोसामाजिक परामर्शकर्ता मीना कुंवर समुदाय र विद्यालयमा मनोसामाजिक परामर्श दिँदा धेरै बालबालिका उपचार तथा परामर्शमा आएका बताउनुहुन्छ। विकासका नाममा बाटोमा लगानी भइरहेको तर मानसिक स्वास्थ्यमा लगानी हुन नसकेकाले मानसिक स्वास्थ्यका बिरामीहरू बढ़दै गएका पालिकामा मानसिक स्वास्थ्य नीति समेत बनिसकेकाले यसलाई कार्यान्वयनमा प्राथमिकता दिनुपर्ने मनोसामाजिक परामर्शदाता थप्न आवश्यक रहेको

0: भएकालाई प्रयोग गर्नुपर्ने उहाँको जोर छ।
1: हामी विकासका नाममा पूर्वाधारका विकासहरू घर जग्गा अथवा अरू अरू कुरामा चाहिँ हामी धेरै लगानी गर्छौँ, तर जबसम्म मान्छे चाहिँ मानसिक रूपमा स्वस्थ हुँदैन, उसको चेतनामा परिवर्तन हुँदैन, तबसम्म यो विकासको अर्थ पनि खासै त्यति उपलब्धिमूलक नहोला। सबभन्दा पहिला त मान्छे मानसिक रूपमा चाहिँ एकदमै परिपक्व हुनु पर्यो, स्वस्थ हुनु पर्यो। नीति चाहिँ बनेको छ मानसिक स्वास्थ्य सम्बन्धी टिकापुर नगरपालिकामा, त्यो कार्यान्वयनको पाटोमा कसरी चाहिँ पछाडि रह्यो भन्ने विषय प्रत्येक स्वास्थ्य केन्द्रमा हुन्छ कि स्थानीय तहमा हुन्छ कि यसलाई स्थापित गर्नको लागि एकजना काउन्सिलर दुईजना काउन्सिलरले मात्र सम्भव छैन। टिकापुर नगरपालिकामा काउन्सिलरलाई पनि अलिकति थपेर हुन्छ कि भएकै काउन्सिलरलाई चाहिँ सदुपयोग गरेर हुन्छ कि।
2: कार्यक्रममा अब सुनौ केही सूचना तथा सन्देशहरू।
3: टिकापुर नगरपालिकाको सूचना। नगरपालिका भित्र संचालित व्यवसाय दर्ता नवीकरण गर्न गराउनुका साथै दर्ता नगरी संचालन भइरहेका व्यवसाय अनिवार्य रूपमा सम्बन्धित ओडामा दर्ता गरौं।
4: भवन निर्माण मापदण्ड 2072 अनुसार नयाँ घर निर्माण गर्दा घर नक्सा पास अनुमति लिएर मात्र निर्माण गरौं।
3: यस टिकापुर नगरपालिका कार्यालय वरिपरि लगायत नगर क्षेत्रभित्र व्यवसाय गरी बसेका व्यापारीहरूले पसल अगाडिको सार्वजनिक जग्गा, बाटोमा टहरा लगाई पसलको सामग्रीहरू राखी व्यवसाय गरिरहेको र त्यस्ता कार्यहरूले सड़क दुर्घटना निम्त्याउन सक्ने भएकोले त्यस्ता कार्य तत्काल बन्द गरौ।
4: नगर क्षेत्रभित्र रहेका घुम्टी ठेलाहरू तथा पसलमा व्यवसाय सञ्चालन गरिरहेका व्यापारीहरूले आफ्नो पसलका अगाडि यथाभावी फोहोर गरी उचित व्यवस्थापन नगरेको देखिएकोले यथास्थानमा फोहोर व्यवस्थापन गरौं र गराउ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
3: टिकापुर नगरपालिकाको सूचना।
4: टिकापुर नगरपालिकाको आर्थिक ऐन 2078 बमोजिम कर तिरी नगरको विकास निर्माणमा सहभागी बनौ।
3: नगरपालिका कार्यालयलाई तिर्नुपर्ने सम्पूर्ण कर चुक्ता नगरे नगरपालिकाबाट प्रवाह गरिने कुनै पनि सेवा सुविधा उपलब्ध गराउन नगरपालिका कार्यालय बाध्य हुने छैन।
4: कर तिर्नु सबै नगरवासीको कर्तव्य हो भने सेवा प्राप्त गर्नु अधिकार हो।
3: त्यसैले कर तिरौं सभ्य र जिम्मेवारी नागरिकको परिचय दिऊ।
4: समयमै कर तिरौं जरिवानाबाट बचौं।
3: कर सम्बन्धी विस्तृत जानकारीका लागि टिकापुर नगरपालिकाको कार्यालय राजस्व उपशाखाको फोन नम्बर 091-560-883 सम्पर्क गर्न हुन अनुरोध छ।
4: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
2: यी सन्देशसँगै कार्यक्रम हाम्रो टिकापुर आजलाई यति नै। कार्यक्रम सुनेर कुनै प्रतिक्रिया सुझाव सल्लाह भए सामुदायिक रेडियो टिकापुर एफएममा जानकारी गराउनुहोला। अर्को साता आजकै समयमा फेरि उपस्थित हुनेछौ। आजको कार्यक्रमबाट प्राविधिक मित्र आकाश चौधरीलाई धन्यवाद दिँदै म दुर्गा देवकोटा पनि विदा हुन्छु। नमस्कार।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौ।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: सामाजिक सञ्जालमी निकेरी जाँची बुझी भएर बैंकको आधिकारिक प्रोफाइल मात्रै फलोहरू कसैले लिंक खोल्लाए अगाडि त्यो क्याको लागि हो, कहिले पठाएको हो र कहाँ जान्छ निकेरी बुझी भएर खुल्याएको वेबसाइटको URL चेक गरौं।
5: अप्रिय घटना हुन नदिनलाई समय समयमी आफ्नो पासवर्ड बदलौ। आफूलाई केही शंका लागेले बैंकलाई छिट्टै खबर गरौ।
6: सतर्क रहौ, ठगीबाट बचौ।
5: सिद्धार्थ बैंक पठाई जनहितमी जारी सन्देश।
7: सिद्धार्थ बैंक, सम्बन्ध सधैँभरिलाई।
8: तपाईँ सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो
2: होइन चाइनाजो माइलो के बर्बर बर्बर कराइरहेको छ के भएको छ तलाई
1: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकरौला रोड टिकापुर कैलाली
5: गरेको भए होइन गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
6: अस्पताल भर्नाको खर्च ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज न कुनै फाइनेन्सियल तनाव न त क्याशकै झन्झट सिधै तपाईँको ई सेवा एपबाट
5: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स
6: शिखर इन्सुरेन्सको सहकार्यमा
5: अस्पताल खर्च सहाराले गर्छ
6: ई सेवा सबै सधैँ सँगै

0: के तपाईलाई थाहा छ?
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खाने कुराहरू प्लास्टिकबाट टाढै राखौं।
0: विस्तारै गर्दा हुँदैन?
1: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
2: टिकापुर नगरपालिकाको सूचना।
0: टिकापुर नगरपालिकाको आर्थिक ऐन 2078 बमोजिम करतिरी नगरको विकास निर्माणमा सहभागी बनाऊ।
2: नगरपालिका कार्यालयलाई तिर्नुपर्ने सम्पूर्ण कर चुक्ता नगरे नगरपालिकाबाट प्रवाह गरिने कुनै पनि सेवा सुविधा उपलब्ध गराउन नगरपालिका कार्यालय बाध्य हुने छैन।
0: कर तिर्नु सबै नगरवासीको कर्तव्य हो भने सेवा प्राप्त गर्नु अधिकार हो।
2: त्यसैले कर तिरौं, सभ्य र जिम्मेवारी नागरिकको परिचय दिऊ।
0: समयमै कर तिरौं, जरिवानाबाट बचौं।
2: कर सम्बन्धी विस्तृत जानकारीका लागि टिकापुर नगरपालिकाको कार्यालय राजस्व उपशाखाको फोन नम्बर 091-560-883 सम्पर्क गर्न हुन अनुरोध छ।
0: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।

भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा साउन 9 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरोसाइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको धड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-5835 र 98-650-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन साउन 9 गते दोस्रो शनिबार।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmcticapur@gmail.com।

0: ला फेरि यो गाडीले धोका दिने भयो।
1: जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या।
0: यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।

0: विजापुर अस्पतालमा छाला तथा यौनरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौनरोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौनरोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
1: के तपाईलाई थाहा छ,
2: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
1: हो र?
2: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
1: अनि
2: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
1: के छ त विकल्प?
2: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
1: विस्तारै गर्दा हुँदैन?
2: हुँदैन। टीकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
2: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टीकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टीकापुर, कैलाली।

0: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ, के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484648673 र 98148602004।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रसनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल साइनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगल साइनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246028225।

0: बिजापुर अस्पतालमा छाला तथा यौनरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौनरोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौनरोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
1: टीकापुर नगरपालिकाको सूचना। नगरपालिका भित्र संचालित व्यवसाय दर्ता नवीकरण गर्न गराउनुका साथै दर्ता नगरी संचालन भइरहेका व्यवसाय अनिवार्य रूपमा सम्बन्धित ओडामा दर्ता गरौं।
2: भवन निर्माण मापदण्ड 2072 अनुसार नयाँ घर निर्माण गर्दा घर नक्सा पास अनुमति लिएर मात्र निर्माण गरौं।
1: यस टीकापुर नगरपालिका कार्यालय वरिपरि लगायत नगर क्षेत्रभित्र व्यवसाय गरी बसेका व्यापारीहरूले पसल अगाडिको सार्वजनिक जग्गा, बाटोमा टहरा लगाई पसलको सामग्रीहरू राखी व्यवसाय गरिरहेको र त्यस्ता कार्यहरूले सड़क दुर्घटना निम्त्याउन सक्ने भएकोले त्यस्ता कार्य तत्काल बन्द गरौं।
2: नगर क्षेत्रभित्र रहेका घुम्टी ठेलाहरू तथा पसलमा व्यवसाय सञ्चालन गरिरहेका व्यापारीहरूले आफ्नो पसलका अगाडि यथाभावी फोहोर गरी उचित व्यवस्थापन नगरेको देखिएकोले यथास्थानमा फोहोर व्यवस्थापन गरौं र गरौं। टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर, कैलाली।

0: प्लस टू उत्तीर्ण सम्पूर्ण महानुभावहरूलाई नास्ट कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ। उच्च जीवन स्तर निर्माणका लागि निर्णायक क्षण यही हो।
1: विगत 27 वर्षदेखि सेवारत QAA प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू BE कम्प्युटर, BCA, BBA, BE सिभिलका साथै MBA कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइसक्न हुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nas.edu.np मा उपलब्ध छ।
0: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास, उत्तर भेडी 4 धनगढी, फोन नम्बर 091-523-12 र 523-949।

0: सिटिजन लाइफ मित्र कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
1: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
0: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, हैन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 सम्पर्क हरे।

0: ला फेरि यो गाडीले धोका दिने भयो।
1: जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या।
0: यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरा पारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 9848571828।
5: ए सन्तेकी आमा, पर कान्छा खालाको बिहाको न्युज आएको छ, कसो हो त जाने विचार छ कि नै त?
6: आफ्ना कान्छा भाइको बे नगर जन पनि भएन, जाउँ भने भयाको मङ्गलसूत्र पन भाँची गयो।
5: यतिका लागि त सामुएल ज्वेलर्स बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याक्ट्री बनाइहाल्ला छन् त्यहाँ।
6: आज त सन्तेका बाले मनकै कुरो हर्यो, त बाई जाउँ।
4: सामुएल ज्वेलर्स, सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 98644412, 98486239.

0: आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा
1: यही असार 27 गते शनिबारका दिन
0: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
1: डाक्टर आउने दिन असार 27 गते शनिबार।
0: आरोग्य मेडिकल एण्ड क्लिनिक अस्पताल रोड टिकापुर एक कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825637272।

0: कोही सबै पेपर अरूको सकिया हो
1: सकियो
0: तेरो पर्सनल मोबाइल नम्बर त ब्लक गरी
1: पर्सनल मोबाइल नम्बर त उही दिनै टेलिकमको अफिस जाइबर ब्लक गरी आयौ
0: कोही बैंकमी
1: बैंकमी
0: ता
1: केही अद्दु पड्यो भ
0: त्यो त अद्दु पढन्छ भ आफ्नो मोबाइल नम्बर बदल वा ब्लक भएको आफ्नो बैंकलाई नै जानकारी दिनु पर्छ र आफ्नो बैंक खाताको जानकारी औरका हातमै पुग्दो बठे सचेत बनौ
1: सतर्क रहौ ठगी बठेई बचौ
2: सिद्धार्थ बैंक पठेई जनहितमी जारी सन्देश
3: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई
4: प्लस टू उत्तीर्ण सम्पूर्ण महानुभावहरूलाई नास्ट कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ। उच्च जीवन स्तर निर्माणका लागि निर्णायक क्षण यही हो।
5: विगत 27 वर्षदेखि सेवारत QAA प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू बीई कम्प्युटर बीसीए बीबीए बीई सिभिल का साथै एमबीए कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइ सक्नुहुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nas.edu.np मा उपलब्ध छ।
4: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास उत्तर भेडी 4 धनगढी फोन नम्बर 091523312 र 523949

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किङ, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849588080।
2: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
3: आमा मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
2: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
3: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त पछि पनि काम लाउन सक्यो नि।
2: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
3: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रसनका गरगनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868814799, 9824625232। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824628225।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बेलुका 6 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट दुर्गादेव पोटाको नमस्कार। तपाईँ अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्रो र नेपाली पात्रोमा सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। सरकारले माफी माग्दै किसानलाई मल उपलब्ध गराउन संसदमा करिश्मा कठरियाको माग। कर्णाली नदीको त्रासले सताएको सांसद गेवालीको भनाई। संघ संस्थाको सहयोगमा पालिकाले अपाङ्गता भएकालाई सहायता सामग्री वितरण गर्दै सहायता सामग्री बिग्रन्दा मरमत गर्न भने समस्या। प्रयोगशालाका कर्मचारी कुटपिट गर्ने फिजियोथेरापिस्ट तिवारी प्रहरी नियन्त्रणमा र सार्वजनिक विधामा पनि भुक्तानी प्रणाली सञ्चालन हुने। खोज खबर अब विस्तारमा। प्रतिनिधि सभा सदस्य करिश्मा कठरियाले सरकारले माफी माग्दै किसानलाई मल उपलब्ध गराउनुपर्ने माग गर्नुभएको छ। प्रतिनिधि सभा बैठकमा आज बोल्दै सांसद कठरियाको सरकारले तत्काल अन्नदाता किसानसँग क्षमायाचना गर्दै मल उपलब्ध गराउनुपर्ने माग गर्नुभएको छ। सरकारले किसानलाई चाहिने मल र बिउ दिन नसक्दा आफूहरूले लाचार महसुस गर्नु परेको बताउनुभयो। उहाँले हनहनी ज्वरो आउँदा समेत सिटामोल भन्दा पहिले मल चाहियो भन्दै रुने किसानका पीड़ा सुनेर सरकारको मन किन दुख्दैन भन्दै प्रश्न गर्नुभयो।
1: हनहनी ज्वरो आउँदा समेत सिटामोल भन्दा पहिले मल चाहियो भन्दै रुने किसानहरूको पीड़ा सुन्दा सरकारको मुटु किन दुख्दैन सभामुख महोदय? हाम्रा अन्नदाताहरू भनिरहेका छन् बरू ज्वरो सहौला रोग सहौला तर भोक र खेतको खडेरी सहँदैनौ। जति मूल्य पनि तिर्न तयार छौ तर मल मिलाइदियो सरकार। सरकार भन्छ गोदाममा मल छ तर किसान सोध्छन् त्यो मल खेतमा किन छैन? यो त किसानको आँसुको व्यापार गरेको जस्तो भएन र सभामुख महोदय? मल समेत दिन नसक्ने तिमीहरूलाई जिताएर के भयो भन्दै किसानहरूले दैनिक सयौं फोन गर्दा पीड़ा भइरहेको छ सभामुख महोदय। किसानलाई चाहिने मल पनि दिन नसक्दा लाचार महसुस भएको छ सभामुख महोदय। सरकारले तत्काल अन्नदाता किसानहरूसँग क्षमायाचना गरोस्, सत्य तथ्य बताई विकल्प र राहत प्रस्तुत गरोस्। कृषि प्रधान भनिने देशका किसानका लागि सिटामोल भन्दा रासायनिक मल महत्वपूर्ण नबनोस् सभामुख महोदय।
0: अर्का सांसद कोमल गेवालले नदी कटान र बाढ़ीको त्रासमा रहेका कैलालीको टीकापुर जानकी जोशीपुर र बजनीका नागरिकलाई पीड़ाबाट मुक्ति दिलाउन माग गर्नुभयो।
2: हामी कैलालीवासी आम मानिसहरू वर्षेनी कर्णाली नदीमा आउने बाढ़ीसँगै पानीको सतहले खतराको संकेत गर्छ र रातो बत्ती बल्छ। हामीलाई सोच्न बाध्य बनाउँछ अब कता निस्किने बसिरहेको आफ्नो घर कुन समयमा बाढ़ीले डुबानमा पार्ने हो, तत्पश्चातको बास कहाँ हुने हो भनी चिन्तित हुनुपर्ने बाध्यता कैलाली जिल्लाको दक्षिणवर्ती क्षेत्र टीकापुर नगरपालिका जानकी गाउँपालिका जोशीपुर गाउँपालिका र भजनी नगरपालिका लगायत हरेक वर्ष दुःख बनेर आइरहन्छ। राजधानीको जाम को रातो बत्तीको हतारो त छरमै सकिन्छ सभामुख महोदय। हामी कैलालीवासीको वर्षौंको यो पीड़ा र चिन्ता कहिलेसम्म बोकिरहन पर्ने हो?
0: टीकापुर अस्पतालका प्रयोगशाला इन्चार्ज उमेश बजगाईमाथि कुटपिट गर्ने फिजियोथेरापिस्ट अनिल तिवारी प्रहरी नियन्त्रणमा रहेका छन्। तिवारीलाई म्याद थपका लागि धनगढ़ी लगिएको इलाका प्रहरी कार्यालय टीकापुरले जानकारी दिएको छ। मंगलबार दिउँसो अस्पतालको आन्तरिक व्यवस्थापनका विषयमा भएको छलफलमा विवाद बढ़ेपछि प्रयोगशाला प्रमुख बजगाईलाई अस्पतालकै फिजियोथेरापिस्ट तिवारीले कुटपिट गर्नुभएको हो। बजगाईले कुटपिट गर्ने तिवारी विरूद्ध निवेदन दिएपछि प्रहरीले तिवारीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। अपाङ्गता भएका बालबालिका स्याहार्न अभिभावकलाई कठिन छ। सहायता सामग्रीले अभिभावक र अपाङ्गता भएकालाई केही राहत पनि हुने गरेको छ। कैलालीका स्थानीय पालिकाले संघ संस्थाको सहयोगमा अपाङ्गता भएकालाई सहायता सामग्री वितरण गर्दै आएका छन्। सहायता सामग्री धेरै नटिक्ने र लामो समयसम्म प्रयोग गर्दा बिग्रिएमा मरमत गर्न भने समस्या हुने गरेको छ। टीकापुर नगरपालिका वड़ा नम्बर 1 बनगाउँकी जगतमाया साईकी छोरी जन्मजातै अपाङ्ग हुनुहुन्छ। 19 वर्षीय छोरी जन्मेदेखि नै हलचल गर्न नसक्ने भएपछि जगतमायाको परिवारले नेपाल र भारतका धेरै अस्पतालमा उपचार गराए। छोरीको देब्रे हात अलिअलि चल्छ, त्यसबाहेक शरीर नचल्ने भएपछि जगतमाया छोरीकै स्याहारमा लाग्नु भएको छ।
3: जन्मजातै अपाङ्ग होइन, हिँड्न नसक्ने, उसको सबै स्याहार सुसार मैले नै गर्दै आइरहेको छु। नानी अहिले 19 वर्ष, बच्चा 3 छन्, मेरो फर्स्ट जेठी हो। उपचार गरेको नेपालमा पनि गरे होइन काठमाडौँसम्म देखाएको पहिला पछि इन्डिया लगेर पनि यो नशा सम्बन्धी दुईचोटि अपरेसन गरेर ल्याउनु भएको भएन. समस्या त छ होइन, अब यति ठुलो बच्चा छ उठाउनु पढाउनु उसलाई अप्ठ्यारो भइरहेछ. अब उसको सबै अब खुवाउने पियाउने सरसफाई सबै मैले गर्दाखेरिको छु. खाना त अब अलिअलि एउटा देवराजले अलिअलि खान्छ, उसकै लागि अब यतिकै पसल चलाएर बसिरहेछ, उसकै स्याहार गर्नुपर्छ भनेर बाहिर जान सकिएन, सबै मैले नै गराइदिनु पर्छ.
0: छोरी शारीरिक रूपमा मात्र होइन मानसिक रूपमा पनि अशक्त भएपछि स्याहार सुसारमा समस्या भएको छ. जगतमायालाई आफू हुन्जेल त छोरी सुरक्षित रहेको, आफू नभए कसले स्याहारला भन्ने चिन्ता लाग्छ. उहाँ सरकारले यस्तो समस्या भएकालाई स्याहार सुसार गर्ने व्यवस्था मिलाएको भए हुन्थ्यो भन्नुहुन्छ.
3: मेरो हात पक्र चलन मैले यो गर्न सक्छु होइन, भोलि उसको भविष्य सुनिश्चित गर्नलाई म भन्दा पछिकाल त उसलाई हेर्ने सम्भव छैन होइन. कोही गर्लान् नगर्लान् आफ्नो आफ्नो धर्म भयो होइन भाइ बहिनीहरू. म पछि उसलाई स्याहार गर्न नसकेपछि केही त्यस्तो व्यवस्था गर्न सकिन्छ कि उसलाई राखेर? होइन, बोल्न त सक्छ होइन, उसको दिमाग पनि छ अलिक त त्यस्तै वातावरण. अब शिक्षा दिन सके भए उसले पढ्न पनि सक्थ्यो होला. उसलाई औषधि खुवाउन ठिकै भइरहेको छ, औषधि भइहाल्यो उसको स्याहार सम्हार गर्न धेरै चाहिन्छन्.
0: अपाङ्गता भएका मानिसमा पुरुषको तुलनामा महिलालाई स्याहार्न अझ कठिन छ. छोरीहरू महिनावारी हुने हुँदा सरसफाई लगायतका काममा अझ समस्या हुने गरेको अभिभावकको भनाइ छ.
3: उसलाई त्यो सानो त्यो प्याडले पनि अलि त्यो राम्रो हुँदैन होइन, त्यसको लागि अलि राम्रो खालको प्याडहरू व्यवस्था भइदिएको भए अलिक गाह्रो भइरहेछ.
0: जोशीपुर छ लोखरीका टीकाराम डगौरा 21 वर्षको हुनुभयो. टीकाराम वीरेन्द्र विद्या मन्दिर मावी टीकापुरमा कक्षा 11 अध्ययनरत हुनुहुन्छ. उहाँ भाइसँग टीकापुरमा डेरा भाडामा लिएर बसिरहनु भएको छ. जन्मजात नै तल्लो शरीर नचल्ने समस्या भएका टीकारामले धेरै काम आफैले गर्नुहुन्छ. टीकारामलाई आफूसँग भएको एकमात्र व्हीलचेयर बिग्रदा मरमत गर्न विद्यालय नियमित जान भने समस्या हुन्छ.
4: म हिँड्न सक्दैन, व्हीलचेयरको सहायतामा हिँड्छु. मेरो चाहिँ जन्मजात हो, म आफै व्हीलचेयर चलाएर स्कुल जान्छु. म आफ्नो काम सबै आफै गर्छु. मलाई अरूको सहयोग पनि चाहिन्छ, खाना पकाउँदा लुगा ढुँडा कहिले काहीँ अरू काम गर्दा पनि सहयोग चाहिन्छ, बजार जाँदा सहयोग चाहिन्छ. विद्यालय चाहिँ आफै म जान्छु तर साथीहरू सहयोग गर्छ. मलाई एक्स्ट्रा व्हीलचेयर पनि चाहिन्छ, यो बिग्रियो भने यो सामान पनि मिल्दैन, यो फोरेन कन्ट्रीबाट आएको.
0: टीकापुर नगरपालिकामा एक अपाङ्गता भएकालाई चार वर्गमा विभाजन गरेर परिचय पत्र उपलब्ध गराउने गरिएको छ, जसमा क र ख वर्गको परिचय पत्र भएकाले सामाजिक सुरक्षा भत्ता पाउने गरेका छन्. पालिकाले 2076 सालबाट अपाङ्गता परिचय पत्र वितरण थालेको हो. पालिकाले अपाङ्गता भएका सहायता सामग्री आवश्यक भएका नागरिकका लागि संघ संस्थासँग समन्वय गरेर उपलब्ध गराउने गरेको छ. केही समय अघि गुड नेबर्सको सहयोगमा 25 वर्ष मुनिका विद्यालय जाने बालबालिकालाई लक्षित गरी 29 बालबालिकालाई सहायता सामग्री वितरण गरेको महिला बालबालिका तथा समाज कल्याण शाखा प्रमुख संगीता शाह बताउनुहुन्छ.
5: हामीले 2076 सालबाट अपाङ्ग परिचय पत्र वितरण गर्दै आइरहेका छौँ र हामीले विभिन्न समयमा नै संघ संस्थाहरूबाट पनि माग गरेका हुन्छौँ र भर्खर हाम्रो गुड नेबर्सबाट 25 वर्षभन्दा मुनिका विद्यालय जाने बालबालिकाहरूलाई लक्षित गरेर 29 बालबालिकाहरूलाई सहयोग सामग्रीहरू उपलब्ध गराइएको थियो यो आर्थिक वर्षमा नै.
0: यसबाहेक अन्य संघ संस्था र पालिका आफैले किनेर पनि सहायता सामग्री आवश्यक भएकालाई वितरण गर्ने तयारीमा पालिका रहेको छ. सहायता सामग्री बाटोघाटका कारण चाँडै बिग्रने, बिग्रिएमा मर्मतको समस्या भएकाले सामग्री धेरै समय टिकाउ नहुने समस्या रहेको उहाँ बताउनुहुन्छ.
5: सहायता सामग्रीहरू पाइसके पछाडि पनि हाम्रो यहाँको बाटोघाटो र मर्मतको लागि उचित ठाउँ नभएको हुनाले एउटाले गरिरहेको सहायता सामग्री चाहिँ 2-3 भन्दा धेरै नटिक्ने अवस्था भएको हुँदा वर्षेनी वितरण गरे पनि फेरि पुरानाको हकमा फेरि पुनः वितरण गर्नुपर्ने भएको हुनाले आवश्यकता चाहिँ सधैँ नै देखि नै रहेको हुन्छ र त्यसमा पनि अहिले पक्षघात बिरामीहरूको संख्या पनि एकदमै धेरै बढेको हुनाले पनि यो व्हीलचेयरको माग चाहिँ अहिले अलिकति धेरै नै छ.
0: अपाङ्गता भएका बालबालिकाको शैक्षिक विकासमा समस्या नहोस् भनी कैलालीमा गुड नेबर्स इन्टरनेशनलको आर्थिक सहयोगमा सेवक नेपालले 3 पालिकाका 96 बालबालिकालाई सहायता सामग्री उपलब्ध गराएको छ. सेवक नेपालका दीपक चौधरी अपाङ्ग भएका बालबालिकालाई आवश्यक सामग्री वितरण गरेर समाज र स्कूलसँग जोड्नका लागि टीकापुर जानकी र लम्कीचुवामा 96 बालबालिकालाई सहायता सामग्री वितरण गरिएको बताउनुहुन्छ.
6: हामी चाहिँ अहिले विशेष गरी अपाङ्ग भएका बालबालिकाहरूलाई उहाँहरूको अपाङ्ग अनुसारको असिस्टिभ डिभाइसहरू वितरण गरेर तिनीहरूलाई समाजमा स्कूलमा जोड्नको लागि लागेका छौँ. तिनटै पालिका जानकी गाउँपालिका, टीकापुर नगरपालिका अनि एउटा लम्कीचुवा नगरपालिका. व्हील चेयर भयो, टोयलेट चेयर भयो अनि कसैलाई त्यो खुट्टाको अलिक समस्या छ भने तिनीहरूलाई स्पेसल सुजहरू पनि वितरण गरेको छ. अनि जस्तै ह्यान्ड पोस्चरहरू, हातको सेप पनि मिलेको छैन भने त्यो मिलाउनको लागि पनि त्यो पनि वितरण गरेको छ. सुरुमा त हामीले गाउँपालिका पनि सहकार्य गरेर अरू आफै पनि गाउँहरूमा गएर फिल्ड गएर खोजेर गरेको.
0: खोज खबरमा एकैछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ. सुन्दै गर्नुहोला टिकापुर एफएम.
7: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 27 गते, साउन 2 गते, 9 गते, 16 गते, 23 गते र 30 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
8: पंछी पालन व्यवसाय हरुका लागि जरूरी सूचना। बर्ड फ्लू H5N1 पंछीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो। विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ। पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन्। तसर्थ पंछीपालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौं। फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने, काग लगायतका जंगली पंक्षीसँग घरेलु पंक्षी तथा पंक्षीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने, पंक्षी तथा पंक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने, कुनै पनि पंक्षी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पंक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पंक्षीको मासु बिक्री सेवन नगर्नुहुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरोकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ। रानी जमरा कुलरिया सिजै आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। जेएनजी आन्दोलनका क्रममा लुटिएको सुदूरपश्चिम विश्वविद्यालयको सरकारी स्कार्पियो गाड़ी करिब 10 महिनापछि कैलाली प्रहरीले बरामद गरेको छ। गाड़ीको स्वरूप नै परिवर्तन गरी लुकाएर राखिएको अवस्थामा फेला पारेको हो। घटनामा संलग्न आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरी अनुसन्धान अघि बढ़ाएको छ। जिल्ला प्रहरीकारले कैलालीका अनुसार 2082 भदौ 25 गते धनगढ़ी उपमहानगरपालिका 5 स्थित सुदूरपश्चिम विश्वविद्यालय स्वास्थ्य विज्ञान संकायका डिनले चढ़ने गाड़ी 7-8 जनाको समूहले जेएनजी आन्दोलनको अव्यवस्थित अवस्थाको फाइदा उठाउँदै धनगढ़ीबाट लुटेका थिए। सुदूरपश्चिम विश्वविद्यालय स्वास्थ्य विज्ञान संकायका डिन डाक्टर हेमनाथ जोशीले प्रयोग गर्ने BA2J2859 नम्बरको गाड़ी डाक्टर जोशीको निजी निवास धनगढ़ी उपमहानगरपालिका 5 हसनपुरबाट भदौ 25 गते दिउँसो करिब 12 बजे मुखमा मास्क लगाएका 7-8 जनाको समूहले लुटेर लगेका थिए। घटनापछि प्रहरीले गाड़ीको खोजी जारी राखेको थियो। सोही क्रममा असार 8 गते कैलालीको घोड़ागोड़ी नगरपालिका 2 स्थित लिगा सैनी सहमिल तथा फर्निचर उद्योगभित्र उक्त स्कार्पियोको स्वरूप परिवर्तन गरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। उक्त उद्योग अर्जुन कार्कीले सञ्चालन गर्दै आएका छन्। प्रहरीले कार्कीलाई पक्राउ गरी चोरी मुद्दामा अनुसन्धान शुरू गरेको छ। गाड़ीलाई चिनिन नसक्ने बनाउने उद्देश्यले यसको बाहिरी स्वरूप परिवर्तन गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। राष्ट्रिय सभाबाट 4 अध्यादेश प्रतिस्थापन विधेयक सर्वसम्मत रूपमा पारित भएको छ। बिहिबार बसेको बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले सार्वजनिक खरिद विधेयकलाई पारित गर्ने प्रस्ताव राख्नु भएको थियो, जसलाई सभाले स्वीकार गर्यो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धिकरण निवारण तेस्रो संशोधन विधेयक पारित गर्ने प्रस्ताव राख्नुभयो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावले सहकारी विधेयक पारित गर्ने प्रस्ताव राख्नुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक प्रस्ताव पारित गर्ने प्रस्ताव राख्नुभयो। 4 विधेयकलाई सभाले पारित गरेको छ। यही असार 23 गते राष्ट्रिय सभाले यी 4 विधेयक दफादार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ। असार 24 गते एकै दिन 4 विधेयकमाथि दफादार छलफल सकाएर प्रतिवेदन लेखियो। बिहान प्रतिवेदन हेरेर दिउँसो सभामा पेश भयो र पारित भएर अगाडि बढ़ेको हो। कैलालीमा प्रहरी हिरासतबाट भएका थुनुवा पक्राउ परेका छन्। आइतबार राति इलाका प्रहरी कार्यालयको हिरासतबाट भएका लागू औषध मुद्दाका थुनुवा टीका प्रहरीका 31 वर्षे सञ्जय नगारजीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिसनाले नगारजीलाई टीकापुर नगरपालिका चारको अस्नेरीबाट पक्राउ गरिएको जानकारी दिनुभयो। कैलालीमा भरूवा बन्दुक बरामद गरिएको छ। जिल्लाको कैलाली गाउँपालिका पाँच पबेरा सामुदायिक वनभित्र लुकाई छिपाई राखेको व्यवहारिक अवस्थामा एकनाले भरूवा बन्दुक बुधबार बेलुका प्रहरीले बरामद गरेको हो। गुप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको टोलीले भरूवा बन्दुक फेला पारेको जनाएको छ। खोज खबरमा एकछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टीकापुर एफएम।
9: बिटल 25 वर्ष के लम्बा अनुभव धल डाक्टर हेमन्त स्वाल से टीकापुर में सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लग आपन भवन से सेवा देती रहल सक्कू बेरम हेन जानकारी कराई थी। सत्कार पोलिक्लिनिक में बिहान 7 बजे से संध्या 7 बजे सम मेर मेरिक रोग के उपचार तथा स्वास्थ्य परामर्श देना हुईलक मार बेरम्हे उनका संपर्क कैके उपचार सेवा लेह अनुरोध करती। सत्कार पोलिक्लिनिक से दे जैना सेवा ओपीडी सेवा डिजिटल वीडियो एक्सरे ईसीजी सेवा डिजिटल अत्याधुनिक भारी एक्सरे सेवा नियमित ऑटो एनालाइजर से सक्कु रगत जांच फार्मेसी प्रयोगशाला सेवा हाथ जोड़नी सेवा टूटल हाथ जोड़नी में प्लास्टर सेवा ईएनटी सेवा सुरक्षित मातृत्व सेवा गर्भवती जांच सेवा यौन रोग के परामर्श तथा उपचार सेवा संग तालीम पायल स्वास्थ्य कर्मी से क्षय रोग तथा कुष्ठ रोग संबंधी सेवा फेले जाए। संपर्क सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह टीकापुर कैलाली फोन नंबर 091-560-095 ओ मोबाइल नंबर 98-48-42-73-59।
10: चुरे जोगाऊ पानी का मुहान बचाऊ वन विनाश र अवैध उत्खनन रोकौ हरियाली बढ़ाऊ चुरेको संरक्षण हाम्रो दायित्व हो। समृद्ध र सुरक्षित भविष्यको आधार हो। राष्ट्रपति चुरे संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लम्की कैलालीद्वारा जनहितमा जारी सन्देश।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। बाँकी खबर अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 35 वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेश गरेको छ। बिहिबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविधा गौतमले उक्त प्रतिवेदन पेश गर्नुभएको हो। त्यसै गरी सभामा महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन 2081-82 पनि पेश गरिएको छ। वार्षिक प्रतिवेदन पनि प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री गौतमले पेश गर्नुभएको हो। संवैधानिक व्यवस्था अनुसार संवैधानिक आयोगको प्रतिवेदन संघीय संसदमा पेश गर्नुपर्ने हुन्छ। सिराहाको विष्णुपुर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रविन्द्र कुमार महसहित 8 जना विरूद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ। सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनी सहित साना किसान कृषि सहकारी संस्था लिमिटेड विरूद्ध मुद्दा दायर गरेको हो। महसहित गाउँपालिकाका इन्जिनियर एवं योजना शाखा प्रमुख अनिक यादव, तत्कालीन लेखापाल रमेश गदाल, सहकारी संस्थाका तत्कालीन अध्यक्ष सरोज कुमार यादव, सहकारी संस्थाका संचालक समितिका तत्कालीन सदस्य राजेश्वर प्रसाद सिंह, सहकारी संस्था अन्तर्गत धान प्रशोधन उद्योग स्थापनाका लागि गठित निर्माण उपभोक्ता समितिका अध्यक्ष मनोज कुमार यादव, कोषाध्यक्ष कविता कुमारी र सचिव रामबाबु

0: विभिन्न छवटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा उपकुलपतिहरू नियुक्त भएका छन्। सिफारिश समितिले गरेको सिफारिश अनुसार प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले उपकुलपति नियुक्त गर्नुभएको हो, जसमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको उपकुलपतिमा डाक्टर विवेक आचार्य नियुक्त हुनुभएको छ। वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डाक्टर आचार्य न्याम्सको क्यान्सर विभागको प्रमुख हुनुहुन्थ्यो। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डाक्टर नविस्मान सिंह प्रधान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डाक्टर स्मृति कार्की, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डाक्टर नारायण सिंह गुरूङ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डाक्टर सूर्यमान म्याहाङगोबो, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डाक्टर अजय कुमार मिश्र नियुक्त हुनुभएको छ। नेपाल राष्ट्र बैंकले असार 27 र 28 गतेको सार्वजनिक विदाको दिनमा पनि रियल टाइम ग्रस सेटलमेन्ट प्रणाली सञ्चालन हुने जनाएको छ। राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले आज सार्वजनिक सूचना जारी गरेर शनिबार र आइतबार सार्वजनिक विदाको दिनमा पनि रियल टाइम ग्रस सेटलमेन्ट प्रणाली बिहान 8 बजेदेखि बेलुका 8 बजेसम्म सञ्चालन हुने बताएको छ। राष्ट्र बैंकले चालू आर्थिक वर्षको अन्तिम समयमा भुक्तानी प्रणालीलाई सहज गराउनका लागि यस्तो व्यवस्था गर्न लागेको जनाएको छ। खोज खबरमा अब पालो जनावाजको। मौसम परिवर्तन भइरहन्छ। मौसम बारेजल तथा मौसम विज्ञान विभाग, स्थानीय पालिकाका आपतकालीन केन्द्र, संचार माध्यम, सार्वजनिक सामाजिक सञ्जाल मार्फत सूचना दिइन्छ। आजको जनावाजमा हामीले केही नागरिकलाई मौसम सम्बन्धी सूचना कतिको हेर्नु र सुन्नुहुन्छ भनी सोधेका छौं।
1: मेरो नाम जनकबहादुर विक, जानकी गाउँपालिका वार्ड नम्बर 7 हो। यो मौसम सम्बन्धीको कुरा गर्दा यदि हामीले जस्तै यो मोबाइल सञ्जाल मार्फत समाचार मार्फत यदि थाहा पायौं भनेपछि मौसम अलिक परिवर्तन पनि भइरहेको हुन्छ। यो मौसम पानी पर्ने, हावाहुरी, बतास चल्ने त्यस्तो अवस्था देखिएको छ भनेपछि घरबाट बाहिर जाँदैनौ, सकभर गए पनि सतर्कताको हिसाबले जान्छौं र अब पानी पर्ने जस्तो सम्भावना भएपछि चाहिँ छाता साता लगेर जाने, काम भयो मात्रै जाने, नत्र अन्यथा त्यतिकै चाहिँ यो मौसमको गडबडीको कारणले त्यसरी ननिस्किने सूचना मैले हेर्छु। यो मोबाइल मार्फत पनि हेर्छौ र म एफएम समाचार पनि सुन्छु, एफएम यो सामुदायिक एफएम चाहिँ सुनेको हुन्छु मैले।
2: लामो चौधरी हो म, त मौसम सम्बन्धी सूचना उही मोबाइलबाट हो हेर्ने, अनि बाँकी दाउ देखिन्न, पानी देखिया छ आउँछ, आँधी थुपार त्यस्तो थाहा हुन्न, यसो देखे बेला हेर्छु, आफूलाई फाइदा नै हुन्छ किन यस्तो भयो भने आफू बस्नु पनि पर्यो, अरू कोही सवारी हालेछ भने तिनलाई पनि अप्ठ्यारो पर्छ, आफूलाई पनि अप्ठ्यारो पर्छ। बर्खाको बेलामा पनि अब यस्तो सूचनाले फाइदा गर्छ, खबर आयो भने हो बस्नु पर्यो, अब बचाउ। मौसम सम्बन्धी समाचार त सुनिन्छ, सुन्छु, फाइदै गरेको छ।
3: मेरो नाम फत्ते सिंह थारू, प्राविधिक निर्माण सम्बन्धी, म खेतीपाती पनि गर्छु, यसो आएको बेला हेर्छु, फेसबुक सामाजिक सञ्जालमा आएको बेलामा हेर्छु, अग्रिम मौसम कस्तो छ भने त्यसलाई थाहा हुन्छ, पूर्व तयारी गर्न सजिलो हुन्छ, विशेष गरी बर्खाको बेलामा धेरै सूचना हेर्छु, यस्तो सूचनाले हामीलाई सतर्क बनाउँछ, अहिले त म विश्वास पनि गर्छु, मौसमले अनुमान गरेको ठ्याक्कै मिल्छ।
4: पुष्पा परियार, म मौसम सम्बन्धी सूचनाहरू हेर्ने गर्छु, फेसबुकमा हेर्छु, मौसम विज्ञान वेबसाइटमा हेर्छु, नगरपालिकाको फेसबुक पेज हेर्छु, त्यहाँबाट मौसमको जानकारी लिन्छु, मौसमको जानकारी लिएपछि सजिलो हुन्छ, हिँडुल गर्दाखेरि केयर गरिन्छ।
0: महालेखा नियन्त्रक कार्यालयले स्थानीय तहका लागि आर्थिक कारोबार सञ्चालनमा प्रयोग भएको स्थानीय संचित कोष व्यवस्थापन प्रणाली आज मध्यरातीदेखि बन्द हुने जनाएको छ। उपमहालेखा नियन्त्रक यज्ञ प्रसाद ढकालले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 को नियम 30 को उपनियम 1 बमोजिम आर्थिक वर्ष समाप्त हुनुभन्दा कम्तीमा 7 दिन अगावै भुक्तानी निकासा र खर्चको लेखा अध्यावधि गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था अनुसार नै सूत्र प्रणाली बन्द गर्न लागि बताउनुभयो। कार्यालयले सोही नियमावलीको नियम 30 उपनियम 7 अनुसार सो समय पश्चात 2083 असार 32 गतेसम्म हिसाब मिलान गर्ने प्रयोजनका लागि मात्रै सञ्चालनमा ल्याइने जनाएको छ। भुक्तानीमा कर कट्टी भई दाखिला हुन बाँकी रहेका दायित्वहरू अग्रिम आयकर, मूल्य अभिवृद्धि कर, पारिश्रमिक कर लगायत कर, कार्यालय सञ्चालन कोष, नागरिक लगानी कोष, सावधिक जीवन बीमा कोष, योगदानमा आधारित निवृत्ति भरण कोष लगायतका रकम एवं कट्टी भएका धरौटी रकम आदि बैंक जम्मा गर्न सक्ने जनाएको छ। त्यसै गरी 2083 असार 25 गतेसम्म स्थानीय संचित कोष व्यवस्थापन प्रणालीबाट भएका ईएफटी मध्ये विभिन्न कारणबाट ट्रान्सफर रिजेक्ट भएका ईएफटीहरूको पुनः भुक्तानी गर्ने काम पनि गर्न सकिनेछ। संघीय तथा प्रदेश सरकारबाट प्राप्त सशस्त्र सम्पूरक अनुदान, विशेष अनुदानको रकम कोलोनीका तथा पर्लेनिकामा फिर्ता गर्न सक्ने उल्लेख गरिएको छ। महालेखा नियन्त्रकको कार्यालयले

0: स्थानीय तहको खर्च खाता, राजस्व खाता तथा अन्य खाताबाट संचित कोष खातामा रकम ट्रान्सफर गर्न सक्ने बताइएको छ। यसै समाचारसँगै खोज खबरको अन्त्यमा जाँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि। सरकारले माफी माग्दै किसानलाई मल उपलब्ध गराउन संसदमा करिश्मा कठडियाको माग। कर्णाली नदीको त्रासले सताएको सांसद गेवालीको भनाई। संसदताको सयमा पालिकाले अपाङ्गता भएकालाई सहायता सामग्री वितरण गर्दै सहायता सामग्री बिग्रन्दा मरमत गर्न भने समस्या। प्रयोगशालाका कर्मचारी कुटपिट गर्ने फिजियोथेरापिस्ट तिवारी प्रणाली नियन्त्रणमा र सार्वजनिक विधामा पनि भुक्तानी प्रणाली सञ्चालन हुने। अहिलेलाई खोज खबर यति नै। हाम्रो समाचार 9:55 बजे खबर संक्षेप सुन्नुहोला। अहिलेको खोज खबरबाट म दुर्गा बिदा हुन्छु। नमस्कार।
1: उपभोक्ता वर्गमा टीकापुर नगरपालिकाको अनुरोध। आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं। आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
2: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं।
1: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
2: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौ।
1: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौ।
2: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौ।
1: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौ।
2: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
1: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून बमोजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
2: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनौ र अरूलाई पनि सचेत बनाउ।
1: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टीकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
2: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टीकापुर नगरपालिका।
3: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 27 गते, साउन 2 गते, 9 गते, 16 गते, 23 गते र 30 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
4: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम, 101 मेगाहर्ज।

भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा साउन 9 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको धड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसीजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन साउन 9 गते दोस्रो शनिबार।

0: प्लस टू उत्तीर्ण सम्पूर्ण महानुभावहरूलाई नास्ट कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ। उच्च जीवन स्तर निर्माणका लागि निर्णायक क्षण यही हो।
1: विगत 27 वर्षदेखि सेवारत QAA प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू बीई कम्प्युटर, बीसीए, बीबीए, बीई सिभिल का साथै एमबीए कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइ सक्नुहुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nas.edu.np मा उपलब्ध छ।
0: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास उत्तर भेडी 4 धनगढी, फोन नम्बर 091523312 र 523949।

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो
2: होइन चाइनाजो माइलो के बर्बर बर्बर कराइरहेको छ के भएको छ हौ तलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि पेटको बिरामीले कस्तो हुन्छ भोक लाग्या लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकरौला रोड टिकापुर कैलाली
5: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। संविधान संशोधन बहस पत्रमै विवाद, राजनीतिक दलले उठाए वैधानिकतामाथि प्रश्न। संविधान संशोधन अपरिहार्य तर सबैको अपनत्व आवश्यक रहेको संविधानविदको भनाई।
1: दलहरूलाई नै विश्वास लिन पर्यो, दलहरूले नै विश्वास दिन पर्यो र संविधान संशोधन गरेर संविधानलाई जीवन्त बनाउने काम गर्नुपर्ने जरूरी देखिन्छ।
0: गण्डकीमा औषधि र उद्योगका लागि गाँजा खेती गर्न बाटो खुल्यो। उखु किसानको बक्यौता नपाएपछि आन्दोलनको चेतावनी, रोकिएको रकम साउन र भदौभित्र उपलब्ध गराइने।
2: यदि श्रावण महिनाको पहिलो हप्ताभित्र पनि अनुदान नपाए हामी उखु किसानहरू निरन्तर आन्दोलन गर्न बाध्य हुनेछौ।
3: केही बर्दियाको पाठमा मात्रै बाँकी रहेको छ, त्यो चाहिँ हामी साउन र भदौमा उपलब्ध गराउने गरिकन तयारी गरेका छौं।
0: बाल बालिकामा क्यान्सरको जोखिम बढ़दै वैकल्पिक व्यवस्था नगरी सुकुम्बासी नहटाउन मानव अधिकार आयोगको निर्देशन। भदौ 24 घटनाको प्रतिवेदन सच्याउन एमालेको आग्रह।
4: पीड़ित भएको एउटा सरकारवालाको तर्फबाट हामीले निवेदन पेश गरेका थियौं, तर आयोगले कुनै पनि डकुमेन्टहरू दिएन। हामीले ती डकुमेन्ट पनि आजको निवेदनमा फेरि पनि माग गरेका छौं।
0: र विश्वकप क्वार्टर फाइनलका खेल आज रातीदेखि 2:15 स्पेन र मोरक्को खेल्दै।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: आज एक युवाले आत्मदाहको प्रयास गर्न बाध्य हुनु कुनै एक व्यक्तिको मात्रै पीड़ा होइन, समाज र राज्यका लागि गम्भीर चेतावनी पनि हो। यस्ता घटनाको निष्पक्ष छानबिन गर्दै त्यसका वास्तविक कारण पहिचान गरी समयमै सम्बोधन गर्नु सरकारको दायित्व हो। युवाहरूको मानसिक स्वास्थ्य, न्यायमा पहुँच र सामाजिक सुरक्षालाई प्राथमिकता दिनु आजको आवश्यकता हो। निराशा होइन, विश्वास जगाउने वातावरण निर्माण गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्छ। सन्तोष गन्धर्वबाट।
6: संविधान संशोधनका लागि सरकारले तयार पारेको बहस पत्र अन्तिम चरणमा पुगे पनि त्यसको औचित्यमाथि विवाद बढ़ेको छ। प्रमुख प्रतिपक्षीय दलहरूले बहस पत्र तयार गर्ने संयन्त्र नै असंवैधानिक रहेको दावी गर्दै हस्ताक्षर नगर्ने घोषणा गरेका छन्। संविधान संशोधन जस्तो संवेदनशील विषयमा राजनीतिक सहमति कमजोर देखिएकाले प्रक्रिया नै चुनौतीपूर्ण बन्ने संकेत देखिएको हो।
7: प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको नेतृत्व सम्हाले लगत्तै वहाँका राजनैतिक प्रमुख सल्लाहकार असीम शाह नेतृत्वमा संविधान संशोधन बहस पत्र तयार गर्न कार्यदल गठन गर्नुभयो। सो कार्यदलले संविधान संशोधनका लागि खाका तयार गर्न थाल्यो। यसबीचमा सो कार्यदलको औचित्यमाथि पटक पटक प्रश्न उठेपछि कार्यदलले कामलाई निरन्तरता दिएकै अवस्थामा अहिले राजनैतिक दलहरूले संविधान संशोधन बहस पत्रको औचित्यमाथि प्रश्न उठाएका छन्। नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता देव गुरूङले औचित्यविहीन कार्यदलले बनाएको बहस पत्रको साँची आफ्नो दल नबन्ने बताउनुभयो।
8: दलहरूलाई चाहिँ त संविधान मान्ने नमान्ने आदि हुन्छ, बहस पनि गरिरहन्छन् संविधानको बारेमा, तर अब सरकारलाई त त्यो सुविधा त्यो छुट त हुँदैन। किन त भन्दाखेरि सरकारले यो संविधान प्रति शपथ ग्रहण गरेर चाहिँ सरकार गठन भएको हुन्छ, संविधानको रक्षा गर्ने दायित्व र जिम्मेवारी त सरकारको हुन्छ, तर अब सरकारले सबै धारा दफा एकदम गरेर चाहिँ
7: संविधान संशोधनका लागि बहसपत्र तयार गर्न बनेको सरकारी कार्यदलबाट अहिले नेकपा, लोसपा, जसपा र राष्ट्रिय जनमोर्चाका प्रतिनिधिहरू क्षेत्राधिकारभित्र असहमति जनाउँदै बाहिरिसकेका छन्। चार दलले संविधान संशोधनको मस्यौदा तयार गर्न खोजेको प्रस्तावना र आधारभूत मूल्य मान्यतामा हस्तक्षेप हुन सक्ने भन्दै लिखित असहमति बुझाएका हुन्। अब कार्यदलमा रासोपा र राप्रपाको मात्र प्रतिनिधित्व रहेको छ भने कांग्रेस र एमाले प्रतिनिधि नै पठाएका छैनन्। कांग्रेसले संविधान संशोधनलाई सरकारले हल्का र अपरिपक्व ढंगले अघि बढ़ाएको टिप्पणी गरेको छ। सभापति गगन थापा,
9: हाम्रो मुख्य डर र चिन्ता एकदमै स्पष्ट छ। सरकारले प्राथमिकता निर्धारण गरेर कुनै एउटा निश्चित वा प्रष्ट समस्यालाई सुधार्नका लागि संशोधनको प्रस्ताव गरेको हामी पाउँदैनौ। संविधानको समग्र अन्तर्वस्तुलाई एकै पटक संशोधनको एजेण्डा वा बहसको रूपमा प्रस्तुत गर्दा अप्रत्याशित संवैधानिक वा कानूनी जटिलताका साथै चरम दलीय ध्रुवीकरण मात्र निम्तिदैन, यसले हाम्रो समाज र भूगोललाई जोडेर राख्ने मूल आधारहरू नै भत्काउन सक्छ र समग्र शासन व्यवस्था नै अस्थिर बनाइदिन सक्छ भन्ने हाम्रो चिन्ता हो।
7: पटक पटक निर्माण भएका सरकारसँग संविधान संशोधनको प्रमुख एजेण्डा बनाउने गरेका मधेस केन्द्रित दलहरूले संविधान संशोधनको बहस पत्रमा आफूहरूको अपनत्व खोजेका छन्। जनता समाजवादी पार्टीका नेता मनिष सुमन संविधान संशोधन बहस पत्र कार्यदलले मधेसका मुद्दालाई प्राथमिकतामा नराख्ने भन्दै त्यसको औचित्य नभएको दावी गर्नुहुन्छ।
10: संविधान संशोधन अपरिहार्य विषय हो। नेपालको राजनीतिलाई साथै देशका सबै वर्ग जाति समुदाय लिङ्गको यो संविधान प्रति आत्मीयता स्थापित गर्नु छ भने संशोधन गर्नु अनिवार्य। तर संशोधनको नाममा वर्तमान सरकारले असीम शाह आयोगले संविधानको मूल मर्मै संविधान गर्ने जस्तो संशोधन गर्ने जस्तो देखियो, अर्थात् समानुपातिक समावेशिता, संघीयता, गणतन्त्र यीहरूमाथि नै आघात पुग्ने गरी तपाईँलाई संशोधन गर्ने त्यसका लक्षणहरू देखिए। तसर्थ हामीले यस्तो आयोगलाई कुनै पनि प्रकारको सल्लाह सुझाव नदिने निकरेलमा पुगेका छौँ र यो आयोगले भोलिको दिनमा संविधान संशोधन गरेर सर्वमान्य संविधान बनाउला
7: संविधान संशोधन बहस पत्र कार्यदलको औचित्यमाथि कानूनविदहरूले समेत प्रश्न उठाएका छन्। कार्यदलकै वैधता नभएको भन्दै त्यस्तो कार्यदलले निर्माण गरेको बहस पत्रले लोकतान्त्रिक संविधानको मूल्य र मान्यतामाथि ठेस पुग्ने उनीहरूको तर्क छ। संविधानविद डाक्टर चन्द्रकान्त ग्याउलीले भन्नुभयो,
1: जेएनजीको जुन चाहिँ माग थियो तीनटा कुरा सुशासन नेपो बेबी र प्रत्यक्ष कार्यकारी निर्वाचित हुनुपर्छ भन्ने चाहिँ थियो। अब त्यसलाई सम्बोधन त संविधान संशोधन मार्फतै हो। त्यो गर्नलाई दलहरूलाई नै विश्वास लिन पर्यो, दलहरूले नै विश्वास दिन पर्यो र संविधान संशोधन गरेर संविधानलाई जीवन्त बनाउने काम गर्नुपर्ने जरुरी देखिन्छ। होइन भने जेएनजीको जुन माग हो, यत्रो आन्दोलन भयो, त्यो चाहिँ प्रभाव पर्न सक्छ होइन। त्यसैले गर्दाखेरि अहिले चाहिँ संवैधानिक दायित्व सबै दलको छ, सरकारको हुन्छ। सरकारले पनि दलहरूलाई ट्रस्टमा लिनु पर्यो, दलहरूले पनि विश्वास दिएर जनताको लागि समय र परिस्थिति जुन अनुसार नै संविधान संशोधन गर्दै जाने हो। दश वर्ष भइसक्यो, दश वर्षमा पोस्ट कन्स्टिट्युसनल स्क्रुटिनी गर्नुपर्ने बेला हो।
7: सरकारले दोस्रो पटक थपेको म्यादभित्र कार्यदलले उक्त प्रतिवेदन तयार गरी प्रधानमन्त्री बालेन्द्र शाह समक्ष पेश गर्ने गरी तयारी अन्तिम चरणमा पुर्याएको छ। कार्यदलका संयोजक शाहले अन्तिम चरणमा पुगेको काममाथिको प्रश्नको औचित्य नभएको दावी गर्नुभएको छ। सन्तोषी रावल, सीआईएन, काठमाडौँ।
6: भदौ 23 र 24 गतेको घटना सम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदन सच्याउन नेकपा एमाले आग्रह गरेको छ। भदौको घटना सम्बन्धी आएको निर्णय नम्बर 177 सच्याउन माग गर्दै एमाले निवेदन समेत दर्ता गरेको हो। एमाले नेता महेश बर्तौलाले आयोगका अध्यक्ष तपबहादुर मगरलाई भेटेर निर्णय सच्याउन निवेदन दिनुभएको सीआईएनसँग बताउनुभयो।
11: त्यो प्रतिवेदनको कयौं अंशहरू झिकेर हटाइएर वा आफू खुशी आयोगले निर्णय गर्दा थपेर केही सिफारिसहरू गरेको छ भन्ने पनि जानकारीमा आएको कारणले गर्दा त्यसो भएको हो भने त्यो के कारणले भयो, किन गरियो, ती सबै डकुमेन्टहरू कागजातहरू प्रतिवेदनका प्रमाणित प्रतिहरू प्राप्त होस् भनेर सरकारवाला पक्षका तर्फबाट राष्ट्रिय मानवाधिकार आयोगको कारण पीड़ित भएको एउटा सरकारवालाको तर्फबाट हामीले निवेदन पेश गरेका थियौं, तर आयोगले कुनै पनि डकुमेन्टहरू दिएन। हामीले ती डकुमेन्ट पनि आजको निवेदनमा फेरि पनि माग गरेका छौं।
6: चिनी उद्योगबाट वर्षौंदेखि बक्यौता रकम नपाएपछि पश्चिम नवलपरासिकाको किसानले साउनको पहिलो सातादेखि काठमाडौँ केन्द्रित आन्दोलन गर्ने चेतावनी दिएका छन्। सरकारले कृषि उपज खरीद गरेको 25 दिनभित्र किसानलाई भुक्तानी दिनुपर्ने व्यवस्था गरे पनि नवलपरासिका किसानले अझै रकम पाउन सकिरहेका छैनन्। लुम्बिनी चिनी मिलले करिब 17 करोड़, बन्द रहेको इन्दिरा सुगर मिलले 6 करोड़ र बागमती चिनी मिलले करिब 17 करोड़ रूपियाँ किसानलाई फिर्ता दिन तिर्न बाँकी छ। किसानले सरकारद्वारा तोकिएको उखुको समर्थन मूल्य समेत नपाएको गुनासो गरेका छन्। राष्ट्रिय कृषि श्रमिक संघका अनुसार बारम्बारको सहमति कार्यान्वयन नभएको र अब आन्दोलनको विकल्प नभएको बताएको छ। सीआईएनसँग कुरा गर्दै कैलालीका उखु किसान दिपेन्द्र थारूले भुक्तानीको सुनिश्चितता नभएसम्म आन्दोलन नरोक्ने समेत चेतावनी दिनुभएको छ। देशभरका उखु किसानको समस्या भुक्तानी भएको भन्दै तत्काल सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने उहाँको भनाइ छ।
2: नेपाल सरकारले उखु किसानहरूलाई उखुमा दिने अनुदान चालू आर्थिक वर्षकै असार महिनामा दिने भने तापनि आजसम्म पनि कैलाली र बर्दिया जिल्लाका उखु किसानहरूले अनुदान पाएका छैनन्। आजबाट भुक्तानी दिने प्रणाली नै बन्द भइसकेको छ। यदि श्रावण महिनाको पहिलो हप्ताभित्र पनि अनुदान नपाए हामी उखु किसानहरू निरन्तर आन्दोलन गर्न बाध्य हुनेछौं।
6: तर सरकारले भनी अनुदान बापतको बक्यौता रकम भुक्तानी भएको जनाएको छ। कृषि मन्त्रालयका सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्रका अनुसार लामो समयदेखि रोकिएको उखु किसानको 1,51 करोड़ रूपियाँ अनुदान पनि भुक्तानी गरिएको छ। बर्दियाका केही किसानको प्राविधिक कारणले रोकिएको रकम साउन र भदौभित्र उपलब्ध गराउने उहाँले बताउनुभयो।
3: उखुको जुन अनुदानको 1,51 करोड़ हामीले अनुदान बापत दिनुपर्ने रकम गत विगतमा ढिलाइ हुने गरेकोमा यस वर्ष अर्थ मन्त्रालय सबैको सहयोगमा हामीले भुक्तान दिन सफल भएका छौं र केही वर्दियाको पार्टमा मात्रै बाँकी रहेको छ, त्यो चाहिँ हामी साउन र भदौमा उपलब्ध गराउने गरिकन तयारी गरेका छौं। त्यो सानो रकम छ, नयाँ ठाउँ भएको हुनाले केही प्राविधिक प्रक्रिया पूरा गर्न बाँकी रहेको अवस्था हो।
6: राष्ट्रिय मानवाधिकार आयोगले सुकुमवासीका लागि अर्को व्यवस्था नहुँदासम्म तत्काल बसेको ठाउँबाट नहटाउन निर्देशन दिएको छ। बागमती किनार लगायतका स्थानबाट हटाइएका सुकुमवासीलाई होल्डिङ सेन्टरबाट पनि निकाल्न थालेको विषयमा आयोगले गम्भीर ध्यानाकर्षण जनाएको हो। आयोगले सुकुमवासीहरूको जीवन, स्वतन्त्रता, समानता र मर्यादाको सम्मान गर्न नेपाल सरकारलाई निर्देशन दिएको हो। गण्डकी प्रदेशमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजा खेती गर्न कानूनी बाटो खुलेको छ। प्रदेश सरकार सभाले औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेती गर्ने विधेयक आज सर्वसहमत पारित गरेपछि प्रदेशमा गाँजा खेती गर्ने बाटो खुलेको हो। विधेयक अनुसार प्रदेश सरकारले तोकेका विशेष क्षेत्रमा मात्रै गाँजा खेती गर्न पाइनेछ। अनुमति लिन स्थानीय तहको सिफारिश, जमीनको विवरण र उत्पादित गाँजा खरिद गर्ने उद्योगसँगको सम्झौता अनिवार्य हुनुपर्नेछ। इजाजत पत्रको अवधि 5 वर्ष रहने गाँजाको दुरूपयोग रोक्न उच्चस्तरीय समिति, नियमन इकाई र वडा तहको अनुगमन समिति समेत गठन गर्ने व्यवस्था गरिएको छ। साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 को क्वार्टर फाइनल चरण अन्तर्गत आजदेखि खेल शुरू हुँदैछन्। पहिलो खेलमा दुई पटकको विश्व विजेता फ्रान्सले अफ्रिकी च्याम्पियन मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ। यो खेल नेपाली समय अनुसार आज राति 2:15 शुरू हुनेछ। दोस्रो क्वार्टर फाइनलमा स्पेन र बेल्जियम शनिबार राति 1:15 आमने सामने हुनेछन्। त्यसपछि आइतबार बिहान 3:00 नर्वे र इंग्ल्याण्डको सामना गर्नेछ भने बिहान 7:00 अर्जेन्टिना र स्विजरल्याण्ड बीच अन्तिम क्वार्टर फाइनल खेल हुनेछ।
0: संतोष गन्धर्व। नेपालमा बाल बालिकामा क्यान्सरको जोखिम बढ्दो, अभिभावक सचेत बन्नुपर्ने।
12: विकिरणको कारणहरूको कारणले गर्दाखेरि अर्को हामीले चाहिँ विषादयुक्त खानपानको कारणले गर्दाखेरि चाहिँ बाल बालिकामा असर परेको देखिएको छ।
0: बाल बालिकालाई क्यान्सरबाट जोगाउने उपाय कुराकानीसँगै सांसद संख्या कम हुँदा संसदमा दलको भूमिका गौण संवाद श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटीज, एजुकेशन एण्ड ल समूहमा भर्ना खुल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान, कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708, 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब नेपालमा बाल बालिकामा बढ़दो क्यान्सरको अवस्था र उपचारको प्रसंग। नेपालमा बालबालिकामा क्यान्सर एक गम्भीर स्वास्थ्य समस्या बन्दै गएको छ। हरेक वर्ष सयौं बालबालिकामा नयाँ क्यान्सरका घटना देखिए पनि सबै बिरामी समयमै उपचारको पहुँचमा पुग्न सकेका छैनन्। धेरै बालबालिकाको रोग ढिलो गरी पत्ता लाग्ने गरेको छ। बच्चामा क्यान्सरको लक्षण कस्ता हुन्छन्? यस विषयमा साथी सन्तोषी रावलले नेपाल क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्रकी बालरोग तथा क्यान्सर विशेषज्ञ एवं बोन म्यारो प्रत्यारोपण विशेषज्ञ डाक्टर अञ्जली पण्डितसँग कुराकानी गर्नुभएको छ।
12: अहिलेसम्म स्टडीमा चाहिँ यो कारणले लागेको यो बच्चालाई भनेर अहिलेसम्म एकदमका साथ भनेर तथ्याङ्क चाहिँ छैन संसारमै। तर पनि तपाईँको चाहिँ आकलन गरिएको छ, जस्तै अब खानपानको, रहनसहनको प्रदूषित वातावरण, अब केमिकल फ्याक्ट्री वरपर बसेको बस्तीहरू छ, त्यतातिर गइएको छ, जस्तै रेडिएसन विकिरणको कारणहरूको कारणले गर्दाखेरि। अर्को हामीले चाहिँ विषादयुक्त खानपानको कारणले गर्दाखेरि चाहिँ बाल बालिकामा असर परेको देखिएको छ। अर्को भनेको चाहिँ अभिभावकको मुख्य भूमिका, अभिभावकले नै तपाईँको चाहिँ कसरी लालन पोषण कस्तो ठाउँमा राख्नु भएको छ, कसरी हुर्काउनु भएको छ, आमाले गर्भ अवस्थामा चाहिँ केही सेवन गर्नु भएको थियो कि थिएन, औषधिको प्रयोगहरू, अथवा तपाईँको विकिरण आउने ठाउँमा चाहिँ आफू गर्भवती हुँदाखेरि चाहिँ त्यो एरियातिर जानुभएको थियो कि थिएन, त्यो कारणले चाहिँ तपाईँको चाहिँ मुख्य भूमिका निर्वाह गरेको छ। तर कुनै पनि बालबालिकामा चाहिँ यही कारणले गर्दा यही मुख्य कारण भएको भनेर चाहिँ पत्ता चाहिँ अहिलेसम्म लगाउन सकिएको छैन।
15: जस्तो बालबालिकामा क्यान्सरको शुरूआती लक्षणहरू कसरी चिन्ने
12: बालबालिकामा, हुन त यो वयस्कमा भन्दा बालबालिकामा अलिकति भिन्न किसिमको हुन्छ क्यान्सर चाहिँ, किनकि बालबालिकामा लाग्ने क्यान्सर चाहिँ वयस्कलाई ठुलो मान्छेलाई चाहिँ त्यति लाग्दैन, र ठुलोलाई लाग्ने क्यान्सर चाहिँ बालबालिकामा लाग्दैन। त्यो भएको कारणले गर्दा बालबालिकामा चाहिँ जस्तो अरू सामान्य अरू इन्फेक्सनमा जस्तो लक्षण देखिने हो त्यस्तै नै लक्षण देखिने हो खास क्यान्सरमा पनि, तर हामीले छुट्याउन सक्नु पर्यो कि यो क्यान्सरको लक्षण हो कि अथवा इन्फेक्सनको लक्षण हो भनेर। जस्तै तारान्तर गीतमा ज्वरो आयो, ज्वरो अब डेङ्गुमा पनि आउँछ, मलेरिया लाग्दा नि आउँछ, सामान्य अरू इन्फेक्सनमा नि आउँछ, हाम्रो कोभिडको टाइममा नि ज्वरो नै आउँथ्यो, तर अरू कारणले गर्दा आएको ज्वरो हो कि अथवा क्यान्सरको कारणले गर्दा आएको ज्वरो हो भनेर। दुई हप्ताभन्दा बेसीको ज्वरो भयो भने चाहिँ तपाईँको अरू औषधि सेवन गर्दा अरू उपचार पद्धति अपनाउँदाखेरि पनि निको भएन भने चाहिँ त्यो क्यान्सरको ज्वरो हो भनेर मान्नुपर्ने हुन्छ एउटा। अर्को भनेको शरीरमा गाँठागुठीहरू आउने, सबै गाँठागुठी नराम्रै किसिमको हुन्छ भन्ने छैन, एउटा चाहिँ अब तपाईँको इन्फेक्सनको कारणले आएको गाँठागुठी चाहिँ सामान्य औषधि प्रयोग गर्दा हराउँछन्, तर क्यान्सरको गाँठो हराउँदैन। त्यही भएर शरीरमा अभिभावकले तपाईँको हेर्नु पर्यो ढाडमा अथवा तपाईँको चाहिँ काहीको मुनि गाँठागुठीहरू छ कि छैन भन्न। अर्को भनेको बच्चाले खुट्टा दुख्नु होइन, हड्डीहरू दुख्ने भएको कारणले गर्दा जोइन्ट पेन, मेरो घुँडा दुख्यो, ढाड दुख्यो, अथवा बच्चाले त्यो वाकवाक लाग्यो, अथवा बच्चाले तपाईँको चाहिँ राम्रै खाना सेवन भइरहेछ तर तौल घटिरहेछ एउटा। अर्को भनेको चाहिँ बच्चाले तारान्त रूपमा बान्ता गर्ने, अर्को भनेको चाहिँ राम्रोसँग हिँड्न नसक्नु, लडबडाउनु, अर्को भनेको चाहिँ तपाईँको कस्तो भन्दा शरीरमा हेमोग्लोबिनको मात्रा कम हुँदाखेरि बच्चा सेतो हुनु, पेल हुनु भनेर भन्छौँ हामीले, र अर्को प्लेटलेटको मात्रा कम हुन जाँदाखेरि चाहिँ शरीरमा छिड्काहरू, रातो छिड्काहरू आउने, यी कारणहरू कुनै पनि देखिएछन् भने चाहिँ हामीले क्यान्सरको कारण हो कि भनेर चाहिँ त्यसलाई अब तपाईँको ध्यानकर्षण गराउनु पर्ने हुन्छ।
15: हजुर, यसो भनिरहँदा बालबालिकालाई क्यान्सरबाट सुरक्षित राख्न अभिभावकले के कस्ता सावधानीहरू अपनाउनु पर्छ नि?
12: त्यो त यहाँ त खानपान नै भन्छु म है, सकेसम्म बाहिरको खानेकुरा भन्दा पनि घरमै पकाएको खानेकुरा र राम्रोसँग पाकेको भनौँ। अहिले नै तपाईँको चाहिँ यो बर्ड फ्लू भनेर भनिएको छ होइन, बर्ड फ्लूमा चिकनै खान नहुने होइन, राम्रोसँग पकाएको खाँदाखेरि चाहिँ सर्दैन भनेर भनिन्छ नि, त्यस्तै विषादीयुक्त खाना हामीले छुट्याउन त सकेनौँ बजारबाट किनेर लिएर आउँदा तपाईँको तरकारीहरू फलफुलहरू, तर त्यसलाई राम्रोसँग पखालेर फलफुललाई पनि तपाईँको राम्रोसँग त्यसलाई चाहिँ कन्टामिनेटेडबाट कन्टामिनेटेड बनाएर खुवायौँ भने, अथवा राम्रोसँग तरकारीहरू मासुहरू पकाएर राम्रोसँग पाकेको चिज खायौँ भने चाहिँ विषादीयुक्तबाट भए पत्ता पनि कति हदसम्म चाहिँ शरीरले एब्जर्प्सन गर्दैन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। सांसद संख्या कम हुँदा संसदमा दलको भूमिका कमजोर,
16: कतिपय कुराहरू कानूनका कुराहरू छन् निर्माणका, त्यो कुराहरूलाई चाहिँ हामीले दिँदा पनि यो हुँदैन यस्तो हुन्छ भन्दा पनि हाम्रो त्यो कुराहरू नियोजित रूपमा चाहिँ अगाडि बढ्दैन के।
0: प्रदेश सभाको पौने चार वर्ष, सांसदको अनुभव र सिकाई, संवाद श्रृंखला हेलो सांसद बाँकी नै छ, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
17: पन्छी पालन व्यवसायहरूका लागि जरूरी सूचना। बर्ड फ्लू H5N1 पन्छीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो। विगत तीन महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ। पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन्। तसर्थ पन्छी पालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौ। फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने, काग लगायतका जंगली पंक्षीसँग घरेलु पंक्षी तथा पंक्षीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने, पंक्षी तथा पंक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने, कुनै पनि पंक्षी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पंक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पंक्षीको मासु बिक्री र सेवन नगर्नुहुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ। रानी जमरा कुलरिया सिजन आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई
18: कर्णाली प्रदेश सभाका सदस्य सांसद सन्तोष ईसाईजी हुनुहुन्छ, यहाँलाई हार्दिक स्वागत छ मानिजू।
16: धन्यवाद।
18: पौनी चार वर्ष सकिसक्यो, अब एक वर्ष अझै यहाँको बाँकी छ, कस्तो भयो अनुभव चाहिँ त्यही अगाडिबाट?
16: अब सांसदको रूपमा आफूलाई पाउँदा त एकदमै खुशी र गर्वको विषय पनि हो। अब मैले चाहिँ जनतासँग प्रत्यक्ष उनीहरूको जनप्रतिनिधि भएर जनताको आवाज होइन जनतासँग काम गर्न जनता त्यो कुराले गर्दाखेरि चाहिँ एउटा सांसदको भूमिकामा म अब एकदमै यो चाहिँ महत्वपूर्ण लाग्छ मलाई। त्यसपछि चाहिँ अब संसदको मेरो अनुभव भन्नुपर्दा पनि अब शुरूआतीको विषयमा त हामीले के गर्ने कसो गर्ने भन्ने विषयमै मलाई त्यति धेरै जानकारी पनि थिएन। पछि चाहिँ अब अहिले काम गर्दै जाँदाखेरिमा विशेष गरेर विकासका कुराहरू छन् संसदीय भूमि यहाँभित्र चाहिँ अब मेरो दलको तर्फबाट म एक्लै भएको छु, एउटा मात्रै सांसद हो, तैपनि मैले जनताको उहाँहरूको मुद्दाहरूलाई एकदमै संसदभित्र एउटा बुलन्द आवाज दिने चाहिँ मैले काम गरिरहेकी छु भन्ने मलाई लाग्छ। अब मैले कति आवाजहरू मैले सदनमा उठाए हुँला, कति त्यो कार्यान्वयनमा पनि आयो, कति विषयहरू कार्यान्वयनमा नआएका पनि छन्, किनकि त्यो एउटा चाहिँ यो भूमिका जस्तो कि हाम्रो एउटा भन्छ नि हाम्रो चाहिँ दलगत हिसाबमा पनि बहुमत र अल्पमत भन्ने पनि रहेछ कि त्यहाँभित्र कतिपय कुराहरू कानूनका कुराहरू छन् निर्माणका ती कुराहरूलाई पनि हामीले चाहेको जनताको उहाँहरूलाई चित्त बुझ्ने खालको कि उहाँहरूको लागि एउटा त्यो कुराहरूलाई चाहिँ हामीले दिँदा पनि यो हुँदैन यस्तो हुन्छ भन्दा पनि हाम्रो त्यो कुराहरू नियोजित रूपमा चाहिँ अगाडि बढ्दैन के त्यो संख्या कम भएको कारणले चाहिँ असाध्यै अल्प त्यो भन्नाले हामी किन त्यो कुराहरू किन भयो त भन्दाखेरि म एकदमै लागे कि त्यसमा के रहेछ त यो चाहिँ यो विषयवस्तुहरू हामीले उठान गर्दा पनि ती कुराहरू किन कार्यान्वयन भएनन् किन सुनाइ भएन मैले त मेरो लागि गरेको छैन नि त त्यहाँ मेरो दलको लागि होइन मेरो लागि होइन तर पनि मैले चाहिँ के गरेको त समग्र रूपमा म जनतासँग नजिक छु त्यो कारणले गर्दा हामीले कति कुराहरू देखेर सुनेर भोगेर पनि आएको विषयहरू छ नि त
18: जस्तो यहाँले अघि सुरुमा केही केही चाहिँ मैले उठाएको कुराहरू सम्बोधन पनि भयो कति भएन भन्नुभयो होइन भएको विषय चाहिँ जस्तो मैले यो विषय प्रदेश सभामा उठाएँ यो चाहिँ पुरा भयो या त पुगै भन्ने चाहिँ के छ त्यस्तो केही अनुभव
16: अब कुराहरू के छ भनेपछि अब त्यो ठुलो ठुलो विषयहरू त अब त्यति धेरै कारण हुँदैन हामीले गरेको कुराहरू सानो सानो कुराहरू छ जस्तो कि अब खाने यसै जनताका जनताका विषयहरू के जस्तो कि उहाँहरूको आवश्यकताका कुराहरू विद्युतको कुराहरूलाई लिएर खानेपानीका कुराहरू होइन अनि अब विद्यालयहरूका कुराहरू छोरीहरूको कुरा जस्तो कि छोरी खाताका कुराहरू यिनी कुराहरूलाई चाहिँ मैले एकदमै आवाज उठाइरहन्छु। शिक्षा स्वास्थ्यमा बढी मैले आवाज उठाउँछु किनकि यो क्षेत्रलाई हामीले एकदमै प्राथमिकता दिनुपर्छ सरकारले गर्नुपर्छ हामीले भवन मात्रै खडा गरेर भएन विद्यालयहरूलाई पनि त्यही किसिमको शिक्षा हामीले चाहिँ शिक्षा प्रणालीमा सुधार गरेर हामी अगाडि बढ्नुपर्छ। टेक्नोलोजीको अहिलेको यो जमानामा हामी चाहिँ अझै पनि हामी पेन्सिल र एउटा त्यो खरीले हामी कोर्दैछौँ क्या अझै पनि हामी त्यो युगमा छौँ तर हामीले बोल्छौँ यहाँ कि त हामी चाहिँ टेक्नोलोजीको जमानामा छौँ हामीले यो गर्नुपर्छ भनेर बोल्छ के डिजिटल होइन त्यो माध्यमको चाहिँ के भन्छ कार्यक्रमहरू दिँदा हुन्छ त्यो शिक्षा चाहिँ कार्यान्वयन हुनको लागि र बच्चाले विद्यार्थीले पाउनको लागि त त्यही किसिमको विद्यालय पनि त हुनु पर्यो नि त्यो स्तरमा चाहिँ भौतिक संरचनाहरू बन्नु पर्यो भन्ने हो कि मेरो चाहिँ
18: त्यो छोरीको खातामा बैंक खाता खोल्ने र पैसा राख्ने भन्ने कुरा त्यो त सरकारले कार्यक्रमबाटै हटायो
16: होइन कार्यक्रमबाट चाहिँ हो त्यही त भन्छु त यस्ता यस्ता कुराहरू छन् कि यहाँ विषयहरू कस्तो कस्तो विषय छ त्यो हटायो कार्यान्वयन नहुने भनेर चाहिँ आउट गर्यो तर हामीले त्यसको वकालत गर्यौँ त्यहाँ होइन वकालत गरेर अलिक सहमतिमा आयो नि त त्यो कार्यक्रमलाई चाहिँ अगाडि बढाउने भन्ने हिसाबले हामी सहमतिमा आएर अगाडि
18: भनेपछि अब सरकारले चोरी जन्मिने बित्तिकै पैसा राख्ने कुरा अगाडि
16: त्यो पैसा चाहिँ बैंकमा त्यतिकै अड्केको छ र त्यो कार्यक्रम यही सरकारले चाहिँ बजेट के भन्छ त्यो छुट्याउने होइन, फेरि अर्को कार्यकाल अर्को मुख्यमन्त्री अर्को अर्को सरकार आउने बित्तिकै यो यसलाई बन्द गर्ने भन्ने कुराले त यो प्रक्रिया त भोलिको दिनमा पनि त नआउला भन्न सकिँदैन नि त। उहाँहरूले विषयवस्तुहरू चाहिँ कार्यान्वयन गरेका कुराहरू पछिल्लो चरणका सरकारमा आउनेहरूले त्यसलाई के बन्द गरिदिने, यसो कुराहरूलाई चाहिँ रोक्नुपर्छ हामीले भन्ने हिसाबले।
18: छोरीको डाममा जन्मिने बित्तिकै खाता खोलेर पैसा राख्दाखेरि यसले के फाइदा हुन्छ, कुन कुन क्षेत्रमा फाइदा हुन्छ, ताकि हजुरहरूले एउटा सांसदको रूपमा चाहिँ यो राख्नै पर्छ, यसलाई निरन्तर गर्नुपर्छ।
16: यसको सन्दर्भ छोरी हामीले भन्छौँ कि छोरीहरू छोरीहरूको लागि उनीहरूलाई एउटा त्यो बजेटले चाहिँ उनीहरूले शिक्षामा लगानी गर्छ, अनि कतिपय बच्चाहरू त्यही 500 रुपियाँ नपाएर पनि उनीहरूले एउटा पेन्सिल र एउटा कफी किन्न नपाएको अवस्थामा छ। शैक्षिक स्तर अगाडि बढाउनको लागि पनि त्यसले मदत गर्छ। र हामीले भन्छौँ कि बाल विवाह भनेपछि कि जबकि यो जनचेतना नभइकन कसरी त्यो बाल विवाह रोकिन सक्छ? हामीसँग सबैभन्दा ठुलो कुरा त हाम्रो मानसिकता चेन्ज हुनुपर्छ नि त। त्यो चेन्ज हुनलाई त्यो बच्चाहरूको स्तरबाटै हामीले यस्तो शैक्षिक त्यो विद्यालयबाटै हामीले अगाडि बढाउनुपर्छ, घर पनि चाहिन्छ त्यसकोमा। त्यो कुराले गर्दाखेरि चाहिँ त्यो पैसा बचत भयो भने नहुने व्यक्तित्व नहुने बालिकाहरूलाई त त्यसले त धेरै राहत गर्न सक्छ। 20 वर्षको उमेरसम्म त केही नभए पनि भोलि 2 रुपियाँ नहुने मान्छेलाई चाहिँ त्यसले राहत दिँदैन भन्ने चाहिँ त्यो हिसाबले यो कारण हुनुपर्छ। हामीले चाहिँ कति मौखिक रूपमा चाहिँ यो हुनु हुँदैन होइन, बाल बालिकाको लागि यो गर्नुपर्छ भन्छ, यसले पनि राहत पुऱ्याउँछ। यो चाहिँ ठूलो एउटा महत्वपूर्ण एउटा चाहिँ यो आवश्यकताको विषय हो भन्ने मलाई लाग्छ। त्यही भएर हामीले यो आवाज उठाएको हो।
18: अनि जस्तो अब प्रदेश सभा भनेको त जनताको पक्षमा कानून बनाउने, त्यसबारेमा जनताको राय सल्लाह सुझावहरू लिने भनेर हामीले बुझेको अथवा सैद्धान्तिक रूपबाट त्यो हो।
16: हजुर,
18: जनताको विषयमा कानून बनाउने काम कतिको सजिलो अप्ठ्यारो रहेछ पाउने 4 वर्षको हजुरको?
16: हजुर, एकदमै ठिक कुरा। यो विशेष गरेर चाहिँ प्रदेश सभाको थलो भनेकै हामीले विकास त आफ्नो ठाउँमा भइरहन्छ, यो निरन्तर हो र यो सरकारले गर्छ, तर प्रदेशभित्र सांसद भएर आएपछि हामीले नीति निर्माण गर्ने कामै हो होइन। एकदमै विशेष गरेर हाम्रो महत्वपूर्ण काम भनेको त्यो हो। एउटा अहिले आएर के भइदियो त यहाँ भनेपछि, कानूनहरू यति धेरै कानूनी प्रक्रियामाहरू छन् के यहाँ, एउटा व्यक्तिको लागि एउटा चाहिँ दाई भाइको लागि एउटा दिदीबहिनीको लागि बन्ने कानून भन्दा पनि समग्र कर्णाली प्रदेशमा आवश्यकता चाहिने त्यसले चाहिँ अहिलेको मात्रै होइन भोलिको भोलिसम्म पनि यसले कार्यान्वयन यसले चाहिँ काम गरिराख्ने खालको चाहियो नि त हामीलाई, त्यो खालको कानून निर्माण हुनुपर्छ भन्ने हो। यहाँ चाहिँ कस्तो भने अब कर्मचारीकै कुराहरू गर्दा पनि कर्मचारीहरूलाई पनि अब त्यो कस्तो भनेपछि अब त्यहाँ त तह तह हुँदो रहेछ क्या, त्यो कुरामा चाहिँ यति तहले चाहिँ काम गर्न पाउने होइन, यति तह पछि चाहिँ तिनीहरूलाई कहाँ समायोजन गर्ने त त्यो पनि छैन। यी कुराहरूले पनि मान्छेलाई चाहिँ वितृष्णा के यहाँ कानूनमा पनि वितृष्णा फैलिएको अवस्था छ अहिले,
18: भनेको कानून बनाउँदाखेरि पनि अल्पमत र बहुमतको
16: त्यो जोर घटाउले पनि गाह्रो र चाहिँ यहाँ चाहिँ कस्तो मानसिकता बोकेको छ भनेपछि हामीले कहिले पनि कानून विधेयकहरूलाई हामीले पुरा पूर्ण पाठ हामीले पढ्दैनौँ, हाम्रो कमजोरी प्रदेशको। अनि त्यहाँ के भएको छ त भन्दा अनि हामीले संशोधन हालेर मात्रै के त्यो राइट हुन्छ भन्ने कुरा म मान्दैन कि त्यसमा हो, त्यो उठाउने विषय ठिक हो तर चाहिँ त्यहाँ के भयो भन्ने कुरा हामी जानकार हुनै पर्छ। यदि सांसदहरूले सक्दैन भने पनि हामीले त्यहाँ विज्ञ टोली राख्न सक्छौँ, कानून हो यो होइन, जनताको पक्षमा एउटा चाहिँ त्यो सकारात्मक सन्देश फैलाउनको लागि हामीले त्यो निर्माणको गतिविधिहरूलाई चाहिँ अगाडि बढाउनको लागि चाहिँ हामीले त्यो माहौल चाहिँ क्रिएट गर्नुपर्छ जस्तो लाग्छ मैले देखेको कुरामा चाहिँ। अनि हो अहिले भन्छु हजुर एकदमै ठिक कुरा, सत्तामा बसेको र अलिकति बहुमत छ भनेपछि उनीहरूले चाहिँ ताली बजाइदिएर के टेबल बजाएर पास गर्ने नीति त्यो एकदमै गलत भइरहेछ क्या अहिले।
0: संवाद श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला। विभिन्न 6 वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा उपकुलपतिहरू नियुक्त गरिएको छ। सिफारिश समितिले गरेको सिफारिश अनुसार प्रतिष्ठानका कुलपति समेत रहनुभएका प्रधानमन्त्री शाहले उपकुलपति नियुक्त गर्नुभएको हो। विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्कापट्टामा भ्रष्टाचार नभएको भनी फैसला गरेको छ। संविधान संशोधन बहस पत्रमै विवाद, राजनीतिक दलले उठाए वैधानिकतामाथि प्रश्न, संविधान संशोधन अपरिहार्य तर सबैको अपनत्व आवश्यक रहेको संविधानविदको भनाई छ। किसानको बक्यौता नपाएपछि आन्दोलनको चेतावनी, रोकिएको रकम साउन र भदौभित्र उपलब्ध गराइने सरकारको भनाई छ। र विश्वकप क्वार्टर फाइनलका खेल आज रातिदेखि 12:45 बजे फ्रान्स र मोरक्को खेल्दैछन्। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि असार 26 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।
19: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा
1: यही असार 27 गते शनिबारका दिन
0: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
1: डाक्टर आउने दिन असार 27 गते शनिबार।
0: आरोग्य मेडिकल एण्ड क्लिनिक अस्पताल रोड टिकापुर एक कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825637272।

0: चेली हेदी धै बालाई लोटी पड्यो भने के बैंकको विवरण दिए पैसा खातामी आइ जान्छ भन्यो
1: धै धै बा तुमले लोटी भर्राइ थ्याब
2: आथिन क्या हो रे चेली लोटरी पड्या त निको हो बा
1: कभै नभर्या लोटी कसरी पढन्छ बा ईसा मेसेज व्हाट्सएप फेसबुक भाइबर काइमीले आयाले कबै जनपतिया फोनै आयाला गई आफ्नो विवरण कबै जन दिया कसैले वित्तीय संस्थाले तुम्हारो पासवर्ड पिन आदि कबैले माग्दैन यो त बैंक आफैले नै माग्दैन सतर्क रहौ ठगी बटे बचौ सिद्धार्थ बैंक पठाई जनहितमी जारी सन्देश
3: सिद्धार्थ बैंक सम्बन्ध सधैँ भरिलाई
4: घर त जेन्टेन लगाइयो अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला काठ पनि सुन जस्तो महँगो के गर्ने के नगर्ने
5: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ काठ भन्दा सस्तो देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न
4: ए हो त कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका
5: कहाँ हुनु भाइ टिकापुरमा जमरा पारी छ नि मिलन अल्मोनियम ग्लास हाउस त्यही जानु होला नि
4: अब त म ढुक्क
6: मिलन अल्मोनियम एन्ड ग्लास हाउस जमरा पारी टिकापुर कैलाली प्रोप्राइटर मोहनदास भार
5: मोबाइल नम्बर 9848513426 जमरा पारी टिकापुर कैलाली

0: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ, तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
1: के गरौँ त म, यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
0: दाइ बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि, के थाहा त्यहाँ उपचार भइहाल्छ कि।
1: तैले भन्छस् भने लौ जाम न त त्यो सत्कार मेडिकलमा एकपटक।
2: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपीडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर, ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 0191-560-095, मोबाइल नम्बर 98-484-27-359।
3: के तपाईँलाई किचन वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
4: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू: नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हटब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस, टिकापुर, कैराली। संचालक मदनराज देवकोटा। स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि। सम्पर्क नम्बर 9845-85-18-08।

0: टिकापुर नगरपालिकाको अत्यन्त जरूरी सूचना। जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाईसराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र आफ्नो स्थायी ठेगानामा रहेको वडा कार्यालयमा गई अनिवार्य रूपमा दर्ता गरौं र गराउं। विद्यालय भर्ना गर्न, राष्ट्रिय परिचय पत्र बनाउन, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, राहदानी बनाउन, नाबालक परिचय पत्र बनाउन, बैंक खाता खोल्न तथा राज्यबाट प्रदान गरिने अन्य सेवा लिन व्यक्तिगत घटना दर्ता आवश्यक हुने भएकाले आजै वडा कार्यालय जाउँ। व्यक्तिगत घटना दर्ता गराउनु सबै नागरिकको कर्तव्य हो। नभुल्नुहोस् है, व्यक्तिगत घटना घटेको 35 दिनभित्र व्यक्तिगत घटना दर्ता गरौं, जिम्मेवार नागरिकको परिचय दिउँ। थप जानकारीका लागि टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सामाजिक सुरक्षा तथा पञ्जीकरण इकाई र सम्बन्धित वडा कार्यालय। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
1: यही असार 27 गते शनिबारका दिन
0: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू: छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
1: डाक्टर आउने दिन असार 27 गते शनिबार।
0: आरोग्य मेडिकल एन्ड क्लिनिक, अस्पताल रोड, टिकापुर 1, कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825637772।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: नेपाली सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा मध्य पूर्वमा फेरि शुरू भएको द्वन्द्वले हजारौं नेपाली परिवारमा आर्थिक समस्या निम्त्याउन सक्ने चिन्ता,
1: रेमिटेन्समा निर्भर रहेका परिवारहरू छन् उनीहरूको त चुलो चौकानी सुक्ने स्थिति छ।
0: ठेक्का अनुसार काम नसकेर म्याद थप्ने प्रवृत्ति बारे प्रधानमन्त्रीसँग के कुरा भयो?
2: अहिलेको नयाँ खरिद ऐनले धेरै हदसम्म एड्रेस गर्ने भएको भएर म्याद थपको समस्या चाहिँ धेरै हटेर जाने चाहिँ हामी स्पष्ट छौँ।
0: निर्माण व्यवसायी महासंघका अध्यक्ष र इरानको मुख्य परमाणु ऊर्जा केन्द्र नजिकै विस्फोटन।
3: पवन राज पौडेलबाट समाचार सुन्नुहोस्। अमेरिका र इरानले एकअर्कामाथि हमला गरिरहेका बेला इरानको मुख्य परमाणु ऊर्जा केन्द्र नजिकै रहेको बुसेहरमा विस्फोटन भएका विवरणहरू आएका छन्। इरानी समाचार संस्था मेहरका अनुसार अमेरिकी सेनाले पछिल्लो चरणको आक्रमण पूरा गरेको बताएको केही घण्टामै तटीय शहर बन्दर अब्बासमा पनि विस्फोटका आवाज सुनिएका छन्। जवाफमा इरानले पनि कुवेत, बहरेन र कतारमा रहेका अमेरिकी केन्द्रहरूलाई निशाना बनाएको जनाएको छ। बीबीसीका सेबस्टियन असर भन्छन्, यसले निश्चित रूपमा समझदारी पत्रबारे चिन्ता बढ़ाइरहेको छ र यस्तो दबावका बीच यो कति समयसम्म टिक्न सक्छ भन्ने प्रश्न उठाएको छ। हामी यसअघि पनि यस्तो अवस्थाबाट गुज्रिसकेका छौं। बीबीसीका सेबस्टियन असर। लगातार छ दिनसम्मको श्रद्धांजलि कार्यक्रमपछि इरानका पूर्व सर्वोच्च नेता अली खामेनेईको उनकै गृहनगर मसहदमा अन्तिम संस्कार हुँदै गर्दा यी घटनाहरू भएका हुन्। चीनमा एउटा जुत्ता कारखानामा भएको आगलागीमा परि कम्तीमा 28 जना मारिएका छन्। दक्षिण पूर्वी जिनजियाङ स्थित कारखानामा आगलागी भएको हो। भिडियो दृश्यहरूमा नराम्ररी जलेको भवनमा अग्नि नियन्त्रकहरूले आगो निभाउने प्रयास गरिरहेको देखिएको छ, जहाँ केही मानिसहरू छतमा फँसेका देखिन्छन्। जर्मनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लामो दूरीका अमेरिकी टोम हॉक क्षेप्यास्त्रहरू उसलाई बिक्री गर्न सहमत भएका जनाएको छ। जर्मन चान्सलर फ्रेडरिक मेट्सले अंकाराको नेटो शिखर सम्मेलनको छेकोमा भएको उक्त सहमतिले जर्मनीको रक्षा क्षमतामा रहेको महत्वपूर्ण कमी पूरा गर्ने बताए। ट्रम्पले यसअघि पूर्व राष्ट्रपति जो बाइडेनको पालामा स्वीकृत जर्मनीमा अमेरिकी टोम हॉक क्षेप्यास्त्र तैनात गर्ने योजना रद्द गरिदिएका थिए। युक्रेनले रूसी ऊर्जा पूर्वाधारमाथिको आक्रमण जारी राखेको छ। मस्कोको उत्तर पश्चिममा रहेको त्वेयर क्षेत्रमा एउटा तेल भण्डारण केन्द्रमा आगलागी भएको छ भने दक्षिणी स्टाब्रोपोल क्राई क्षेत्रमा अर्को तेल डिपो पनि आगोको चपेटामा परेको छ। यसैबीच रोस्तोभ क्षेत्रका गवर्नरले सीएफ आजोभ क्षेत्रमा दुईटा तेल ट्याङ्कर ड्रोन आक्रमणमा परेको बताएका छन्। आक्रमणपछि आगलागी भए पनि कुनै मानवीय क्षति नभएको जनाइएको छ। भारतले आफ्नो परमाणु ऊर्जा उद्योगमा प्रयोग गर्नका लागि अस्ट्रेलियाबाट युरेनियम आयात गर्ने सम्झौता गरेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मेलबर्न भ्रमणका क्रममा यो घोषणा गरिएको हो। मोदी र उनका अस्ट्रेलियाका समकक्षी एन्थनी अल्बनेजीले नवीकरणीय ऊर्जा, महत्वपूर्ण खनिज पदार्थहरू र हरित हाइड्रोजन क्षेत्रमा सहकार्य अझ गहिरो बनाउने सहमति जनाएका छन्। र जारी विश्वकप फुटबलमा इजिप्टले अर्जेन्टिना विरूद्धको अन्तिम 16 खेलमा पक्षपात भएको आरोप लगाएपछि फिफाले रेफ्रीहरूको निर्णयको बचाउ गरेको छ। इजिप्टको फुटबल एसोसिएशनले ती निर्णयहरूबारे चुप लागेर बस्न नसक्ने बताएको छ। तर फिफाका रेफ्री प्रमुख पियर लुइजी खोलिनाले खेलमा गरिएका निर्णयहरू सही भएको बताएका हुन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझा पखमा यहाँलाई पुनः स्वागत छ। अमेरिका र इरान बीच मध्य पूर्वमा फेरि युद्ध शुरू भएसँगै रेमिटान्स भित्रिने प्रमुख गन्तव्यमा वैदेशिक रोजगारीको विषयलाई लिएर नेपालमा पनि चिन्ता शुरू भएको छ। वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार यो वर्षको वैशाख र जेठ महिनामा इरान युद्धबाट सबैभन्दा प्रभावित मध्यको कुवेतमा रोजगारीका लागि जाने नयाँ नेपाली कामदारहरूको संख्या गत वर्षको त्यही अवधि भन्दा दुई तिहाईले घटेको छ। कुवेतका लागि श्रम स्वीकृति लिनेको संख्या माघसम्म 3853 थिए, तर माघ 16 गतेबाट इरान युद्ध शुरू भएसँगै त्यही महिनाबाट नयाँ श्रम स्वीकृति 2000 भन्दा कमको भएको छ। सुनौ साथी अशोक दाहालको यो रिपोर्ट। पहिलो चरणको शान्ति सम्झौता सुरक्षित हुने ठानिएको मध्य पूर्वमा अमेरिका र इरान बीच युद्ध विराम भंग भएसँगै पुनः चिन्ता बढ़ेको अधिकारीहरूले बताएका छन्। एक साता कुवेत बसेर हिजो मात्रै काठमाण्डु आइपुगेका वैदेशिक रोजगार व्यवसायी संघका पूर्व महासचिव मेघनाथ भुर्तेलका अनुसार कुवेतमा अमेरिकी अखडामा काम गर्न जाने नेपाली श्रमिकहरू अहिले पनि मारमा छन्। उनका अनुसार हालै पुगेकादेखि वर्षौंबाट मध्यपूर्वमा काम गरिरहेका नेपालीहरूसम्म यो द्वन्द्वका कारण प्रभावित छन्। उनका अनुसार मध्यपूर्वको द्वन्द्वका कारण अमेरिका र युरोपेली ठूला बहुराष्ट्रिय कम्पनीहरू करिब बन्द हुने अवस्थामा छन्। ती कम्पनीमा करिब 30,000 नेपाली रहेको प्रारम्भिक आकलन रहेको भुर्तेल बताउँछन्।
4: उहाँ गएर काम गरिरहेका कोही 2 वर्ष 4 वर्ष 6 महिना भइरहेका काम गरिरहेकाहरू पनि काम बन्द भएर फर्किनुपर्ने अवस्था र यहाँबाट अब सहजै ढंगमा गल्फमा जाने दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ उहाँ जान नपाउने अवस्था हुँदाखेरि तत्कालै रेमिट्यान्सको प्रभाव 2-4 महिना भित्रै त नदेखेला तर 4-6 महिना पछाडि यसले नेपाली अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने सम्भावना देखिएको छ।
0: श्रम स्वीकृति लिने नेपाली श्रमिकहरूको संख्या अघिल्लो वर्षको तुलनामा घटेको देखिएको छ। कतारका भूतपूर्व राजदूत नारद राज भारद्वाज मध्यपूर्वमा नेपालीहरूको भविष्य चिन्ताजनक रहेको बताउँछन्। उनका अनुसार कामदारहरूलाई राखिएका होल्डिङ सेन्टरहरू पनि आक्रमणका समयमा सुरक्षित हुँदैनन्।
1: ती देशहरूमा कहीँ पनि त्यस्ता बंकरहरूको व्यवस्था गरिएको छैन। कामदारहरू चाहिँ असुरक्षित किसिमका त्यो होल्डिङ सेन्टरहरूमा राखिएको छ। त्यसले गर्दाखेरि उनीहरूको जीवनमै पनि जोखिम हुने अवस्था हुन्छ र अब त्यहाँबाट उनीहरूलाई चाहिँ उद्धार गर्ने स्थिति आयो भने त त्यो नेपाल सरकारका निम्ति झनै ठूलो गम्भीर चुनौती हो जस्तो लाग्छ मलाई।
0: युद्ध साम्य नभए नेपालीहरूले रोजगारी गुमाउने र विप्रेसन घट्ने मात्रै नभएर नेपालमा इन्धनको संकट र महँगीको दोहोरो मार पर्ने पूर्व राजदूत भारद्वाजको बुझाइ छ।
1: महँगीले एकातिर नेपाली जनताको जीवन आक्रान्त भइरहेको स्थिति छ भने अब जुन रेमिटेन्समा निर्भर रहेका परिवारहरू छन् उनीहरूको त चुलो चौका नै सुक्ने स्थिति छ।
0: वैदेशिक रोजगार विभागकी महानिर्देशक मीरा आचार्य पनि मध्य पूर्वमा हुने द्वन्द्वले नेपालमा पनि तनाव शुरू हुने बताउँछिन्। उनका अनुसार फेब्रुअरीबाट जूनसम्म चलेको द्वन्द्वका समयमा नेपालमा बेरोजगारीको चिन्ता शुरू भएको र कैयौं युवाहरू श्रम स्वीकृति खुलाइदिनुस् भन्दै आक्रोशित भएर विभागमा आउने गरेको बताउँछिन्। त्यो सुन्नुभयो साथी अशोक दाहालले तयार पारेको रिपोर्ट। अब अर्को विषय, सरकारको 100 दिन पुगेसँगै प्रधानमन्त्री वालेन्द्र शाह बालेनले विभिन्न क्षेत्रका प्रतिनिधिसँग एकपछि अर्को भेट गरिरहेका छन्। हिजो निजी क्षेत्रका उद्योगी व्यवसायीसँग भेटेका उनले आज निर्माण व्यवसायीहरूसँग भेटेका हुन्। आजको भेटमा प्रधानमन्त्री शाहले निर्माण क्षेत्रका समस्या, भौतिक पूर्वाधार विकास, लगानी वातावरण तथा आर्थिक सुधारका सम्बन्धमा छलफल गरेको सहभागीहरूले बताएका छन्। यसै सन्दर्भमा हामीले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेलाई सम्पर्क गरी शुरूमा आजको भेटमा प्रधानमन्त्रीसँग के कुरा भए भनेर सोधेका छौं।
5: प्रधानमन्त्रीज्यूलाई चाहिँ यो जुन विकास निर्माणको कामहरू छ त्यो कति कामहरू रुङ्न छन्, ढिलास किन सुस्त भइरहेको छ, अनि अरू के समस्याहरू छ यो ढिलो सुस्त हुनमा भनेर उहाँले समस्या भन्दा पनि अझ समाधान खोजौं भनेर उहाँले हामीलाई एकचोटि भेट्न बोलाउनु भएको हो। होइन,
0: तपाईँहरूले राख्नु भएको समस्याहरू चाहिँ के हो पहिला त्यो भनिदिनुहोस् न।
5: तत्कालको समस्या हामीले भनेको यो जुन होर्मुज घाँटीमा जुन यो नाकाबन्दी भएर यो पेट्रोलियम पदार्थको मूल्य चाहिँ डबलै भएर हाम्रो कामहरू हुन सकेको थिएन, होइन, त्यसको चाहिँ हामीले मूल्य समायोजन पाउनुपर्छ। जतिले काम गरे कानूनले पनि दिएको छ हाम्रो, होइन, सार्वजनिक खरिद ऐनको 2063 दफा 55 चाहिँ मूल्य समायोजन गर्नुपर्ने भन्ने छ, तर त्यो पनि अहिले नआइरहेको स्थितिमा चाहिँ त्यसलाई हामीले ध्यान आकर्षण गर्यौं र त्यसपछि 3-4 महिनामा चाहिँ यो जुन यो मूल्य वृद्धिले गर्दा जतिले काम गर्न सकेनन् त्यसको ठेक्काहरूको पनि हामीले चाहिँ म्याप थप गराइपाऊ, यो असार मसान्तमा सकिएको म्याप थप गराइपाऊ र त्यसमा बजेट पनि सुनियोजित गरेर अर्को वर्षको लागि राखिपाऊ र रुग्न ठेक्काहरूको हकमा चाहिँ काम गर्ने, काम हुन सक्ने ठेक्काहरूको पनि म्याप थप गरेर काम नहुने ठेक्काहरूको चाहिँ फरफरक गरौं, त्यसलाई टुङ्ग्याउ भन्ने कुराहरूमा हामीले ध्यान दिलायौ।
0: तपाईँहरूले यी समस्याहरू राखेपछि प्रधानमन्त्रीको जवाफ चाहिँ के थियो?
5: उहाँले चाहिँ के भन्नुभयो भन्दाखेरि अब यो 1 महिना यो 3 महिना चाहिँ हामीले यस्तै जुन नीति नियमहरूमा गाँठोहरू छ त्यो फुकाउने, होइन, र सुशासन कसरी ल्याउन सकिन्छ त्यस्तोहरू गर्नेतिर फोकस गर्यौं। अब आर्थिक वर्षमा चाहिँ प्राइभेट सेक्टरलाई कसरी चलायमान बनाएर देशको अर्थतन्त्रलाई पनि चलायमान बनाउन सकिन्छ, त्यो डिरेक्सनमा सरकार अघि बढाउँछ भन्ने भान दिनुभयो। मूल्य वृद्धिको कुरामा चाहिँ उहाँले अब यो अब आउने बजेटमा चाहिँ यसमा राखिएको छ होइन, अब योभन्दा अगाडि छुटेको हो भने त्यसमा उहाँले अब अलिकति कुनै उपाय खोज्नुपर्छ, नत्र चाहिँ यो जुन बजेट भाषण अस्ति भयो त्यसमा चाहिँ मूल्य समायोजनको पनि प्रावधान राखिएको छ र अहिले जुन नयाँ खरिद ऐन आएको छ त्यसमा पनि चाहिँ अनिवार्य रूपमा यसरी बढेको ठेक्काहरूमा यसरी बढेको मूल्य चाहिँ ठेक्काहरूमा दिने भन्ने पनि हामीले राखेर अप्पर हाउसमा गएको छ, यो आज भोलिमा पनि पूरा हुन्छ भन्ने कुराहरू उहाँले आश्वस्त पार्नुभयो। अनि म्याथ थपको हिसाबमा चाहिँ काम हुने काम गर्न सक्नेहरूलाई चाहिँ म्याथ थप गराउने एकपटक होइन, अनि नहुनेलाई चाहिँ त्यसरी नै म्याथ थप नगरेर कसरी हुन्छ कानुनी कुन बाटो प्रयोग गरेर त्यसलाई चाहिँ टुङ्ग्याउने भन्ने कुरातिर उहाँले विश्वस्त पार्नुभयो हामीलाई।
0: तपाईँहरूको चाहिँ जस्तो विगतदेखि नै यो सरकारले रकम भुक्तानी नगरिदिँदा काम गर्न सकिएन भन्ने जुन थियो नि त्यो कुराहरू राख्नुभयो कि भएन?
5: सरकारसँग पैसा नभएको होइन, सरकारले पैसा खर्च गर्न म्यानेज गर्न नजानेको होइन, हामीले फन्ड म्यानेजमेन्ट भन्छौँ नि होइन। त्यो चाहिँ के हुन्थ्यो पहिला भन्दाखेरि जुन जुन शीर्षकमा बजेटमा राखिन्थ्यो त्यो शीर्षकहरूमा पैसा खर्च नहुँदाखेरि अर्थ मन्त्रालयले त्यो शीर्षकबाट अर्को शीर्षकमा रकम अन्तर गर्नलाई धेरै समय लगाइन्थ्यो, त्यसले गर्दाखेरि पनि भुक्तानीको समस्या हुन्थ्यो र ठेक्काहरू रुङ्न हुन्थ्यो। अहिले यो क्याबिनेटबाट के गरिएछ भन्दाखेरि रकम अन्तर अर्थात रकम चाहिँ फन्ड म्यानेज गर्न चाहिँ अर्थ मन्त्रालयले एकचोटि गरिसकेपछि विकास मन्त्रालयको सचिवहरूले आफ्नो फन्ड आफैले म्यानेज गर्न पाउने भएपछि अहिले धेरै हदसम्म यो चाहिँ समस्या हटेको छ। हजुर
0: हजुर, तपाईँहरूमाथि आरोप पनि लाग्थ्यो कि तपाईँहरूलाई चाहिँ जुन समय तोकेर कन्ट्राक्ट गरिन्छ त्यो भित्र सकिँदैन र जहिले पनि समय अवधि थपिनुपर्छ भन्ने पनि थियो, यो रकमान्तरको अब त्यो समस्या सुल्झिएपछि त्यही खालका समस्या पनि अब भविष्यमा हुँदैन कि के हुन्छ?
5: जुन तरिकाको खरिद आउँदैछ भनौँ न, पहिला प्रोजेक्टहरूको पूर्व तयारी बिना होइन रुखहरू नकाटी पोलहरू नसारी जग्गा अधिग्रहण नगरी ठेक्का लाउने प्रवृत्तिले गर्दाखेरि पनि यसको समय सीमा थप्नुपर्ने स्थिति हुन्थ्यो, तर अहिलेको नयाँ खरिद ऐनले धेरै हदसम्म चाहिँ यसलाई एड्रेस गर्ने भएको भएर म्याथ थपको समस्या चाहिँ धेरै हटेर जाने चाहिँ हामी विश्वास गर्छौँ।
0: अनि त्यसमा चाहिँ जस्तो म्याद थप्नुपर्ने र थपिएकै समयमा पनि नसकिँदाखेरि तपाईँहरूमाथि कारवाही हुने खालको चाहिँ के छ व्यवस्था, त्यो बारेमा चाहिँ आज प्रधानमन्त्रीज्यूसँग कुरा भयो कि भएन?
5: भयो भयो हजुर, त्यसमा हाम्रो के छ भन्दाखेरि ऐनमै सुरक्षित छ त्यो होइन, हाम्रो कारणले चाहिँ म्याद सकियो भने हामीलाई एलडी लिक्विडिटी ड्यामेज भन्छ होइन, ठेक्का रकमको हरेक दिन 10% गर्दै टोटलको 10% हामीलाई लगाएर काट्ने प्रावधान छ र अनि यदि त्यो गर्दाखेरि पनि सकिएन भने चाहिँ ठेक्का तोडेर अर्को ठेक्का लगाउँदाखेरि जुन डिफरेन्स सम हुन्छ त्यो चाहिँ हामीबाट उसुल गर्ने पनि ऐन आएको छ।
0: उनी थिए नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डे। अब अन्तिममा नेपाल बाहिरको एउटा विषय, अमेरिका र इरानले एक अर्कामाथि हमला गरिरहेका बेला इरानको मुख्य परमाणु ऊर्जा केन्द्र नजिकै रहेको बुसेहरमा विस्फोटन भएका विवरणहरू आएका छन्। जवाफमा तेहरानले पनि कतार, कुवेत र बहरैनमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाएको दावी गरेको छ। यसबीचमा जोर्डनले इरानबाट प्रक्षेपण गरिएका 8 क्षेप्यास्त्रलाई बीचमै रोकिएको जनाएको छ। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
3: इरानको स्वास्थ्य मन्त्रालयले पछिल्ला 2 रातका घटनामा 14 जनाको मृत्यु भएको जनाएको छ। इरानी समाचार संस्था मेहरका अनुसार अमेरिकी सेनाले पछिल्लो चरणको आक्रमण पूरा गरेको बताएको केही घण्टामै तटीय शहर बन्दर अब्बासमा पनि विस्फोटनका आवाज सुनिएका छन्। इरानको विदेश मन्त्रालयले नागरिक पूर्वाधारमाथिका अमेरिकी आक्रमणको निन्दा गर्दै त्यसलाई युद्ध अपराध भनेको छ। साथै व्यावसायिक जहाजहरूमाथि भएका आक्रमणपछि होर्मुज स्ट्रेटमा पुनः तनाव बढ़ेका विवरणहरू आएका छन्। लगातार 6 दिनसम्मको श्रद्धांजलि कार्यक्रमपछि इरानका पूर्व सर्वोच्च नेता अली खामेनेईको उनकै गृहनगर मसहदमा अन्तिम संस्कार हुँदै गर्दा यी घटनाहरू भएका हुन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
6: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम, टीकापुर एफएम 101 मेगाहर्ज।
7: प्लस टू उत्तीर्ण सम्पूर्ण महानुभावहरूलाई नास्ट कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ। उच्च जीवन स्तर निर्माणका लागि निर्णायक क्षण यही हो।
8: विगत 27 वर्षदेखि सेवारत QAA प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू BE कम्प्युटर, BCA, BBA, BE सिभिलका साथै MBA कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइसक्न हुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nas.edu.np मा उपलब्ध छ।
7: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास उत्तर भेडी 4 धनगढी, फोन नम्बर 091523312 र 5390349।

0: भ्रष्टाचार करो या मनन खुल्के विरोध करी, भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करक लाग सक्कु जाने सहयोग करी। अख्तियार दुरूपयोग अनुसन्धान आयोगके कार्यालय महेन्द्रनगर कञ्चनपुर से जनहितमै जारी सन्देश।
1: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर, अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 27 गते, साउन 2 गते, 9 गते, 16 गते, 23 गते र 30 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टीकापुर अस्पताल, टीकापुर, कैलाली।

भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा साउन 9 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नसा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिज आएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको ढड़कन कम ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नसाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसीजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन साउन 9 गते दोस्रो शनिबार।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछु छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टी काफुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल साइनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868147 99 24 60 25 32। अछाम मंगल साइनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824 68 25।

0: 11 प्रकार का विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पताल में उपचार का लागि विशेषज्ञ चिकित्सक सेवाहरू
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा जोड्नीको दूरबीनबाट शल्यक्रिया
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा
1: बाल रोग विशेषज्ञ सेवा जनरल सर्जन द्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा
0: जनरल फिजिसियन विशेषज्ञ सेवा
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा
0: रोग सेवा
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा
0: मनोचिकित्सक विशेषज्ञ सेवा
2: हरेक महिनाको प्रत्येक शनिबार
0: र सिटी स्क्यान सेवा
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू एचडीयू सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा
0: रोग पहिचानका लागि प्रयोगशाला सेवा बायोकेमिस्ट्री इम्युनोलोजी हिस्टोप्याथोलोजी माइक्रोबायोलोजी पारासिटोलोजी सेरोलोजी इन्डोस्कोपी क्लोनोस्कोपी डिजिटल भिडियो एक्सरे अल्ट्रासाउन्ड डिजिटल एक्सरे सेवा ईसीजी फिजियोथेरापी सेवा अस्पतालका अन्य सेवाहरू स्वास्थ्य बीमा सेवा सुरक्षित गर्भपतन सीएसी सेवा
1: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा
0: इमर्जेन्सी सेवा एम्बुलेन्स सेवा सब वाहन सेवा
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा मेडिको लिगल सेवा
0: सब परीक्षण सेवा सर्पदंशको उपचार
1: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा सामाजिक सेवा इकाई
0: जनस्वास्थ्य तर्फ खोप सेवा एआरटी सेवा टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488 सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35-38 उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 मा खबर गर्नुहोला वा टीकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

0: लाउनु सुन्नुहोस् न, कोही छ वरिपरि? लाउनु कोही छ भने मेरो साथीले सर्कुले टोक्यो।
1: के भयो बहिनी, तपाईँ कराएको हो? तपाईँ कराएको
0: हो? हुँदै हो।
1: लाउनु अनि यो भुइँमा को किन भुइँमा लडिरहेको?
0: सुन्नुहोस् न, हामी दुईटै जङ्गलमा घाँस काट्न आएका थियौँ, मेरो साथीले सर्पले टोक्यो। लाउनु के गर्ने होला, लाउनु यसलाई छिट्टै उपचार केन्द्र पुर्याउनु पाए हुन्छ। लाउनु दाई, के गर्ने होला, लाउनु।
1: यस्तो बेलामा एम्बुलेन्स र सात पाङ्रे मोटर नै खोजेर कुरेर बस्नु हुँदैन। यही नजिकको बस्तीमा मेरो एकजना मोटरसाइकल वाला साथी छ, फोन गरिहाले। तपाईँ नातिकन साथीलाई ध्यान दिनुहोस् है।
0: हुन्छ दाई, हुन्छ।
1: हेलो मुकेश, तुरन्त तिमी मोटरसाइकल लिएर यहाँ आइहाल त। यहाँ एकजना बहिनीलाई सर्पले टोकेर इमर्जेन्सी पर्यो, तुरन्तै उपचार केन्द्रमा लानु पर्यो। राजमार्ग चौराको 100 मिटर पश्चिम देब्रेपट्टि छौ है हामी। मुकेश झट्टै हो, सबै काम छाडेर। सुन्नुहोस् बहिनी, सर्पले टोकेको व्यक्तिलाई जति सक्दो छिटो एन्टी भेनमा उपलब्ध भएको उपचार केन्द्रमा लगिहाल्नुपर्छ। यस्तो बेलामा सबैभन्दा छिटो हुने यातायातको साधन छनौट गर्नुपर्छ। यदि मोटरसाइकलको व्यवस्था भए आफू र सवारी चालकको बीचमा सर्पले टोकेको व्यक्तिलाई सुरक्षित हुने गरेर बसाएर तुरन्तै उपचार केन्द्रमा पुर्याउनुपर्छ। मुकेश मोटरसाइकल लिएर आइहाले, मेरो भर पर्ने साथी। म तुरन्तै बिरामीलाई मुकेशको मोटरसाइकलको बीचमा राखेर उपचार केन्द्र पुर्याइहाल्छु। तपाईँ मेरो साइकल लिएर त्यतै आउनुहोस्।
0: हुन्छ दाई, कत्रो घुम्न गर्नुभयो, जाउँ छिटो जाउँ।
2: याद राख्नुहोस्, सर्पले डस्ता मोटरसाइकल स्वयंसेवी बोलाऊ, सर्पदंश उपचार केन्द्रकै ज्यान बचाऊ।
3: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्। यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मदत गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
4: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेण्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: उही सबै पेपर अर्को सकिया हो
1: सकियो
0: तेरो पर्सनल मोबाइल नम्बर त ब्लक गरी
1: पर्सनल मोबाइल नम्बर त उही दिनै टेलिकमको अफिस जाइबर ब्लक गरिबर आयौ
0: उही बैंकमी
1: बैंकमी
0: हाँ
1: केही अद्दु पड्यो भ
0: त्यो त अद्दु पढन्छ भ आफ्नो मोबाइल नम्बर बदल्नु वा ब्लक भएको आफ्नो बैंकलाई नै जानकारी दिनु पर्छ र आफ्नो बैंक खाताको जानकारी औरका हातमी पुग्दु बठे सचेत बनौ
1: सतर्क रहौ ठगी बठै बचौ
2: सिद्धार्थ बैंक पठै जनहितमी जारी सन्देश
3: सिद्धार्थ बैंक सम्बन्ध सधैँ भरिलाई

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

सामुदायिक रेडियो टीकापुर एफएम को रात्रि 9:55 बजे खबर संक्षेपमा यहाँलाई स्वागत छ। खबर संक्षेपबाट रतन चौधरीको नमस्कार। प्रतिनिधि सभा सदस्य करिश्मा कठरेले सरकारले माफी माग्दै किसानलाई मल उपलब्ध गराउनु पर्ने माग गर्नुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसद कठरेले सरकारले तत्काल समेत अन्नदाता किसानसँग क्षमायाचना गर्दै मल उपलब्ध गराउनु पर्ने माग गर्नुभएको हो। सरकारले किसानलाई चाहिने मल र बिउ दिन नसक्दा आफूहरूले लाचार महसुस गरेको बताउनु भएको छ। उहाँले यसरी हनहनी ज्वरो आउँदा समेत सिटामोल भन्दा पनि पहिले मल चाहियो भन्दै ऋणी किसानहरूका पीड़ा सुनेर सरकारको मन किन दुख्दैन भन्ने प्रश्न गर्नुभएको छ। अर्को सांसद कोमल गेवालीले नदी कटान र बाढ़ीको त्रासमा रहेको कैलालीको टीकापुर जोशीपुर जानकी र भजनीका नागरिकलाई धेरै पीड़ा रहेको बताउनु भएको छ। टीकापुर अस्पतालका प्रयोगशाला इन्चार्ज उमेश बजगाईमाथि कुटपीट गर्ने फिजियोथेरापिस्ट अनिल तिवारी प्रहरीको नियन्त्रणमा छन्। तिवारीलाई म्याद थपका लागि धनगढ़ी लगिएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ। मंगलबार दिउँसो अस्पतालको आन्तरिक व्यवस्थापनको विषयमा भएको छलफलमा विवाद बढ़ेपछि प्रयोगशाला प्रमुख बजगाईलाई अस्पतालकै फिजियोथेरापिस्ट तिवारीले कुटपीट गर्नुभएको हो। बजगाईले कुटपीट गर्ने तिवारी विरूद्धको निवेदन दिएपछि प्रहरीले तिवारीलाई पक्राउ गरी अनुसन्धान गरेको छ। जेएनयू आन्दोलनको क्रममा लुटिएको सुरपश्चिम विश्वविद्यालयको सरकारी स्कार्पियो गाड़ी करिब 10 महिनापछि कैलाली प्रहरीले बरामद गरेको छ। गाड़ीको स्वरूप नै परिवर्तन गरी लुकाएर राखिएको अवस्थामा फेला पारिएको हो। घटनामा संलग्न आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरी अनुसन्धान अघि बढ़ाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार 2082 भदौ 25 गते धनगढ़ी उपमहानगरपालिका 5 स्थित सुरपश्चिम विश्वविद्यालय स्वास्थ्य विज्ञान संकायका डीनले चढ़ने गाड़ी 7-8 जनाको समूहले जेएनयू आन्दोलनको समेत अव्यवस्थित अवस्थाको फाइदा समेत उठाउँदै धनगढ़ीबाट लुटिएको थियो। राष्ट्रिय सभाबाट 4 अध्यादेश प्रतिस्थापन विधेयक सर्वसम्मत रूपमा पारित गरिएको छ। बिहिबार बसेको बैठकमा प्रधानमन्त्री बालन शाहको तर्फबाट कानून न्याय तथा सांसदीय मामिला मन्त्री सविता गौतमले सार्वजनिक खरीद दोस्रो संशोधन विधेयक पारित गर्ने प्रस्ताव समेत राखिएकी थिइन् जसलाई सभाले स्वीकार गरिएको हो। कैलालीमा प्रहरी हिरासतबाट भागेका ठुनुवा पक्राउ परेका छन्। आइतबार राति इलाका प्रहरी कार्यालयका हिरासतबाट भागेको लागु औषध मुद्दामा ठुनुवा टीकापुर 31 वर्षीय संजय नागरजीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायक उपरीक्षक योगेन्द्र तिमल सेनाले नागरजीलाई टीकापुर नगरपालिका 4 अस्नेरीबाट पक्राउ गरिएको जानकारी दिनुभएको छ। उहाँका अनुसार इलाका प्रहरी कार्यालय टीकापुरका समेत प्रमुख प्रहरी नायक उपरीक्षक डीएसपी प्रकाश दाङ्गीको नेतृत्वको टोलीले नागरजीलाई नियन्त्रणमा लिएको बताएको छ। उनको पहिचान नखुल्ने खालको हेलमेट र मास्कले अनुहार छोपेर मोटरसाइकल चलाइरहेको बेला समातिएको बताएको छ। नागरजी आइतबार राति पानी पिउने बहाना बनाएर ड्यूटीमा समेत रहेका प्रहरी जवान लली भण्डारीलाई लडाएर भागिएको बताएको छ। घटनापछि प्रहरीले भण्डारीलाई निलम्बन गरेर छानबिन गरिएको छ। डीएसपी तिमिल सेनाको नेतृत्वमा समिति गठन गरेको हो। कैलालीमा भरुवा बन्दुक बरामद गरिएको छ। जिल्लाको कैलाली गाउँपालिका 5 पवेरा सामुदायिक वनभित्र लुकाई छुपाई रहेको व्यापारिसे अवस्थामा एक नाल भरुवा बन्दुक एक थान बुधबार बेलुकी समेत प्रहरीले बरामद गरेको हो। गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलाली समेत
खटिएको प्रहरीले उक्त भरुवा बन्दुक फेला पारी बरामद गरिएको बताएको छ। विभिन्न छवटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरू नियुक्त भएका छन्। सिफारिश समितिले गरेको सिफारिश अनुसार प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले उपकुलपतिमा नियुक्त गरेका हुन्, जसको चिकित्सक विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सको उपकुलपतिमा डाक्टर विवेक आचार्य नियुक्त हुनुभएको छ। वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डाक्टर आचार्य न्याम्सको क्यान्सर विभागको प्रमुख रहनु भएको थियो। नेपाल राष्ट्र बैंकले असार 27 र 28 गते सार्वजनिक विदाको दिनमा पनि रियल टाइम्स ग्रेस सेटलमेन्ट प्रणाली सञ्चालन हुने बताएको छ। राष्ट्र बैंकले भुक्तानी प्रणाली विभागले सार्वजनिक सूचना जारी गरेर शनिबार र आइतबार सार्वजनिक विदाको दिन पनि रियल टाइम्स ग्रस सेटलमेन्ट समेत बिहान 8 बजेदेखि बेलुकी 8 बजेसम्म सञ्चालन गर्ने बताएको छ। महालेखा नियन्त्रक कार्यालयले स्थानीय तहका लागि आर्थिक कारोबार सञ्चालन प्रयोग भएको स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली सूत्र आजबाट मध्यरातदेखि नै बन्द हुने जनाएको छ। महालेखा नियन्त्रक एके प्रसाद ढकालले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 को नियम 30 को उपनियम 1 बमोजिम आर्थिक वर्ष समाप्त हुनुभन्दा कम्तीमा 7 दिन अगावै भुक्तानी दिन निकास र खर्च लेखा अध्यावधिक गरी भुक्तानी निकास बन्द गर्नुपर्ने व्यवस्था अनुसार नै सूत्र प्रणाली बन्द गर्न लागि बताएको छ। कार्यालयले सोही नियमको नियम 30 उपनियम 7 अनुसार सो समय पश्चात 2083 असार 32 गतेसम्म हिसाब मिलान गर्ने प्रायोजनका लागि मात्रै सञ्चालनमा ल्याएको जनाएको छ। भुक्तानी करकत्ती भई दाखिला हुन बाँकी रहेका दायित्वहरू अग्रिम आयकर मूल्य वृद्धि कर पारिश्रमिक कर लगायतका समेत कर कार्यालय सञ्चालन कोष नागरिक लगानी कोष साबिकको जीवन बीमा कोष योगदानमा आधारित वित्त भरण कोष लगायतका रकम एवं कति भएको धरौती रकम ब्याङ्कमा जम्मा गर्न सक्ने जनाएको छ। त्यस्तै गरी 2083 साल 25 गतेसम्म स्थायी सञ्चित कोष व्यवस्थापन प्रणाली सूत्रबाट ईएफटी समेत मध्ये विभिन्न कर प्रणाली ट्रान्सफर रिजेक्ट भएर समेत ईएफटीहरूको समेत पुनर्भुक्तानी गर्ने काम पनि गर्न सकिने बताएको छ। हौस् त आजको समाचार सेवा यही पूरा हुन्छ। भोलि बिहान 6 बजे सामुदायिक सूचना नेटवर्कबाट प्रसारित हुने सीआईएनको साझा खबर सहित उपस्थित हुने नै छौं। तबसम्मका लागि यस समाचार युनिटका सम्पूर्ण सहकर्मी सहित म रतन चौधरी विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854889213, इमेल ocmcticapur@gmail.com।
4: भागीरथी मेडिकल टिकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा साउन 9 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग, मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको ढड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टिकापुर एफएमको नजिकै टिकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-685-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन साउन 9 गते दोस्रो शनि।
5: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

भनेर निर्णय गरिएपछि अब त्यसमा सारा सम्पूर्ण जनहरू जम्मा भए। त्यसपछिबाट त्यो जम्मा भइसकेपछि ल अब तपाईँले दिएको यो उपदेश भन्दाखेरि यसलाई जब राखौं, यसलाई दण्ड सजाय केही नदिऊ, यसलाई चुट्नु पेट्नु केही नगरौं, बरु कोबाट यो कुरा रहेछ यसलाई अत्याउने र एक दिन जब उपस्थित गराएर बारम्बार सोध्ने पक्षमा लागौं भन्दा, अनि हिरण्यकश्यप नाम गरेको दानवले यस्ता प्रकारको वचन सुन्दा के टेर्ने के गर्ने के मान्ने। अनि त्यसपछिबाट हिरण्यकश्यपले आफ्नो कामबाट कहिल्यै विचलित नभइकन आफ्नो कर्तव्यमाथिको बोधलाई अगाडि लम्काएर लय प्रह्लादजीले, अनि त्यसदेखि पछाडिबाट महाराज सारा सम्पूर्ण साथीहरूलाई दर्शन श्रवणम कीर्तनम विष्णु स्मरणम पाद सेवनम अर्चनम वन्दनम दासो सक्ष आत्म निवेदनम भगवान विष्णुको जय जय जय भन्दै पाउन थाले लुणाका लुणा सारा जन। के आश्चर्य, हिजोसम्म त एक्लै त बिग्रिया थियो, आजबाट गाउँै सलल, यस्तो व्यक्तिलाई कसरी छोड्ने, यसलाई पाता कसेर चुट्ने पेट्ने भन्न लाग्दा प्रश्न उठ्यो, महाराज हिरण्यकश्यपको छोरो प्रह्लाद कसरी ज्ञानी भए भनेर सोधिएको प्रश्नमा जम्मा तीन कारणले भएको छ। एक नम्बरमा हिरण्यकश्यपकी पत्नी गर्भवती भएको बेलामा मारिदिन्छु भनेर इन्द्र महाराजले लगारेका थिए तिनकी पत्नीलाई, लगार्दै लगार्दै लगार्दै जाँदाखेरिमा सारी आपत्तिमा परेकी पत्नी कैयादुले रुँदै गएको देखेर नारदले दया उठेछ र हेर रानी नरौ, तिमी हिरण्यकश्यपकी पत्नी हौ, भगवानको नाम जप्नेवालालाई कहिले पनि दुःख हुँदैन, प्रभुको नाम जप, नाम नौवटा नामको भक्ति छ, श्रवणम कीर्तनम वैष्णव स्मरणम पादसेवनम अर्चनम वन्दनम दासो सख्य आत्मनिवेदनम यही नौवटा भक्ति जप है भन्नुभएको थियो। तिनले सुनिन् तर जपिनन्, तर त्यो पेटभित्रको बच्चा प्रह्लाद रहेछन्, आमालाई आफू गर्भैमा छँदा नारदले दिएको ज्ञानले उनीले जानेर जपेछन् र त्यही भक्त हुन गएको हो महाराज। यसै कारणले गर्भवती भएका नारीहरू कथा पुर प्रवचन ध्यान मनन कीर्तन सुन्न जम्मा हुन आउनु, अनि एउटा कुराले भक्त प्रह्लाद यो भएको। दोस्रो नम्बरमा भक्त प्रह्लाद हुनुपर्नेका कारण के, हातमा जल लिएर रजसोला भएकी महारानी कयादुले जल अर्पण गर्न लागेकी थिइन् सूर्यनारायणपट्टि चार दिनको दिनमा, रजसती भएको दिनमा विष्णु विष्णु विष्णु भन्दै दुईटा चारा उडेर गए, त्यही पटक गर्भाष्ट भएको हुनाले विष्णु सम्बन्धी बच्चा पैदा हुन गएको महाराज। अर्को पटक हिरण्यकश्यपकी पत्नी कयादु महारानीले आफूले आफ्नो पतिसँग गर्भाष्ट ऋतुदान लिने बेलामा सोधिन, श्रीमान तपाईँको शत्रु भनेको को हो, जोसुकै होस् त अहिले किन चाहियो त रङ्गनडङ कि भन्ने थियो, होइन भन्नुहुन्न को तपाईँको शत्रु, ए बाबा जोसुकै होस् त मुडकीले हामी जति पो छेत्यो त ए भन् भन्दा भन्दै भनेन, भन्नुहोस् न भन्दाखेरिमा आखिरमा मेरो शत्रु विष्णु भन्यो, कोरे विष्णु, एक सय पटक विष्णु जपिसकेपछि गर्भाष्ट दिएको हुनाले विष्णु सम्बन्धी बच्चा पैदा हुन गएको कारण यो। अझ मूल कारण अर्को छ, हिरण्यकश्यपको पालामा धर्म अर्थ काम मोक्ष केही गर्न नपाइने, एउटा ब्राह्मणले राति राति गएर जब कमण्डलोमा जब जल राखेर गंगा स्नान गरेर शालिग्राम पूजा गरेर आउँदा रहेछन्, एक दिन अलि उज्यालै भएछ ठिक बाटोमा आएको हिरण्यकश्यपको नै बाटोमा भेट भयो, महाराज स्वस्ति भने ब्राह्मणले कमण्डलोमा सरलक्क राखे शालिग्राम, स्वस्ति स्वस्ति ब्राह्मणजी भन्यो, कहाँबाट आउनुभयो भन्दा नुहाएर आएको, के ल्याएको कमण्डलोमा, हजुरलाई चोखो जल ल्याएको भनिदिनु भयो डरले, लौ त भनेर चप्पक्क टिपेर स्वाट पिइदिएको थियो। हिरण्यकश्यपले शालिग्राम समेत पिएछ, त्यही शालिग्राम नै गंगाजीको जल र शालिग्राम नै पेटमा गएर ब्रियमा परिणत भएर कयादुको घरमा प्रवेश भएको बच्चा हुनाले विष्णु सम्बन्धी बच्चा पैदा हुन गएको हो। प्रह्लाद भक्ति हुनेका मूल कारण र सिद्धान्तहरू यिनै हुन् महाराज। अनि प्रह्लादले बडो प्रेमपूर्वक न जब भगवानको नाम जपे, अब उनलाई चुटे, हिरण्यकश्यपले पिटायो चुटायो दण्ड दियो, भाला रोप्यो हात्तीले कुल्चायो, पहाडबाट उकाल्ने ओह्राल्ने डढेलो लगाउने शरीरमा झिर प्रहार गर्ने, तर प्रह्लाद मरेनन्, उनै प्रह्लादले भगवान नारायण वासुदेवको भजन गरे। हरे महाराज परीक्षितलाई सुखदेवले बताउनु भयो, लौ त महाराज परीक्षित बाँकी अंश तपाईँ के सुन्न चाहनुहुन्छ। यहाँलाई मैले जुन प्रकारको प्रकरण बताइराखेको छु, हिरण्यकश्यप नामगिरीको दानवराज बडा वैभवशाली अत्यन्त तेज बान, हिरण्यकश्यप नामगिरीको दानवले विश्व ब्रह्माण्ड सारालाई चिकित बनाएर आफ्नो प्रकारको प्रकरणमा आफ्नो छोरालाई दण्ड सजाय दिन लाग्दा नमरेपछि अब आफैले मेरो छोरो मै किन मारौं भनेको, आखिरमा मैले मार्नु पर्यो भन्ने कठोर निर्णय गरेर
हिरण्यकशिपुले छोरो मार्नका लागि आफ तयारी भइसक्यो भन्ने सम्मको कथा यस अध्यायबाट। श्रीमद् भागवत महापुराण अहिले कति कथाको वर्णन गरिन्छ भने हिरण्यकशिपुले आफ्नो छोरोलाई आफै किन मारून्, भरिसके आफूले लगाएको बिरुवा विषयी भए पनि किन उखलौं भन्ने मैले प्रयास गरेको, तर मेरो छोरो मैले नमारिकन नहुने भयो, अब के गर्ने होला, अब यसलाई दण्ड दिन्छु, सजाय दिन्छु, यसलाई यातना दिन्छु, कष्ट दिन्छु भन्ने यो प्रकारबाट निर्णय गरिसकेपछि अब कहीँबाट उपाय हुन सकेन। र अनि त्यसपछिबाट हिरण्यकश्यप नाम गरेको दानवले दण्ड सजायको लागि कठोर प्रकारको निर्णय लियो। अनि हिरण्यकश्यप नाम गरेको दानवले कठोर निर्णय गरिसकेपछि आखिरको बीचमा र आफू तयारी भयो दण्ड सजाय दिनका निमित्त ठूलो यातनाको लागि, ल अब तेरो विष्णु कहाँ छ भन् भन्दा पति चैले अनुरोध गर्नुभयो, मेरो भगवान यो कुरो गर्नै नहुने, मेरो ईश्वर अब कसो गर्ने, यसलाई सजाय दिनु हुँदैन, यसलाई दण्ड दिनु हुँदैन, यसलाई यातना दिनु हुँदैन, यसलाई कष्ट दिनु हुँदैन, आफ्नो छोरो प्रभु भन्दै थिइन्। अब तैँले भन्दा हुन्छ कहाँ कि अब यो त सारा सम्पूर्ण शत्रु हो, किनकि यसले यतिसम्मको काम गर्यो, यतिसम्मको वैभव यतिसम्मको नष्ट गर्यो, यसले यतिसम्मको यातना दियो हामीहरूका प्रतिमा, त्यो बयान गरी साध्यै छैन, यो त महान शत्रु, शत्रुलाई पनि राख्नुहुन्छ। हिरण्यकश्यप भन्छ अधिकृत ब्राह्मणले धनका लोभले छोरो त बेचे भने देख्ने शत्रु मार्न के हुन्छ, छोडिदे चुप। अनि त्यसपछिबाट छुटे पेटे दण्ड दिए, कहीँबाट केही लागेन र आखिरमा चोड्दै पिट्दै दण्ड दिँदै लिएर जाँदाखेरिमा हिरण्यकश्यप नाम गरेको दानवले सारा सम्पूर्ण सम्झ वैभवको नष्ट गरायो। हिरण्यकश्यप भन्न लाग्यो लवन तेरो विष्णु भनेको कहाँ छ लवन भनेर निर्णय गर्यो, अब मेरो विष्णु कहाँ हुने, मेरो परमात्मा सबै ठाउँमा हुनुहुन्छ भनेर जब यस किसिमबाट प्रह्लादले आज्ञा गर्नुभयो कुन कुन ठाउँमा छ लवन भनेर सोद्धाखेरिमा जले विष्णु थले विष्णु विष्णु पर्वत मस्तके ज्वालामाला कुले विष्णु सर्व विष्णु महिम जगत, यो विश्व ब्रह्माण्डमा सारा ठाउँमा मेरो भगवान नबसेको ठाउँ नै छैन, सबै ठाउँमा प्रभु नै हुनुहुन्छ, तपाईँ जस्तो अज्ञानकारी तपाईँ जस्तो निर्भीक र निर्बुद्धि भएका व्यक्तिका लागि कहीँ पनि होइन, तर मेरो विचारमा चाहिँ जले विष्णु थले विष्णु विष्णु पर्वत अवस्थके ज्वालामाला कुले विष्णु सर्व विष्णु महिम जगत, विश्व ब्रह्माण्ड सारा ठाउँमा मेरो विष्णु भनेपछि उसदेखि तेरो विष्णु सबै ठाउँमा छ कि भनेर सोद्धाखेरि हरे मेरो परमात्मा सबै ठाउँमा अन्यथा छैन, त्यो सबै फट्टीको खम्बामा पनि छ कि भनेर प्रमाण गरेको थियो, मेरो ईश्वर फट्टीको खम्बामा छरलकै हुनुहुन्छ भने शंका छैन भनेर सिसाको खम्बा अहिलेको मर्करी जस्तो त्यो सिसाको खम्बामा एक मुड़की तेरो विष्णु बसेको ठाउँमा यो भएर पड्काइदिएको थियो, त्यसै ठाउँबाट भगवान नारायण वासुदेवको नरसिंह अवतार प्रादुर्भाव भयो, आधा बागाधा मान्छे जय बोलो नरसिंह अवतार भगवानको, आकाशबाट फलमालाको छला भयो अबिरको वृष्टि, भगवान नरसिंहको जय जय जलथल दुबईमा हरि दर्शन दिन आई।

0: 哎，那边上的花，长得像那玫瑰花，那边上的花，长得像那玫瑰花。महाराज परीक्षित लाई सुखदेव ले बताउनु भो सौन कादि ऋषि सुररु अब यहाँ लाई हिरण्यकश्यपु चरित्रार्थ वर्णन विस्तार संपन्न अब तपाई के सुन्न चाहनुहुन्छ भनेर सोद्धाखेरिमा आचार संहिता को वर्णन विस्तार हामीले गर्नुपर्ने सदाचार नियम र कानून सब कथा भन्दा उपरांत विशेष आचार संहिता को वर्णनमा राजा परीक्षित सुझाउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट
1: श्रीमद् भागवत महापुराणको
0: अब एक श्रीमद् भागवतको चतुर्थ स्कन्दको एघारौं अध्यायको बीचमा राजा परीक्षितलाई सुखदेव बताउनुहुन्छ आचार संहिताको वर्णन पहिला नम्बरमा आचार संहिता यसरी प्रमाण गरिएको छ ऋषि सुर समुनकादि सबभन्दा पहिला वर्णन विस्तारको लागि प्रमाण गर्दछु सत्य बोल्नु दया गर्नु हाम्रो आचार संहितामा पर्ने सिद्धान्तहरू सत्य बोल्नु दया गर्नु तप गर्नु शौच गर्नु युक्तायुक्त विवेक विचार गर्नु तितिक्षा समदम अहिंसा ब्रह्मचर्य दान स्वाध्याय आर्जन सन्तोष भगवानको सेवा असल कर्म र खराब कर्मको विचार निष्फल कर्मयोग मौन व्रत आत्मविचार संविभाग श्रवणम कीर्तनम स्मरणम इशपाद अर्चनम नम्रतो दास सखी आत्मसमर्पणम यति 30 लक्षण हामी आचार संहिता भित्र पर्दछ यी आचार संहिताको लक्षणहरू हुन् यी आचार संहिताले के गर्छ सधैं सत्काममा लागिसकेपछि नचाहिँदो काममा चित्त बहुत समस्या जान सक्दैन सधैं जब असल काम गर्ने व्यक्तिले खराब काम गर्न सक्दैन खराब काम गरिएको व्यक्ति असल काममा आउनै गाह्रो मान्छ त्यसको त्यस्तो वातावरण तयारी भएर जान्छ त्यसै कारणबाट ब्राह्मणले छ कामको प्रतिपादन दान दिने दान लिने यज्ञ गर्ने गराउने पढ्ने र पढाउने क्षेत्रीहरूको लागि क्षेत्रीय नीतिमा के बताइएको छ भनेर भनेदेखि युद्धोत्साह युद्धको उत्साह अनि त्यसपछिबाट पृथ्वीको रक्षा प्रजा पालन राष्ट्र उन्नति र समृद्धि सीमाङ्कनको रक्षा क्षेत्रीको युद्धोत्साह हो वैश्यको कृषि वाणिज्य गोरक्षा हो किसान गर्नु व्यापार गर्नु शूद्रको स्वामी भक्तिमा चित्त र सुधारको पक्षमा विवेक विचार यिनै प्रभावबाट ब्राह्मण क्षेत्री वैश्यको उद्धार हुँदै जाने सबैका लागि शौच स्वामी सेवा नमस्कार सत्यम बान्धुत्व भ्रातृत्व प्रेम सद्भाव यी सबैका लागि उत्तिकै लाभदायक कुरा हुन् नित्य कर्म नछोड्नु कर्तव्य माथिको बोधलाई कहिले पनि टुङ्गोमा राख्नु भगवानको भजन कीर्तन गर्नु कहिले नभुल्नु भगवानको भजनमा चित्त लगाएर बस्नु यही सिद्ध

0: बैंकले कभैले कसै अवस्था मिलै तमरो एटीएम मोबाइल र इन्टरनेट बैंकिङको गोप्य विवरण माग्दैन। यदि कसैले कसै माध्यम बठियाईलाई तुमसँग तसो जानकारी माग्याका खण्डमी बुझिहाल्या उहिले तुमलाई ठग्दो खोज्जाछ। सँगै बैंकको कर्मचारी भएको दावी अध्या हरेक मान्छेको पहिचान प्रमाणित हरू उनीहरू विवरण मागिभर बैंकमी सोधौं सतर्क रहौं ठगी बठिए बचौं।
1: सिद्धार्थ बैंक बठियाई जनहितमी जारी सन्देश।
2: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई।
3: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: के तपाईलाई थाहा छ?
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढै राखौं।
0: विस्तारै गर्दा हुँदैन?
1: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।

0: हरेक भ्रूणले जीवितै जन्म नपाउने, जन्मिसकेपछि अभिभावकबाट संरक्षण पाउने, आफ्नो सर्वाङ्गीण विकास गर्न पाउने र परिवारका हरेक कार्यमा सहभागी हुन पाउने बालबालिकाको नैसर्गिक अधिकार हो। हरेक बुबा आमा, अभिभावक, शिक्षक र वयस्कहरू यस बारेमा सचेत रहौं।
1: सामुदायिक रेडियो टिकापुर एफएम द्वारा जनहितमा जारी सन्देश।